0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
2: शिक्षक सेवा आयोगका प्रावि, निभावी, मावी र शिक्षक लाइसेन्स।
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट।
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम।
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ। सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-4412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी, घोराही दाङ।

75256 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75256 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट रेडियो साइनो 89.8 मेगाहर्ज चनौली चितवनबाट हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज सेटुना मकनपुरबाट रेडियो वर्षा 91.1 मेगाहर्ज मदंगवा नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 17 गते तदनुसार ईस्वी सन् 2026 जुलाई 1 तारीक शक सम्वत्सर 1948 नेपाल समुदाय 1146 तथा लागा रौद्र नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज बुधबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज प्रतिपदा तिथि रहेको छ। आज प्रतिपदा तिथि रहेको छ 3:29 यानि कि बिहानको 6:37 प्रतिपदा थियो भने अहिले देखेर 2:30 रहेका छन्। विशेष गरी यस्तै गरेर नक्षत्रमा रहेको छ पूर्व साढा नक्षत्र रहेको छ 3:43 रहेको छ यानि कि बिहानको 6:42 रहेको थियो भने अहिले सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज बुधबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज प्रतिपदा तिथि रहेको छ। आज प्रतिपदा तिथि रहेको छ 3:29

छन्। योगमा रहेको छ, इन्द्र योग रहेको छ, 28 गरी स्वर पर करणमा रहेको छ, विशेष गरी तैतिरकरण रहेको कौलवाकरण रहेको थियो बिहानको 6:37, अहिले यतिखेर तैतिरकरण तैतिलकरण रहनेछ 35:30। चन्द्रमा धनु राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज श्रीवस्त्र योग भन्ने रहेको छ र आज बिहान सूर्योदय 5:13 भयो भने सधैँ सूर्यास्त विशेष गरी 7:02 हुनेछ। आजको दिन माने घडी 13:49 रहनेछ। दिन विशेष रहेको छ आज जुलाई 1 भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। विशेष गरी त्योभन्दा पहिला आजको समय यानि कि आजको अशुभ समय, आजको शुभ समय, आजको लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा चर्चा गर्नेछौं। आजको कालबेला यानि कि अशुभ समय भनिरहेको छ बिहानको 8:39 भने 39 सेकेण्डदेखि भने विशेष गरी बिहानको 10:23:39 आज कालबेला रहेको छ। यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 10:23:39 दिउँसोको 12:07:39 शुभ बेला रहेको छ। लाभ बेलाको समय रहेको छ विशेष गरी साँझको 5:19:38 7:03:38 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा विशेष जानकारी भने गराउनेछु। तपाईँले विशेष ध्यान दिएर जानकारी प्राप्त गर्न सक्नुहुन्छ। विशेष गरी सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि धनु राशि आउँछ, नाम आउँछ, नाम आउनेछ विशेष गरी भेबाट नाम आउनेछ, भेषराज अथवा भेष कुमार यस्तो नाम पनि राख्न सकिन्छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

मेष राशि हुनेहरूको लागि आजको दिन विशेष गरी स्वास्थ्य कमजोर रहनुका साथै खर्च बढ्नाले अर्थाभाव देखिएला। केही अप्ठ्यारा कामको बोझ उठाउनु परे पनि विशेष गरी आज विशेष गरी केही केही मध्याहदेखि सुधार आउँदै जानेछन्। पहिलेको उपलब्धिले काममा जोश जागर बढ्नेछ। धार्मिक कर्म र समाजसेवामा प्रवृत्त भइनेछ। पुराना कामको चर्चा हुँदै जानेछन् भने नयाँ काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना थाल्न पनि सकिने खालको यो भूमि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन विशेष गरी दिन रमाइलो रहेको छ। विशेष गरी केही केही काम बिग्रिनाले समस्या पनि पर्न सक्छ। स्वास्थ्य कमजोर बन्दै जाँदैछन् र अर्थ अभावले पनि सताउने सम्भावना रहेको छ। अप्ठ्यारो समयमा अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। नजिकका साथीभाइहरू समेत टाढिन सक्छन्। विशेष गरी साँझदेखि स्थितिमा सुधार आउनेछ। रोकिया काम पनि विस्तारै सम्पादन हुँदै जानेछन्। आध्यात्मिक चिन्तनले विशेष गरी दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। परिस्थिति अनुकूल बन्नाले नयाँ कामतर्फ अग्रसर हुने खालका मौका भने मिल्ने खालका यो भूमि राशि वृषलाई आजको दिन विशेष देखि

0: मिथुन राशि
1: उनीहरूका लागि आजको दिन चुनौती देखे पनि आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिन्छ। रमाइलो यात्राको साइज जुट्नेछ भने चिताए काम पनि बन्दै जानेछन्। व्यापार उद्योग र विशेष फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ भने अस्वस्थताका कारण योग देखेकाले अलि होसियार रहनुहोला, खानपानमा अलि सजग रहनुहोला। कामको बोझ थपिँदै जानेछन् भने रकम बाहिर्नाले अर्थ अभाव देखा पर्न सक्छ। विशेष गरी मध्याहमा स्थितिमा सुधार आउनका साथै भाग्यले साथ दिनेछ। पुरानो समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा हात पार्न पनि सकिने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन काम कार्यमा सफलता मिल्नेछ। उन्नति प्रगति राम्रो हुनेछ। विद्यार्थी वर्गहरूको लागि पढ़ाइ लेखाइमा आजको दिनमा विशेष सफलता प्राप्त हुने खालको योग भने देखिएको छ। विशेष गरी खानपानको अनियमितताले स्वास्थ्य अलिकति बिग्रिन सक्ने भएकाले सावधान रहेर अगाडि बढ्दा राम्रो पनि हुनेछ। अग्रस्थान हासिल हुनेछन्। शत्रु रोगबाट छुटकारा मिल्नेछ। मध्याहदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइन्दैछ। अनुभव देखाएर उपलब्धि हात पार्ने समय रहेको छ। आफन्तसँग भेटघाट हुनुको साथै आतिथ्यपूर्ण सम्मान समेत प्राप्त हुने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विशेष गरी शुरूमा पारिवारिक उल्झनले काम रोकिन सक्छ। ईर्ष्या गर्नेहरूबाट अवरोध हुँदै जाँदैछन्। स्थितिमा सुधार आउनका साथै विशेष मध्याहदेखि स्थितिमा सुधार आउनका साथै परिस्थिति अनुकूल बन्दै जाँदैछ। अध्ययन प्रगति हुनेछ। आफ्नो अभियानमा धेरैले साथ दिनेछन्। देश विदेशको रमाइलो यात्रा गर्ने साइज जुड्नेछ। बुधबार विशेष गरी विद्यार्थीहरूका कामबाट रोकावट हुने र फजुल खर्च बढ्ने सम्भावना रहेकाले विद्यार्थी वर्गले खर्चमा कन्ट्रोल गर्नुहोला, अलि सजग रहनुहोला। विशेष गरी साँझदेखि मन मिल्ने साथी भेट्नु गर्दथे मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्ने योग राशि सिंहराई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन शुरूमा आफ्नो काम खस्किने र प्रतिस्पर्धीहरू जाग्ने सम्भावना रहेको छ। विशेष ख्याल गर्नुहोला। नियमित काम सम्पादन भए पनि घरेलु समस्या र पुरानो वाद विवाद सुल्झाउन निकै मेहनत गर्नुपर्ला। आफन्तसँग मतभेद बढ्न सक्छ। सजग रहनुहोला। विशेष गरी दिउँसोदेखि स्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुनेछन्। असम्भव काममा समेत युक्तिले सफलता दिलाउनेछ। हिम्मतले काम बन्दै जाँदैछन्। अनुभवले ज्ञान बढ्दै जाँदैछ। मेहनतले मनका आमदामी दिलाउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ। राशि कन्याले आजको दिनमा विशेष गरी आफ्नो माताजीको आज्ञाद्वारा अथवा माताजीको स्नेहद्वारा अगाडि बढ्नु दिन लाभदायक रहनेछ।

0: राशि
1: तुला राशि उनीहरुका लागि आजको दिन विशेष गरी काम कार्यमा सफलता मिल्नेछ, उन्नति प्रगति राम्रो हुने भएकाले आज विशेष तपाईँले अग्रस्थान हासिल गर्न पनि सकिन्छ। हिम्मत गर्दा साता विशेष गरी फललाई पनि रहनेछ आजको लागि। विशेष गरी आज दिनभरि विभिन्न अवसर प्राप्त भइरहनेछन्। अध्ययनले उचाइको मार्ग अवलम्बन गर्न पनि सक्छ। रोकिएका काम बन्द जाँदैछन्, नयाँ काम थालनी हुनेछ। तारिफका कामले नामदाम इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नोकरी तथा राजनीतिमा अवसर प्राप्त हुने योग रहेको छ। मेहनतले काम बन्द जाँदैछन्, अनुभवले ज्ञान बढ्दै जाँदैछ, सावधानीले जोखिम टर्नेछ। विशेष गरी आज घरायसी समस्याले उल्झाउन भने सक्छ। विशेष सावधान रहेर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन मिहिनेत गर्दा विशेष गरी आजको दिन फलदायी रहने योग देखिएछ। विशेष गरी काम कार्यमा सफलता पनि हुने योग भने देखिएको छ। प्रारम्भ उच्च प्रवर्तक रहनेछ बिहानको समय। रोकियो काम बढ्नुको साथै नयाँ नयाँ काम थालनी गर्न सकिन्छ। बोलीको प्रभाव एवं तर्क शक्ति बढ्नेछ। अध्ययन प्रगति हुनेछ। व्यापारमा मनका फाइदा उठाउन सकिन्छ। दिगो फाइदा हुने काम शुरू हुनेछ। मेहनतीलाई समयको साथ दिनेछ। बुद्धिको उपयोगले विद्या धनार्जन हुनेछ। विशेष गरी कार्यशैलीले दक्षिणा पुर्याउनेछ। विशेष गरी दिउँसोदेखि अवसरवादीहरूबाट अलिक सावधान भनिरहेर अगाडि बढ्नुहोस्। काममा आफ्नैबाट धोका हुन सक्छ। योजना सार्वजनिक नगरिकन चुपचाप आफ्नो काम अगाडि लिएर अगाडि बढ्नुभयो भने आजको काम सफलतातिर धकेल्ने सम्भावना विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन विशेष गरी व्यापार व्यवसायमा उधारो व्यापार व्यवसाय हुन सक्छ। सावधान रहनुहोला। व्यापार व्यवसाय गर्दाखेरि विशेष ख्याल गर्नुहोला। प्रारम्भमा खर्चिलो काम गर्नु परे पनि हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। राम्रा काममा अभिप्रेरित गर्नेहरू प्रशस्त मात्रामा भेटिनेछन्। रमाइलो जम्मू भएको बीच स्वादिष्ट खाना खानपानको आनन्द प्राप्त हुनेछ। मान सम्मान प्राप्त हुनेछ। बुधबार विशेष गरी आज दिउँसोदेखि वादविवादले झमेला निम्त्याउन सक्ने भएकाले खर्च बन्नाले आर्थिक पक्ष समेत कमजोर जुट्नेछ। सप्ताह विशेष गरी दिउँसो साँझदेखि स्थितिमा अनुकूल बन्द जाँदैछन्। प्रतिस्पर्धीहरू सहयोगको रूपमा पनि देखा पर्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। राशि धनुले आजको दिनमा साथीभाइहरूको सहयोग लिएर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ। मकर राशि उनीहरूका लागि आजको दिन विशेष गरी मनका आमदानी भए पनि सरसपटमा धन बाहिरिनाले बचत भनी नहुन सक्छ। परिस्थिति अध्ययन नगरी खर्चिलो काम थाल्नाले अर्थ अभाव देखा पर्न सक्छ। समस्या सुल्झाउन कर्ज लिनुपर्ने पनि हुन सक्छ। बेलामा होस नपुर्याउँदा चुनौती सामना गर्नुपर्ने योग देखिया छ। केही समयका लागि आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। आगन्तुकले अन्मयमा सक्छन्। अवसर आए पनि कर्म साधना सिद्ध गर्न अलिक पछि परिन्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। विशेष गरी मध्याहदेखि विशेष गरी साँझदेखि स्थितिमा सुधार आउनेछ। व्यापार बढ्दै जाँदैछन्। प्रतिष्ठित जिम्मेवारी हात पार्न पनि सफल हुने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रारम्भमा केही उल्झन देखे पनि कामको प्रतिफल प्राप्त हुनेछ। व्यापार बढ्दै जाँदैछन्। मनका आमदानी हात लागि हुनेछ। तर कर्जा चुक्ता गर्न खर्च गर्नुपर्ने हुन सक्छ। उठ्नु पनि रकम प्राप्त हुनाले पहिलेको समस्या टर्दै जाँदैछन्। विशेष गरी दिउँसोदेखि खर्चिलो काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। खर्च बन्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम बिग्रने भयले पनि सताउनेछन्। विदेश ताक्नेहरूलाई भने यात्राको अगाडि बढ्न सक्छ। विशेष गरी शुभचिन्तकहरूको सहयोग जुट्दै जाँदैछन्। अप्ठ्यारो काम समेत सम्पादन हुँदै जाँदैछन्। पारिवारिक भेटघाटले मनको बोझ पनि हल्का हुन सक्ने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन विशेष गरी साथीभाइहरूबाट रमाइलो क्षणको अवसर प्राप्त हुने योग देखिया छ। विशेष गरी हिम्मत गर्दा चिता काम पनि सजिलै सम्पादन हुँदै जाँदैछन्। धेरैको विश्वास जित्न सकिन्छ। विशेष गरी कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग नजिकिने मौका मिल्नेछ। लगानीतर्फ धेरै रकम जुटाउनु परे पनि दिगो फामदामी हुने काम शुरू गर्ने मौका मिल्नेछ। लगनशीलताले कीर्तिमानी समेत दिलाउन सक्छ। आमदामीको स्रोतहरू बढ्दै जानेछन्। तर खर्चिलो कामले व्यवहारमा समस्या पार्न सक्नु यो राशि मिल्नलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845275223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: शुभविशम्बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पारिरहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस् 9845275223 र 9806575273 नम्बरमा सम्पर्क भने गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: गुरुबा नमस्ते।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: जुगारबाट बोलिछु।
0: जुगारबाट भनेको रोल्पाको जुगारबाट?
1: हजुर, रोल्पाको जुगारबाट।
0: रोल्पा जिल्लाको जुगारबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्नु चाहनुहुन्छ त? हजुरको शुभ नाम, तपाईँको नाम? सीताजी हो। अनि छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2011 शुक्रबार।
0: कुन साल हो, साल भन्नु न पहिला।
1: 60 साल
0: 2060 साल पुसको महिना 11 गते हो। के बार पर्दो रहेछ?
1: शुक्रबार पर्छ।
0: जन्म समय भन्नुहोस् त।
1: जन्म समय बिहान भालु राख्ने वरिपरि नै हो गुरुमा।
0: कति बजेतिर? 4 बजेतिर?
1: हजुर, 4-5 बजेतिर होला।
0: हजुर, उज्यालो भएको 11 गते हो।
1: हजुर,
0: ल सुन्नुहोस् है त, कतिको मिल गर्छ। समय त त्यति ठ्याक्कै भन्न सक्नु भएन, त्यही पनि म भन्छु कतिको मिल खान्छ, सुन्नु है। श्री गणेश आइडमा श्रीमती रामानुज आइडमा 2060 साल पुष शुक्ल पक्षको शुक्रबारको दिन जन्म, तृतीया तिथिमा जन्म, मकर राशि है। श्रवणको प्रथम चरण नाम आउँदो रहेछ, बाबुको खिमानन्द भन्ने नाम आउँछ है। अन्तिनाले देवगुण परेको छ, नाम खिमानन्द आउँछ। घातकमा तिथि चौथी नवमी चतुर्दशी घातक मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ है। कुण्डली ग्रह भाग्य राम्रो छ, विदेश यात्राहरू पनि बाबुको ठिकै छ, अलि छिटो रिसाउने स्वभावको, अलि घमण्डी घमण्डी स्वभावको देखिया छ, त्यस्तो छन्।
1: त्यसो केही काम सफल हुन्छ गुरुबा, सबै हेरिदिनुहोस् भने विदेशको पैसा पछि गुरुबा पैसा दिन्छ कि दिन्छ हेरिदिनुहोस्।
0: हजुर हजुर, विदेशको लागि त राम्रो छ, विदेशको लागि त्यस्तो नराम्रो छैन, नराम्रो देखिएको छैन, विदेशको लागि राम्रो देखाउँछ। यहाँबाट हेर्दाखेरि त बाबुको 2060 साल अहिले ग्रह सिद्धा र अर्को ग्रह बृहस्पति, ग्रह त राम्रो चलेको छ, राम्रो चलेको छ। काममा कार्यमा अलिकति बाधा र रोकावट आउने ग्रह हो होइन, पैसा दिँदाखेरि अलिक विशेष ख्याल गर्नुहोला। अहिले तत्काल विदेश जाने ग्रह छैन बाबुको, अब यो 28 वर्ष पुरा भएर 29 लागेपछि विदेश यात्रा सफल हुन्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन भन्ने कुराहरू देखिया छ यहाँबाट हेर्दा। यसमा ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन ग्रहहरू। पढाइमा विवाह बारीमा 2 विवाह हुने भनेको आफै खोजेर आफै रोजेर विवाह गर्ने ग्रह छ बाबुको, चाहिँ विवाह चाहिँ पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा आउन सक्छ, पैसै पैसा कमाउने ग्रह छ, नआतिनुहोला। अहिले ग्रह चाहिँ पैसा कमाउने काममा कार्यमा असफल हुने खालका ग्रहहरू छन्। ग्रह त राम्रो हो, राम्रो भएर पनि दशाको शान्तिहरू गर्नु भएको छैन, पूजा घरमा लाउनु भएको छैन तपाईँहरूले, त्यही भएर यो समस्या आएको छ। बाबुलाई चाहिँ एउटा पूजा लगाइदिनुहोस्, बाबुको लागि श्री सत्यनारायण भगवान्को पूजा लगाइदिनुहोस्, राम्रो हुन्छ, चिन्ता गरिराख्नु पर्ने कुराहरू छैन, ठिकै छ है। विवाह त बाबुको 28 वर्ष भित्र विवाह गरेको राम्रो हुन्छ।
1: विदेश जान भनेर पैसा लगिन, अब कसले कता पैसा दिएन हेर्नु पसा त, अब
0: त्यो पैसा उठ्नुलाई अहिले अलिक गाह्रै पर्छ। अहिलेलाई विदेशतिर जाने, विदेशतिर लाने हो अब, अथवा तत्काल विदेश गइहाल्ने हो भने रत्न कवच लाउनु पर्छ, नभए 28 वर्ष पछि विदेश राम्रो हुन्छ बाबुलाई है।
1: हजुर,
0: 28 वर्ष भित्र, अब 27 गरे पनि हुन्छ, 26 गरे पनि हुन्छ, 28 गरे पनि हुन्छ, 28 पुरा भएर 29 वर्ष लाग्नु हुँदैन है। विवाह गराइदिनुहोस्, भाग्य उदय पनि हुन्छ बाबुको है, ग्रह पनि राम्रा हुन्छन्, सपोर्ट गर्छ। अहिलेलाई बाबु ग्रह विदेश लाने खालको ग्रह छैन अहिलेलाई चाहिँ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। जन्म समय ठ्याक्कै तपाईँको ठ्याक्कै कन्फर्म भएन, अनुमानित समयमा मैले हेरिदिएको छु, कति कुरा मिल्यो होला कति कुरा मिलेन होला, त्यसलाई चाहिँ मिलाएर बुझ्नु होला है। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो। साल महिना गते र समय तपाईँले हामीलाई कन्फर्म गर्नुपर्छ है, साल महिना गते र समयको आधारमा हामीले तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्, निर्धक्त भएर कुराकानी गर्न सकिन्छ, कुनै समस्या छैन। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते। हेलो, हजुर राधे राधे।
2: छोरीको जन्ममिति हेर्नु थियो सर।
0: छोरीको जन्ममिति हेर्ने कि ग्रह दशा हेर्ने?
2: छोरीको,
0: छोरीको ग्रह दशा। कुन ठाउँबाट बोल्नुभयो?
2: म इच्छा कामनाबाट सर।
0: इच्छा कामनाबाट, तपाईँको नाम भन्नुहोस् त।
2: सुशील गुरुङ।
0: सुशील गुरुङ बोल्दै हुनुहुन्छ, छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2082 साल।
0: 2082
2: साल, 4 महिना 3 गते शनिबार।
0: हजुर, 4 महिना 3 गते शनिबार। जन्म समय भन्नु?
2: 1:30
0: 1:30 हो,
2: दिउँसो
0: दिउँसो है। ल सुन्नुहोस् है, ध्यान दिएर।
2: हजुर,
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2082 सालमा जन्म भएको शनिबारको दिन राशि चाहिने मेष राशि आउँदो रहेछ है। राशि चाहिँ मेष राशि आउँदो रहेछ, भरणीको तेस्रो चरण नाम आउँदो रहेछ, लेबाट नाम आउँदो रहेछ, लेखनाथ नाम आउँदो रहेछ, मध्यनरी लेखक कुमारी भए नाम आउँछ, मध्यनरी नरगण परेको छ है, घातकमा परेको छ। तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष राशि घातक छ, नानीको पनि मेष राशि हो। तपाईँको छोरीलाई काल सर्प परेको छ, अलिक बिरामी भइराख्ने, झस्किने राति सपनामा, नरुने तपाईँको नसुत्ने, रुई राख्ने, धेरै दुःख दिने ग्रह दशाहरू परेको छ, त्यस्तो छ।
2: राति सुत्दै नसुत्दै मनलाई
0: तिर्ने। हजुर हजुर, यो कालो सर्पयोग परेको छ।
2: हजुर,
0: सपनामा चाहिँ कालो सर्पयोग परेको व्यक्तिहरूले सपनामा चाहिँ सर्पहरू देख्ने, सर्पले टोकेको, सर्पले लखटेको, ए माथि भिरबाट खसेको, लडेको होइन, अनि पानीमा डुबेको, धमिलो पानी देख्ने, त्यस्तो हुन्छ। यो नानीले चाहिँ त्यो सपना नराम्रो देखेर डराएर आत्तिएर त्यस्तो भएको। यो कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग, त्यो लगाइदिनुहोस्। राति आनन्दले सुत्छिन् पनि, डराउँदिनन् पनि, आत्मबल पनि बलियो हुन्छ, राम्रो हुन्छ, समस्या आउँदैन, बाधा रोकावटहरू आउँदैन भन्ने कुराहरू देखाउँछ यहाँबाट।
2: अनि
0: माता पितासँगको सम्बन्ध उहाँहरूको राम्रै छ, छोरीको पछि त्यस्तो नराम्रो हुँदैन, ठिकै छ, राम्रै छ। विदेश यात्राहरू गर्ने ग्रहहरू छ, पढाइको लागि पनि राम्रै छ नानीको लागि, तर कालो सर्पयोग परेको भएर धेरै कुरामा रोकावट आउने, बाधा आउने, हुन हुन आँट्यो कामहरू बिग्रिने, तपाईँलाई पनि त्यस्तै भइराखेको छ, हुन हुन आँट्यो काम बिग्रिरहेको छ तपाईँको पनि, हो कि होइन? यसोलाई चाहिँ दशाको शान्ति गर्ने, अहिलेलाई ग्रह चलेको छ भद्रिका र अर्को शुक्र चलेको छ, विशेष गरी कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग, यो कालो सर्पयोगको रत्न कवच छोरीलाई लगाइदिनुहोस्। यसले छोरीलाई स्वास्थ्य राम्रो, पढाइ राम्रो, पछि उन्नति प्रगति राम्रो, शरीर वृद्धि विकास गर्न सजिलो सरल हुने नाक दोष हटेर जान्छ, राम्रो हुन्छ, समस्या आउँदैन है। अरू केही छ? हस् हुन्छ हुन्छ हस्, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो इच्छा कामनाबाट फोन गर्नुभएको छोरीको विषयमा है, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ, स्वागत गरौं। हजुर नमस्ते।
3: नमस्कार हजुर, नमस्कार गुरुजी।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म दाङबाट दिलबहादुर परियार हुनुहुन्छु।
0: हजुर, दाङबाट दिलबहादुर परियार हुनुभएको?
3: हजुर सर।
0: दाङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ दिलबहादुरजी?
3: बङ्गलाचुलीदेखि।
0: बङ्गलाचुलीदेखि हो, अनि कसको विषयमा हेर्नुहुन्छ?
3: छोराको विषयमा।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2064 साल असार 23 गते शनिबार।
0: 2064 साल असारको 23 गते शनिबार हो
3: हजुर। बिहान 4:30 बजेपछिको।
0: बिहानको 4:30 बजे हो
3: हजुर। हजुर गुरु।
0: अनि उज्यालो भएको 23 गते हो नि होइन?
3: हजुर गुरु हजुर।
0: जन्मको दाङ जिल्लामै हो जन्म भएको?
3: दाङ जिल्लामै भएको।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
3: हजुर हजुर।
0: श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2064 असार कृष्ण पक्षको सप्तमी तिथिमा जन्म, शनिबारको दिन मीन राशि पर्दो रहेछ। नाम आउँदो रहेछ झलक बहादुर, नाम आउँदो रहेछ
3: हजुर
0: नरानको नाम झलक बहादुर, मीन राशि पर्छ है
3: हजुर।
0: मध्यनारी नरगण परेको छ, घातकमा तिथि छ पञ्चमी दशमी पूर्णिमा, शुक्रबार घातक नम्बर 5 नम्बर राशिमा मीन राशि घातक छ। छोराको कुरा धेरै कुरामा राम्रो देखिन्छ, ग्रह त्यति नराम्रो छैन, तर अलिकति धेरै मेहनत र धेरै सङ्घर्ष गर्नुपर्नेछ बाबुले। पढाइ लेखाइमा बाबुको राम्रो हो रुचि भने फिटिक्कै देखिँदैन पढाइमा, पछि सरकारी जारीखाना राम्रो, आर्मी पुलिसमा भर्ती हुनलाई राम्रो, विदेश यात्राहरूको लागि पनि राम्रो, अलिकति सूर्य बुध आदि त योग बनेको भएर अलिक सङ्घर्ष अलि दुःख धेरै गर्नुपर्ने कुण्डली छ बाबुको लागि चाहिँ है। अहिले ग्रह बाबुको सङ्कटा भन्ने ग्रह चाहिँ नै यो असारदेखि सङ्कटा सुरु भयो, यो सङ्कटाको शान्ति गर्नुपर्छ बाबुले, अरू त्यस्तो नराम्रो छैन ठिकै छ।
3: यो सङ्कटा शान्ति गर्नु के गर्नु पर्यो गुरु?
0: रुद्री पूजा सत्यनारायणको पूजा लाउने, सङ्कटाको ग्रहको जाप गर्ने, 8000 जाप गर्नुपर्छ सङ्कटाको हो, यो 8000 जाप गराउनुपर्छ, त्यति गरेपछि राम्रो हुन्छ बाबुलाई, समस्याहरू कम हुन्छ, अलिक छिटो रिसाउँछ, घमण्डी जिद्दी खोर स्वभावको छ क्या
3: हजुर हो,
0: त्यस्तो छ। अब कि त दशाको शान्ति गराउनु पर्यो होइन, अब रत्न कवच नै लगाइदिन्छु भन्नुहुन्छ भने म रत्न कवच बनाएर पनि पठाइदिउँला, यसले पढाइमा राम्रो तेजिलो बनाउँछ पढाइको लागि चाहिँ
3: हजुर
0: बाबुलाई, अरू त्यस्तो चिन्ता गर्नु पर्दैन ठिकै छ कुराहरू है।
3: यो पूजा पाठ लाउने दिन त्यस्तो गौरव बनाउने दिन कुन दिन राम्रो होला गुरु?
0: होइन पूजा पाठ लाउनलाई त दिन हेर्नुपर्छ, त्यसो भए तपाईँले दिउँसो मेसेन्जरमा मेसेज गर्नु, घरमा पूजा लाउनु पर्ने गुरु कहिले कुन दिन लाउँदा राम्रो हुन्छ भनेर मलाई भन्नु, मेसेन्जरमा लेखेर पठाउनुहोस्, म रिप्लाई गर्छु हेरेर, त्यसो भए जुराउनुपर्छ। जुराउनुको लागि नि अहिले रेडियोबाट नै जोडिहाल्छ भन्ने हुँदैन होइन, त्यसको लागि चाहिँ दिउँसो समय लिनु होला नि तपाईँले, पैसा लाग्दैन दिउँसो पनि जुराउनको लागि है।
3: हस् हस्
0: हस् नारायण। उहाँले फोन गर्नुभएको थियो दाङ जिल्लाबाट फोन गर्नुभएको थियो, तपाईँहरूलाई कुनै साइटहरू हेर्नु परेको छ, लामो यात्राहरू गर्नुपर्नेछ, विवाह जुराउन, व्रतकुण्ड जुराउन, पास्नी जुराउन होइन, दोकान खोल्ने साइट जुराउन, गृह प्रवेश जुराउन, गृहारम्भ जुराउन को लागि तपाईँले मेसेन्जरमा मेसेज गर्नुहोस्, पैसा लाग्दैन है दिउँसो पनि। ग्रह दशा र भाग्य हेराउनको लागि चाहिँ टिकट काटेर पालोमा कुर्नुपर्छ, पालोमा बस्नुपर्छ तपाईँ दिउँसोको लागि चाहिँ, अरू सबै कुराहरू चाहिँ तपाईँले पालोमा बस्नु पर्दैन, मेसेन्जरमा मेसेज गर्नुहोस्, साल महिना गते र समय मेसेज गर्नुहोस् र तपाईँको के गर्न खोज्नु भएको हो त्यसको विषयमा जानकारी म तपाईँलाई गराउँछु है, तपाईँको लागि विशेष गरी मेसेन्जरमा भेट्न त भन्नुभयो गुरुले, गुरुबाको नाम के होला भन्नुभएको होला मेसेन्जरमा। हाम्रो फेसबुक आइडी प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ, फेसबुकमा तपाईँले चाहिँ प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ, त्यहाँ तपाईँले सर्च गर्नु, सर्च गरिसकेपछि तपाईँले भेटिहाल्नुहुन्छ। कुनै समस्या छैन, कुनै बाधाहरू छैन, होइन? प्रेम प्रसाद सुवेदी भनेर अनि फलो गर्नुहोस्, मेसेन्जरको चित्रमा मेसेज गर्नुहोस् राधे राधे लेखेर, म पनि राधे राधे भनेर रिप्लाई गर्छु। त्यसपछि तपाईँ हामी जिन्दगीभरिको लागि फेसबुकमा साथी भइयो। त्यसपछि जे जे समस्या हुन्छन्, जे जे बाधा आउँछ, त्यो कुराहरू तपाईँले लेख्न सक्नुहुन्छ, लेखेर मलाई पठाउन सक्नुहुन्छ, म हेरिदिन्छु तपाईँको लागि चाहिँ राम्रो नराम्रो के छ भन्ने विषयमा। है, कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गर्छु उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
4: नमस्कार गुरु, नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म अरुणाचीबाट गुरु।
0: अरुणाचीबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम भन्नुहोस् त।
4: हजुर, मेरो नाम ज्ञानु माया हो।
0: ज्ञानु माया, अरुणाचीबाट कसको विषयमा हेराउन चाहनुहुन्छ?
4: मेरो छोरीको गुरु।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2053 साल।
0: 2053
4: कार्तिक 1 गते रात साँझको 9 बजेर कति 9 बजेर 26 मिनट गुरु।
0: 9 बजेर 26 मिनट के बार पर्दो रहेछ?
4: बिहिबार होइन गुरु?
0: हजुर हो, साँझको हो नि, होइन?
4: हजुर साँझको। हजुर
0: 53 साल हो नि?
4: हजुर 53 साल हो।
0: ल सुन्नुहोस् है, छोरीको बारेमा।
4: हजुर गुरु।
0: श्री गणेश आइनमा श्रीमती रामानुजाइनमा 2053 साल असोज शुक्ल पक्षको 6 दशको फुलपातीको अघिल्लो दिन जन्म भएको रहेछ। धनु राशिमा जन्म भएको छ, मूल पढेको रहेछ नानीको, प्रथम चरण नाम आउँदो रहेछ एबाट, यमुना यमुना भन्ने नाम आउँछ। आज दिनले राक्षस गण परेको छ नानीको चाहिँ। यो मूलले पिता पिर्ने मूल हो, यो बाबुलाई पिर्छ, बाबु फाप्दैन भन्छ। घातकमा तिथि तृतीया अष्टमी त्रयोदशी शुक्रबार घातक, नम्बरमा 9 नम्बर राशिमा कर्कट राशि घातक छ। बाबुको लागि नानीको लागि चाहिँ कुण्डली राम्रो छ, नानीको नराम्रो होइन, राम्रो छ। अलिक छिटो रिसाउँछन् कि नि, कुरा कम कमजोरी हो। सूर्य पनि यिनको बिग्रिएको छ, आइतबारको दिन नुन खानु हुँदैन, है? आइतबारको दिन नुन खानु हुँदैन, चोखो खाने, शुद्ध भोजन गर्नुपर्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन। सूर्यको पूजा गर्नुहोस्, स्पेसल हुन्छ, चिन्ता गर्नु पर्दैन नानीको लागि चाहिँ। अब नानीको विवाहमा दाम्पत्यमा अलिकति बाधा भनेको बहुविवाहको योगहरू परेको देखाउँछ। जय राजा असाध्य राम्रो पाउने, छोरीको बानी अलिकति नराम्रो देखेँ मैले चाहिँ। बिहा भाषाकै भएको छैन छोरीको?
4: छोरा
0: जन्मेछ गुरु। ज्वाइँ त एकदम गजबको पाउनु भएको छ के अरे, हो कि होइन?
4: हजुर हजुर हो। अनि गुरु त्यही सरकारी जागिरमा अलिक ध्यान गर्नलाई छ र
0: सरकारी जागिर यिनलाई खाने हो भने रत्न कवच लाउनु पर्छ, सकभर यिनले सरकारी जागिर फाप्दैन यिनलाई। खाना त खान्छन्, फाप्दैन। अहिले भ्रामरी भन्ने ग्रह चलेको छ, सरकारी जागिर खाने हो भने रत्न कवच पाउँछ हामीसँग। रत्न कवच यिनले लागेपछि सरकारी जागिरमा नाम अलिक सजिलो हुन्छ निकाल्नको लागि, फाप्छ यिनको, सहज हुन्छ, सजिलो हुन्छ। आइतबारको दिन नुन खानु हुँदैन, सूर्यको पूजा गर्नुपर्छ, यो सधैँभरिको लागि हो नानीको लागि। भाग्यशाली छिन् तपाईँको छोरी, भाग्यमानी छिन्,
4: होइन?
0: नराम्रो ग्रह दशाहरू परेको देखिँदैन, राम्रै छ। अहिलेको लागि चाहिँ ग्रह अलिकति नराम्रो, एउटा सूर्य भन्ने ग्रह बिग्रियो, अरू सबै थोक राम्रो छ। समस्या छोराको लागि अलिकति विशेष ख्याल गर्नुहोला, आइतबारको दिन नुन खानु भएन भने नातिलाई पनि राम्रो हुन्छ, नाति केटीलाई पनि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन भन्ने कुराहरू देखिन्छ क्या है।
4: अरू त राम्रै छ गुरु,
0: एकदम राम्रो छ। चिन्ता लिनै पर्दैन छोरीको बारेमा तपाईँले, स्पेसल छ कुण्डली, राम्रो छ। अब ज्वाइँ राम्रो पाउनु भएको छ, अब यति पाएपछि भइगयो नि, के चाहियो र अरू त? ओके, मैले भन्ने कुरा ठिक हो कि बेठिक हो? त्यही त नि, ल छोरीलाई सम्झाउनु पर्यो, नरिस नानी, ज्वाइँ राम्रो पाकिसकेस, खुसी राख ज्वाइँलाई, गाली नगर धेरै नहेप भन्नु पर्यो है। कडा स्वभावकी छिन् छोरी चाहिँ, त्यो अलिकति विशेष ख्याल गर्नुपर्छ भन्नु होला। ग्रह राम्रा छन्, अहिले भ्रामरी भन्ने ग्रह चलेको छ, एउटा मंगल भन्ने ग्रह चलेको छ। भ्रामरी र मंगल नराम्रो हो, अरू सबै कुरा राम्रै छ नराम्रो छैन ठिकै छ है त उहाँले फोन गर्नुभएको थियो हामीलाई दाङबाट फोन गर्नुभएको थियो तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा भेटेर समस्याको समाधान तपाईँले गराउन चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ हाम्रा कार्यालयमा अफिसमा आएर भेट्नुहोला कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरिहाल्नु हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ रोल्पाबाट शुभ नाम तपाईँको भन्नुहोस् त सिस्ना के कुन भन्नुभयो
5: सुषमा
0: पुन कसको विषयमा हेर्नुहुन्छ
5: मेरो छोरीको बारेमा
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो
5: 2074
0: कति
5: 74
0: ए 2074 हजुर अनि कुन महिना कति गते
5: साउनको 28 गते
0: साउनको 28 गते के बार पर्छ
5: जन्मिलाई पनि मङ्गलबार परेछ
0: मिलेन त जन्ममिति
5: राति 1:29
0: मिलेन मङ्गलबार सोमबार त आउँदै आउँदैन
5: के आउँछ मेरो
0: मलाई त के थाहा हुन्छ र तपाईँको जन्म भएको तपाईँले हो मैले होइन अब 74 साल होइन तपाईँको छोरीको 74 साल होइन है 75 साल चाहिँ होला मिल्दैन नि अब समय सकियो तपाईँको थोरै समयमा मैले तपाईँलाई फोन रिसिभ गरेको तपाईँको तपाईँको यो छोरीको तपाईँको यो छोरीको 74 साल होइन है एकचोटि हेर्नु जन्म दर्तामा ल हुन्छ उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट उहाँको छोरीको चाहिँ 74 साल चाहिँ होइन भने किनकि उहाँको जन्मबार जन्मबार मलाई थाहा रहेछ तर साल चाहिँ अलिक कन्फ्युज हुनुभएको जस्तो लाग्यो मलाई पनि 9845175223 र 9805275223 तपाईँको लागि खुल्ला छ दिनैभरि फोन गर्न सक्नुहुन्छ दिनैभरि मसँग कुराकानी गर्न सक्नुहुन्छ सल्लाह परामर्श लिन सक्नुहुन्छ र मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय पनि सकियो भनेर मलाई प्राविधिक मित्रले इसारा गर्नुभएको छ भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारस विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: सबैको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 अडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुरा रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: 96.4 MHz हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। रासपाको निर्वाचित केन्द्रीय सदस्यको शपथ आज, बजार अनुगमन कमजोर रहेको गृह मन्त्रालयको निष्कर्ष तीव्रता दिन सबै जिल्ला प्रशासनलाई निर्देशन। बागमती विश्वविद्यालयको परीक्षा सकिएको 7 औं दिनमा परीक्षा फल नतिजा प्रकाशित, पेट्रोल डिजेल र एलपी ग्यासको मूल्य घट्यो। मानवीयताको सुन्दर उदाहरण रोल्पामा बेगम सुनारा मृतक प्रति श्रद्धांजलि, टुक्रा बाल बालिकालाई सहाराको हात, लघुविद्ध पोषण विरूद्ध किसान मजदूर आन्दोलनको दोस्रो दाङ जिल्ला सम्मेलन हुँदै दाङको राप्ती गाउँपालिकाद्वारा मुक्त कमैया कम लहरीको आयोजन वृद्धि गर्न बाख्रा वितरण। र इरानले अमेरिकासँगको प्रत्यक्ष वार्ता अस्वीकार गर्यो। फ्रान्स र नर्वे विश्वकप फुटबलको अन्तिम 16
1: बाजे के भो किन गालामा हात
2: दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
1: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुखा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमासीको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 98 40 7 3 18 98 95 14 6 52।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुनिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। रासोपाको निर्वाचित केन्द्रीय सदस्यको शपथ आज सम्बन्धी प्रसंगबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ। आज बिहान 11 बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रासोपाले जनाएको छ। रासोपाको पहिलो महाधिवेशन असार 7 गते शुरू भएको थियो। 3 दिनमा सम्पन्न गर्ने भनिएको उक्त महाधिवेशन सहमतिको प्रयास भन्दै 6 दिनसम्म लम्बिएको थियो। उक्त महाधिवेशनबाट 79 सदस्य निर्वाचित भएका थिए। बाँकी 51 जनाले भने सभापतिद्वारा मनोनित हुनेछन्। रासोपाले 79 जनाको सूचीमा 2 जनाको नाम सचाएको छ। 2 जनाको नाम हटाएर नयाँ 2 जनालाई समेटेपछि विवाद भएको छ। बजार अनुगमन कमजोर रहेको निष्कर्ष सहित गृह मन्त्रालयले तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। देशभर संचालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासो बढ़ेपछि गृह मन्त्रालयले गम्भीर ध्यान आकर्षण भएको पनि जनाएको छ। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहिता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले कानूनी कार्यवाही र

अनुगमनलाई तीव्रता दिन आदेश दिएको हो। होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित सघन र आकस्मिक अनुगमन गर्न अनुगमन केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वा प्रचलित कानूनको उल्लंघन गर्ने जोसुकै पक्षलाई कानून बहुमोजिम हदैसम्मको कड़ा कार्यवाही गर्न निर्देशन दिएको छ। जिल्लाको कार्य सम्पादनलाई मन्त्रालयले प्रत्यक्ष सुपरिवेक्षण गर्ने हुँदा कार्य सम्पादनमा कुनै पनि किसिमको असक्षमता वा उदासीनता प्रस्तुत नगर्न पनि सचेत गराइएको छ। मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा हस्तारिक्षित निर्देशन पत्रमा बजारमा विधिको शासन कायम गर्न स्थानीय प्रशासनले आफ्नो सम्पूर्ण व्यावसायिकता प्रदर्शन गर्नेमा गृह मन्त्रालय पुनः विश्वस्त रहेको उल्लेख रहेको छ। केही दिन अघि गृहमन्त्री सुधन गुरूङले चितवनको एक होटलमा अमलेट खाँदा माछाको काँडा भेटेपछि तत्कालै होटललाई जरिवाना समेत गरिएको थियो। बागमती विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेस्टरको परीक्षा सकिएको एक हप्ताभित्र नतिजा प्रकाशित गरेको छ। परीक्षा सम्पन्न भएको सातौं दिनमा हिजो तीनवटै संकायको पहिलो सेमेस्टरको परीक्षा फल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति बोर्ड अफ ट्रान्जिट ट्रस्टीजका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभएको छ। विश्वविद्यालयले एक वर्ष यता व्यवस्थापन र कानून म्यानेजमेन्ट एण्ड लज विज्ञान तथा प्रविधि साइन्स एण्ड टेक्नोलोजीका साथै शिक्षा तथा सामाजिक विज्ञान एजुकेशन एण्ड सोसियल साइन्स संकायमा स्नातक तहको कक्षा सञ्चालन शुरू गरेकोमा तीनवटै संकायको पहिलो सेमिस्टरको परीक्षा फल प्रकाशन गरेको उहाँले बताउनु भएको छ। प्रकाशित परीक्षा फलमा व्यवस्थापन र कानून संकाय म्यानेजमेन्ट एण्ड लमा 72.58%, विज्ञान तथा प्रविधि साइन्स एण्ड टेक्नोलोजी संकायमा 79.03%, र शिक्षा तथा सामाजिक विज्ञान एजुकेशन एण्ड सोसियल साइन्स संकायमा 89.44% विद्यार्थी उत्तीर्ण भएका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। मध्यरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेलमा 30 रूपियाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 100 रूपियाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गैरातीदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो। इण्डियन आयल कम्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रति लिटर 15.09 रूपियाँ, डिजेल 29.46 रूपियाँ, हवाई इन्धन प्रति लिटर 29.42 रूपियाँ तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको निगमले जनाएको छ। यसै गरी अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाण्डुका लागि बिक्री मूल्य प्रति किलोलिटर 265 अमेरिकी डलरले घटाइएको छ। अब मौसम सम्बन्धी जानकारी। देशका सबैजसो ठाउँमा पानी परेको छ। पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम रहेको छ। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै कास्की, लमजुङ, दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ। पछिल्लो 6 घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै 67 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै दाङ र सिन्धुपाल्चोकमा 40 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीमा बाढ़ी पहिरो रहेकाले नदी आसपास र डुबान भइरहेको ठाउँका वासिन्दालाई आज दिनभर सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखा को आग्रह रहेको छ। आज कोशी गण्डकी

लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा बागमती प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेकाले नदी आसपास र डुबान भइरहेका ठाउँका बासिन्दालाई आज दिनभर सतर्क रहन बाटी पूर्व अनुमान महाशाखाको आग्रह रहेको छ। आज कोशी गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा बागमती प्रदेशको पहाड़ी

0: वन प्राधिकरणले आज र भोलि देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। हिजोदेखि नै पानी पर्ने क्रम शुरू भएको हो। गएको असार 5 गते पूर्वी भागबाट प्रवेश गरेको मनसून हिजोदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। औसत मिति जुन 13 तारीख भन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभर फैलन 12 दिन लागेको हो। सामान्यत नेपालमा प्रवेश गरेपछि देशभर फैलन 1 हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि केही थप समय रोकिएको हो। अब भने देशका सबै भागमा पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि मानवीयताको सुन्दर उदाहरण डोल्पामा बेगम सुनारा मृतकप्रति श्रद्धांजलि टुहरा बालबालिकालाई सहाराको हात लघुविद शोषण विरूद्ध किसान मजदूर आन्दोलनको दोस्रो दाङ जिल्ला सम्मेलन हुँदै दाङको राप्ती गाउँपालिकाद्वारा मुक्त कमैया कमलहरीको आय आर्जन वृद्धि गर्न बाख्रा वितरण लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खान्छ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: नेपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: हर हर को आवाज, गाउँ शहर को आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज, तपाईको मन को आवाज, रेडियो जाजरा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, रोल्पा जिल्लाको लुङ्री गाउँपालिका 4 तहे चुनाराका जेठा छोरा बेगम चुनाराको 14 असारमा असामयिक निधन भएपछि उनका परिवार गम्भीर संकटमा परेको छ। परिवारको मुख्य अभिभावक गुमेपछि 4 बाल बालिका र शोकाकुल परिवारको अवस्था अत्यन्तै दयनीय बनेको छ। उहीको घड़ीमा स्थानीय युवा र विभिन्न सामाजिक संस्थाहरूले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्। पीड़ित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नवचेतना युवा क्लब लुङ्री 4 साल डाँडाले नगद तथा खाद्यान्न सहयोग गर्ने निर्णय गरेको थियो। सोही

अनुसार मंगलबार क्लबका पदाधिकारीहरूले पीड़ित परिवारको घरमै पुगेर नगद र अत्यावश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन्। क्लबका अध्यक्ष नरेन्द्र खत्रीले क्लबको तर्फबाट तत्काल राहत स्वरूप 10,000 रूपियाँ नगद प्रदान गरिएको जानकारी दिनुभएको थियो। उहाँका अनुसार सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित सहयोगीहरू समाज रूपान्तरण थलबाङ आमा समूह तथा अन्य मनकारी व्यक्तिहरूको योगदान समेत जोड्दा मंगलबारसम्म करिब 40,900 रूपियाँ बराबरको नगद तथा खाद्यान्न सामग्री हस्तान्तरण भइसकेको थियो। दुःखको घड़ीमा समाज रूपान्तरण थलबाङ आमा समूहले 5,005 रूपियाँ नगद सहयोग गरेको थियो। काजक्रिया सम्पन्न हुने दिन उपस्थित स्थानीय वासीहरूले पनि स्वतस्फूर्त रूपमा आर्थिक सहयोग जुटाएका थिए। त्यसै गरी पानी मूल युवा समूह र बुलबुली युवा समूहले चामल तेल नुन लगायत अत्यावश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका थिए। स्थानीय समुदायको एकताबद्ध सहयोगले पीड़ित परिवारलाई केही राहत पुगेको सहभागीहरूले बताएका थिए। बुबाको साया गुमाएका चार जुना बालबालिकाको शिक्षा प्रभावित नहोस् भन्ने उद्देश्यले नवचेतना युवा क्लबले थप जिम्मेवारी लिएको छ। अध्यक्ष नरेन्द्र घरतीले ती बालबालिकाका लागि तत्काल विद्यालय पोसाक कापी कलम उपलब्ध गराइने बताउनु भएको छ। उहाँले कक्षा 10 सम्म अध्ययन निरन्तर गराउन आवश्यक पूर्ण सम्पूर्ण शैक्षिक सामग्री र विद्यालय पोसाक क्लबले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँका अनुसार सहयोग अभियान तत्कालीन राहतमा मात्र सीमित नरही आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ। सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष घरतीले धाएर धर्म कमाउनु भयो, दुःखमा परेकालाई अशक्त र पीड़ित परिवारको साथ दिनु नै साँचो धर्म भएको बताउनु भएको छ। उहाँले मानवताको वास्तविक अर्थ भनेकै सहाराविहीन व्यक्तिका लागि सहारा बन्नु र पीड़ामा रहेका मानिसको आँसु पुस्ने प्रयास गर्नुभएको उल्लेख गर्नुभएको थियो। उहाँका अनुसार रोल्पाका विभिन्न स्थानमा बसोबास गर्ने तथा वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरू र विभिन्न संघ संस्थाले यस्ता विपत्तिका समयमा निरन्तर सहयोग गर्दै आएका छन्। अध्यक्ष घरतीले स्वर्गीय बेगम चुनाराको परिवार बस्ने घर र शौचालय जीर्ण अवस्थामा रहेकाले आवश्यक मरमतका लागि देश तथा विदेशमा रहेका मनकारी नेपालीसँग सहयोग गर्न आग्रह गर्नुभएको थियो। उहाँले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सुरक्षित बसोबासको वातावरण उपलब्ध गराउन सबैको साथ आवश्यक रहेको बताउनु भएको थियो। स्वर्गीय बेगम चुनाराकी श्रीमतीसँग हालसम्म नागरिकता लगायत कुनै पनि आधिकारिक परिचय पत्र नभएको जानकारी सार्वजनिक भएको छ। यस विषयलाई गम्भीर रूपमा लिँदै नवतना युवा क्लबले ओडा कार्यालय र गाउँपालिकासँग समन्वय गरेर नागरिकता बनाउन आवश्यक पहल गर्ने जनाएको छ। क्लबका पदाधिकारीहरूका अनुसार पीड़ित परिवारको कानूनी पहिचान सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिनेछ। नवचेतना युवा क्लबले शुरू गरेको मानवीय अभियानमा स्थानीय आमा समूह, युवा क्लब, बुद्धिजीवी तथा विभिन्न मनकारी व्यक्तिहरूको उल्लेखनीय साथ प्राप्त भएको छ। क्लब परिवारले सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस अभियानमा साथ दिन सबै नेपालीहरूलाई साथै दुःखमा परेको परिवारलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन थप सहयोग आवश्यक रहेको जनाएको छ। सम्पूर्ण किसान मजदूर एक हौं, लघुविद्ध तथा वृत्ति शोषण विरूद्ध संघर्ष गरौं भन्ने मूलनारासहित लघुविद्ध तथा वृत्ति शोषण विरूद्ध किसान मजदूर आन्दोलन नेपालको दोस्रो दाङ जिल्ला सम्मेलन घोराईमा हुने भएको छ। नेपालको आयोजनामा आज बुधबार घोराई स्थित नेपाल पत्रकार महासंघको सभा हलमा बिहान 11 बजेदेखि सम्मेलन शुरू हुने भएको हो। सम्मेलन दाङ जिल्ला इन्चार्ज हिमाल डाङ्गीको अध्यक्षता तथा आन्दोलन बालका केन्द्रीय इन्चार्ज सुरेश घिमिरेको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ। कार्यक्रममा केन्द्रीय अध्यक्ष रमेश सेन्चुरी र सचिव हुकुम खड्काको विशेष उपस्थिति हुनेछ। सम्मेलनमा जिल्लाभरका लघुविद्ध तथा बैंकिङ कसुरबाट पीड़ित किसान मजदूर तथा सर्वसाधारणको सहभागिता रहने

दाङ जिल्ला इन्चार्ज हिमाल डागीले जानकारी दिनुभएको छ। सम्मेलन मार्फत लघुविद्ध तथा वृद्ध क्षेत्रबाट उत्पन्न समस्या पीड़ितका माग र आगामी आन्दोलनका कार्यक्रमबारे छलफल गरिने आयोजकले जनाएको छ। दाङको राप्ती गाउँपालिकाले मुक्त कमैया कमलहरी समुदायको जीविकोपार्जन सुधार तथा आय आर्जन वृद्धि गर्ने उद्देश्यले 50 घर परिवारलाई माउ बाख्रा वितरण गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अन्तर्गत संचालित मुक्त कमैया कमलहरी आय वृद्धि तथा विकास कार्यक्रम मार्फत मंगलबार 50 जना लाभग्राहीलाई प्रति परिवार एकवटाका दरले माउ बाख्रा वितरण गरिएको हो। कार्यक्रम अन्तर्गत स्थानीय जातसँग क्रस भएका उन्नत जातका बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ। वितरण गरिएका सबै बाख्राको बीमा गाउँपालिकाले पहिलो पटक लागि गरिदिएको छ, जसले पशुपालनमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाख्रा वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले मुक्त कमैया कमलहरी समुदायको करण र जीवनस्तर सुधार गाउँपालिकाको प्रमुख प्राथमिकताको एक रहेको बताउनु भएको छ। वहाँले अनुदानमुखी भन्दा उत्पादनमुखी कार्यक्रम मार्फत लक्षित समुदायलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभएको छ। उहाँले वितरण गरिएका बाख्राको उचित स्याहार व्यवस्थापन र समसामयिक विस्तार गर्न लाभग्राहीलाई आग्रह गर्दै यसबाट परिवारको आय आर्जन बढ़नका साथै जीविकोपार्जन समेत सकारात्मक सुधार आउने विश्वास गर्नुभएको छ। गाउँपालिकाले विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक अवस्था उकास्न विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बाख्रा वितरण कार्यक्रमले कमैया कमलहरी परिवारलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्दै उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याइ पुग्ने अपेक्षा गरिएको छ। अब देश बाहिरको समाचार। इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दावीलाई अस्वीकार गरेको छ। इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधि मण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताएको समाचार संस्था एएनआईले जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले नयाँ राजनीतिक वार्ता शुरू गर्नको सट्टा विद्यमान समझदारीको प्राविधिक कारणलाई कडाका साथ प्राथमिकता दिएको उल्लेख गर्नुभएको छ। सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै बघाईले इरानले सम्झौताको अनुच्छेद 11 ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यवहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताउनु भएको छ। यसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहामा इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विदेश दूत स्टब बिटकोफ कतार जाँदै गर्दा इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो टिप्पणी आएको हो। यसैबीच इरानका राष्ट्रपति मसूद पेजस्कियानले अमेरिकाले जवाब दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्त रूप दिने बताउनु भएको छ। अमेरिकी पक्षले सम्झौताको पालना गरी आफूहरू पनि सम्झौताप्रति प्रतिबद्ध रहेको उहाँको भनाइरहेको छ। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम 16 पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 गोलले पराजित गरेको छ। नर्वेको जीतमा एलिङ हलान्डा र नुसाले गोल गरेका थिए। खेल सकिन 4 मिनट बाँकी रहँदा हलान्डाले प्याट्रिक वर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जीत दिलाएका थिए। त्यसअघि खेलको 39 मिनटमा एन्टोनियो नुसाले नर्वेलता दिलाएका थिए, तर 74 मिनटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। हेडला

थाइल्याण्डको प्रतियोगितामा तीन खेलमा पाँच गोल गरेका छन्। अब नर्वेले अन्तिम सोह्रमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। आज बिहानको खेलमा फ्रान्सले स्वीडेनमाथि सहज जित निकाल्दै अन्तिम सोह्रमा स्थान बनाएको हो। फ्रान्सको जितमा केलिएन एम्बापेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरेका थिए। एम्बापेले 45 र 74 मिनटमा तथा ब्राडली बारकोलाले खेलको 53 मिनटमा गोल गरेका थिए। यस वर्षको विश्वकपमा एम्बापेको गोल संख्या 6 पुगेको छ। एम्बापेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेस्सीसँग बराबरी गरेका छन्। विश्वकपमा 18 गोल सहित उनी मेस्सी भन्दा एक गोलले मात्र पछाडि रहेका छन्। अब फ्रान्सले अन्तिम सोह्रमा पराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा अहिले बिहान 7:45 मेक्सिको र इक्वेडर बीच खेल हुँदैछ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। राज्यसभाका निर्वाचित केन्द्रीय सदस्यको शपथ आज। बजार अनुगमन कमजोर रहेको गृह मन्त्रालयको निष्कर्ष। सत्ता दिन सबै जिल्ला प्रशासनलाई निर्देशन। बागमती विश्वविद्यालयको परीक्षा सकिएको सातौं दिनमा परीक्षा फल नतिजा प्रकाशित। पेट्रोल डिजेल र एलपी ग्यासको मूल्य घट्यो। देशका धेरै ठाउँमा वर्षा। पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम। सतर्क रहन आग्रह। मानवीयताको सुन्दर उदाहरण रोल्पामा बेगम चुनारा मृतक प्रति श्रद्धांजलि। टुग्रा बाल बालिकालाई सहाराको हात। लघु विध शोषण विरूद्ध किसान मजदूर आन्दोलनको दाङ जिल्ला सम्मेलन हुँदै दाङको राप्ती गाउँपालिकाद्वारा मुक्त कमैया कमलहरीको आयार्जन वृद्धि गर्न बाख्रा वितरण। र इरानले अमेरिकासँगको प्रत्यक्ष वार्ता अस्वीकार गर्यो। फ्रान्स र नर्वे विश्वकप फुटबलको अन्तिम सोह्रमा। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/जलजलाबाट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुने। 3 बजेसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर विदा हुन्छु। ताजा खबर र जनपक्ष विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
1: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
2: शिशु जन्मिएपछि सम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोप र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।

0: स्वस्थ रहनको लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी पसार्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: लौ छ टाइम पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, सकेन्ड पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बाजे के भयो, किन गालामा हात?
6: यहाँ दुखेको छ त, खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू
9: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
10: नदुखाइ दाँत निकाल्ने,
9: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
9: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: 1-2 तथा तलमासीको पुरै दाँत लगाउने,
9: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095 14 1452।
8: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आइएमई बैंक सँगै जोडिएको घरमा।
11: नमस्ते डाक्टर सर।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ, 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।

0: भएन नि डाक्टर साहब,
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र? नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
7: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
8: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
6: क्विन केयर क्रिम रे, होइन के हो यो?
8: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
7: तपाईँले भनेर मात्रै हुन्छ र? रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
8: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या? त्यहाँ जानुहोस् त, त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
7: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
9: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848151234 ढिङ्गी जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
2: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
3: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
3: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए, म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15, दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15, दाङ।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मनको आवाज, तपाईँको मनको आवाज, यो हो रेडियो जलजला फुल 96.4 मेगाहर्ज।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98648732।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राज्यसभाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ, आज राष्ट्रिय सभा बैठकमा दुई मन्त्रीसँग प्रश्नोत्तर हुँदै।
0: आयल निगमले 3 महिनापछि घटायो पेट्रोल र डिजेलको मूल्य, एलपी ग्यास 100 रूपियाँ सस्तो, हवाई इन्धनमा पनि राहत।
1: चितन दासले निकुञ्ज भित्रको जंगल सफारी सेवा आजदेखि बन्द, सदर चिडियाखानामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख।
0: इजरायल र इरानमा तनाव जारी रहेका बेला कतारमा कूटनीतिक दौड़धूप, अमेरिकी अधिकारीहरूसँग कतारका प्रधानमन्त्रीको वार्ता इरानसँग भने अनिश्चित।
1: र कीर्तिमानी प्रदर्शन सहित फ्रान्स विश्वकपको अन्तिम 16मा प्रवेश, जारी खेलमा इक्वेडर विरूद्ध मेक्सिको 2 गोलले अगाडि।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज हुँदैछ। आज बिहान 11 बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम राखिएको रासोपाले जनाएको छ। चितवनमा असार 7 गते शुरू भई 6 दिनसम्म चलेको रासोपाको पहिलो महाधिवेशनबाट पदाधिकारी सहित 99 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। बाँकी 51 जना सभापतिले मनोनित गर्नेछन्। रासोपाले 99 जनाको सूचीमा 2 जनाको नाम सच्याएको छ। पराजितलाई पनि जितेको सूचीमा राखेको भन्दै उजुरी परेपछि आयोगले 2 जनाको नाम हटाएर नयाँ 2 जनालाई केन्द्रीय सदस्यमा समेटेको छ। त्यसपछि थप विवाद समाधान भएको छ।
1: राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा 2 मन्त्रीसँग मौखिक प्रश्नोत्तर र 1 संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकको शुरूमै राष्ट्रिय सभाको अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउनुहुनेछ। त्यसपछि परराष्ट्र मन्त्री शिशिर खनाल र श्रम पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलसँग मौखिक प्रश्नोत्तर हुने कार्यसूची रहेको छ। यस्तै बैठकमा सभा सदस्य रेणु चन्दले प्रविधिको प्रयोग गरी लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न नीतिगत कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ।
0: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम संचालक समितिको हिजो साँझ बसेको बैठकले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य गैरातदेखि लागू हुने गरी घटाएको हो। पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ मूल्य घटेको छ। यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति किलोलिटर 40 र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलरमा 265 घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि प्रति सिलिण्डर 100 रूपियाँ सस्तो भएको छ। नयाँ मूल्य सूची अनुसार तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रति लिटर 197 र डिजेल तथा मट्टी तेलको मूल्य प्रति लिटर 195 रूपियाँ कायम भएको छ। त्यस्तै पहिलो वर्ग अन्तर्गत चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ र डिजेल प्रति लिटर 192.50 रूपियाँ कायम गरिएको छ। दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रति लिटर 196 र डिजेलको मूल्य 194 रूपियाँ तोकिएको छ। हवाई इन्धन आन्तरिकको नयाँ मूल्य प्रति लिटर 229 कायम गरिएको छ। मूल्य घटेसँगै खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 2060 रूपियाँ कायम भएको छ।
1: कैलाली र गुल्मीमा भएका छुट्टा छुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। गुल्मीको धुरकोट गाउँपालिका 5 मन्टारीमा मदेलका लागि राखेको करेन्ट लागेर एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 60 वर्षीय होमकला भण्डारी रहेकी छन्। उनका श्रीमान 66 वर्षीय भेषराज भण्डारीले आफ्नै घरको करिब 150 मिटर टाढा बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए। सोही करेन्टमा परेर उनकी श्रीमती होमकला गम्भीर घाइते भएकी थिइन्। उपचारको लागि तम्घास लगिएकोमा आज बिहान चिकित्सक मृत घोषणा गरेका हुन्। करेन्ट प्रवाह गर्ने भेषराजलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै कैलालीको गोदावरी नगरपालिका 4 बाँसकोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्डोमा डुबेर 5 वर्षीय बालिका सचिका मल्ल केसीको मृत्यु भएको छ। पाजुराको बुढी गंगा नगरपालिका 7 घर भई केसी हाल मामा घरमा बस्दै आएकी थिइन्। हिजो साँझ खेल्ने क्रममा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्डोमा खसेर डुबेको अवस्थामा उनी मृत फेला परेकी थिइन्।
0: चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द हुने भएको छ। निकुञ्जले वर्षातको समयमा भलबाड़ी आउने गरिएको छ। वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जंगलमा भएका ससाना खोल्सामा भलबाड़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले गर्दा सफारी बन्द गरिएको उहाँले बताउनुभयो। निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गराउँदै आएको छ। वर्षातको अवस्था हेरेर दशैंको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ। निकुञ्ज हुने सफारी रोटी बन्द

0: रमाउने सफारी पनि नरोकिने उहाँले बताउनुभयो।
1: ललितपुरको जालखेल स्थित छदर चिडियाखानामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख देखिएको छ। असार पाँच गते पुष्टि भएको बर्ड फ्लू संक्रमण हाल नियन्त्रण उन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ। संक्रमणदेखि लगत्तै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बिरामी जीव जन्तुको उपचार गर्ने र भाइरसको फैलाव रोक्न विभिन्न नियन्त्रण त्मक उपाय अपनाइएको थियो। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्ड फ्लू भाइरस नियन्त्रणको लागि निरन्तर औषधि छर्किने जीव जन्तु राखिएका स्थानको सरसफाई गर्ने तथा बिरामी जनावरको उपचार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। पछिल्लो परीक्षणका आधारमा असार बाह्र गति यता चिडियाखानाभित्र बर्ड फ्लूको नयाँ नदेखिएको उहाँले बताउनुभयो। संक्रमणको वास्तविक अवस्था अध्ययन गर्न चिडियाखानामा बर्ड फ्लू नियन्त्रण अध्ययन समिति समेत गठन गरिएको छ। पशु सेवा विभागले भने काठमाडौँ उपत्यकामा बर्ड फ्लूको जोखिम अझै कायम रहेको जनाएको छ। विभाग अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा बर्ड फ्लू तीव्र रूपमा फैलिएको सतर्कता अपनाउनु पर्ने अवस्था छ।
0: नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको
4: यो हो थाहासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बागमती विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमिस्टरको परीक्षा सकिएको एक हप्ताभित्रै नतिजा प्रकाशित गरेको छ। विश्वविद्यालयले परीक्षा सम्पन्न भएको सातौं दिनमा तीनवटै संकायको पहिलो सेमिस्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय समीक्षक समितिका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पोखरेल। एक वर्ष यता व्यवस्थापन र कानून, विज्ञान तथा प्रविधिका साथै शिक्षा तथा सामाजिक विज्ञान संकायमा स्नातक तहको कक्षा सञ्चालन शुरू गरेकोमा तीनवटै संकायको पहिलो सेमिस्टरको परीक्षाफल प्रकाशन गरेको उहाँले बताउनुभयो। प्रकाशित परीक्षाफलमा व्यवस्थापन र कानूनमा 72.58, विज्ञान तथा प्रविधिमा 79.03% र शिक्षा तथा सामाजिक विज्ञान संकायमा 90.44% विद्यार्थी उत्तीर्ण भएको विश्वविद्यालयले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र इरान बीच तनाव जारी रहेका बेला कतारको राजधानी दोहामा कूटनीतिक दौड़धूप तीव्र बनेको छ। कतारका प्रधानमन्त्री तथा विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले अमेरिकी विशेष दूतहरू स्टीभ विटकफ र जारेड कुस्नरसँग दोहामा भेटवार्ता गर्नुभएको छ। इरानी वार्ताकारहरू पनि यति बेला दोहामै छन्, तर अमेरिकी र इरानी पक्षबीच भने तत्काल कुनै पनि प्रत्यक्ष वार्ताको कार्यतालिका नरहेको बताइएको छ। इरानले युद्धविराम र तनाव न्यूनीकरणका लागि आफ्ना शर्तमा दृढ़ अडान कायम राखेको छ। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले प्यालेस्टाइनी शरणार्थीका लागि काम गर्ने राष्ट्रसंघीय नियोगमा देखिएको $100 मिलियनको वित्तीय अभाव पूर्ति गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ। कड़ा खर्च कटौती र मितव्ययताका उपायहरू अपनाउँदा अपनाउँदै पनि यो संस्था अहिले बन्द। महासचिव गुटेरसले महासभाको विशेष बैठकलाई सम्बोधन गर्दै इजरायलले नियोगमाथि लगाएका आरोपपछि संस्थाले व्यापकका कदम चालेको र आफ्ना नीतिहरू परिमार्जन गरेको समेत स्पष्ट पार्नुभयो। यो नियोगले गाजा कब्जा गरिएको वेस्ट ब्याङ्क क्षेत्र, जोर्डन र सिरियामा रहेका करिब 26 लाख प्यालेस्टाइनीलाई सहायता, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र आश्रय प्रदान गर्दै आएको छ। इजरायलले उक्त नियोगले प्यालेस्टाइनी सशस्त्र समूहलाई सहयोग गरेको पनि आरोप लगाउँदै आएको छ।
1: अब खेल समाचार। कप एम्बापेको कीर्तिमानी प्रदर्शन र उत्कृष्ट लयलाई कायम राख्दै साबिक विजेता फ्रान्स र फिफा विश्वकप 2026 अन्तिम स्वरमा प्रवेश गरेको छ। अमेरिकाको न्यू जर्सी स्टेडियममा भएको एकपक्षीय खेलमा फ्रान्सले स्वीडेनलाई 3-0 अन्तरले पाखा लगाएको हो। खेलमा एम्बापेले 2 गोल गरे भने ब्राडली बारकोलाले 1 गोल थपे। यो जितसँगै फ्रान्सले यस विश्वकपमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। सम्म चरणमा उत्कृष्ट प्रदर्शन गरेको फ्रान्सले खेलको शुरूआतीदेखि नै स्वीडेनमाथि कड़ा दबाव, कीर्तिमानी प्रदर्शन र उत्कृष्ट लयलाई कायम राख्दै साबिक विजेता फ्रान्स र फिफा विश्वकप 2026 अन्तिम स्वरमा प्रवेश गरेको छ। अमेरिकाको न्यू जर्सी स्टेडियममा भएको एकपक्षीय खेलमा फ्रान्सले स्वीडेनलाई 3-0 अन्तरले पाखा लगाएको हो। खेलमा एम्बापे

0: आएको थियो। स्केलमा दुई गोल गरेसँगै एम्बाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ीको सूचीको दोस्रो नम्बरमा उक्लिएका छन्। विश्वकपमा एम्बाप्पेको कुल गोल 18 भएको छ। यस विश्वकपमा मात्रै 6 गोल भएको छ। उनले जर्मनीका दिग्गज खेलाड़ी मिरोस्लाव क्लोजको 16 गोललाई पछि पारेका छन्। अब उनी लियोनल मेसीको सर्वकालीन कीर्तिमान 19 गोल भन्दा 1 गोल मात्रले पछि छन्। स्वीडेनले पाखा लगाएको फ्रान्सले अब जुलाई 4 पाराग्वेसँग खेल्नेछ। यस्तै स्ट्राइकर अर्लिङ हल्यान्डको अन्तिम समयको निर्णायकको गोलको मद्दतले आइभरी कोस्टलाई 2-1 गोलले पराजित गर्दै नर्वे विश्वकपको अन्तिम चरणमा प्रवेश गरेको छ। सन् 1998 पछि नर्वे विश्वकपको नकआउट चरणको अर्को चरणमा पुगेको यो पहिलो पटक हो। रोमाञ्चक बनेको यस खेलमा नर्वेका लागि एन्टोनियो नुसा र अर्लिङ हल्यान्डले गोल गरे भने आइभरी कोस्टका लागि अमात डियालोले 1 गोल फर्काए। हल्यान्डले जारी विश्वकपमा आफ्नो 5 गोल पूरा गरेका छन् भने नर्वेका लागि उनको कुल गोल संख्या 60 पुगेको छ। विश्वकप फुटबलमा अहिले मेक्सिको र इक्वेडर बीच प्रतिस्पर्धा भइरहेको छ। पहिलो हाफमा मेक्सिको 2 गोलले अगाडि छ। आज राति इंग्ल्याण्ड र कंगो भिड्नेछन्।
1: अब मौसम। अहिले बिहान बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। देशभर मनसुनी वायुको प्रभाव आएको छ। हिजैदेखि गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसून विस्तार भएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ। देशका अन्य पहाड़ी भूभागका धेरै स्थान र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राज्यसभाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज। राष्ट्रिय सभा बैठकमा दुई मन्त्रीसँग प्रश्नोत्तर हुँदै
1: आयल निगमले 3 महिनापछि घटायो पेट्रोल र डिजेलको मूल्य। एलपी ग्यास 100 रूपियाँ सस्तो, हवाई इन्धनमा पनि राहत।
0: चितवन राष्ट्रिय निकुञ्ज भित्रको जंगल सफारी सेवा आजदेखि बन्द। सदर चिड़ियाखानामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख।
1: इजरायल र इरान बीच तनाव जारी रहेका बेला कतारमा कूटनीतिक दौड़धूप। अमेरिकी अधिकारीहरूसँग कतारका प्रधानमन्त्रीको वार्ता, इरानसँग भने अनिश्चित।
0: र कीर्तिमानी प्रदर्शनसहित फ्रान्स विश्वकपको अन्तिम सोह्रमा प्रवेश। जारी खेलमा इक्वेडर विरूद्ध मेक्सिको 2 गोलले अगाडि।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेज सँग जोड्नुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar।
3: डिभिजन बर कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रूख, बिरुवा, लाठा, पोथ्रा काट्ने, हाँगाबिंगा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जड़ीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
5: जंगली जीव जन्तु र पशु पंक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्र बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
4: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
3: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
4: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
6: हेलो
7: हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ। मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ।

0: पसै ए ए नानी छोरी
1: हजुर
0: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
1: लु हेलो भन्नुहोस् त
2: हेलो हजुर
1: हजुर
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
0: ए नानी के भनेर छ के भयो
1: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
0: ल ल किन दिन्छ
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भएको छ र तपाईँलाई
5: के भन्नु र नानी धन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त धोराले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोरानीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
5: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
6: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
5: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-863 98-65-44-83-83
6: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
1: जन्मदर्ता दिनुहोस् त
0: जन्मदर्ता गरेको छैन नि म्याडम
1: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
0: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
0: पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
8: मेला यो मायुका लागि छ

0: सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना झुमो पेला खेमरिजे गरम ओबोदिरी जेऊ पेला सुनो भुरी कता ओचुरी जेऊ आउ पेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेमना दे वातावरण मिले ने लख्यता असर केने रि उमूल र थङने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिमुगेको ठयल मेला किनाटे जन धनी खेप्पा छेटी ताउ खोकाई वन जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए सोछा मेला लिउ सोकर पोतरालाई पार्ज गेल हटे
1: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा दिने पोल गेने यहाँ इतौ चिज र रहे वन जङ्गल याल गे बाबा यहाँ
0: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मे नै चाउ सोसाइटी कि खेनाइ वन जङ्गल ओसो छाम्दै के बारीको चुरोट विधि ओरे बनाइ
1: नान्थाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिङकाई गेजो मेकेलाई जु अब नैजले बनाए गेम एल गेजो मेके नलाए अरूले लायो कि नाइए
1: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झात्रा हो चाउसो छिमी ने चाउसो सैदेखि खेले
0: वन जङ्गल मेला कि गेमाइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सर्न सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर गिरिए
0: अनुरोध सहरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
4: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भएँ म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वासमै समस्या देखियो
5: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: यदि त्यस्तो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौन अङ्ग चिलाउने बनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाथे घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ
8: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डनिपुर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
6: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यापिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोड्ने तथा नसा रोग विशेषज्ञ
8: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपेको र जोर्नी दुख्ने, रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
6: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
7: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
6: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
7: जसका लागि मोबाइल नम्बर छ 9858-44-123, 9848-07-6770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
6: डाम बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाम।
9: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
10: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
9: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौ, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
10: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
9: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हार्दिक खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात, मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-6770, 98-578-43-123, 98-478-07-670।
7: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
11: साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाफ्रे,
11: अब चाहिँ के हुने हो?
13: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाचिन, यसो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन,
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कार्यालय।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
1: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095682,
1: र 98103949040।

0: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा। गुरुआमा,
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
9: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
9: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
8: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
9: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
10: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
9: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
8: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
9: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
10: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर र गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
9: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
9: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
10: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु।
11: न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
12: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
13: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
14: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
13: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
15: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
10: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
9: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
8: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
10: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
9: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
8: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
9: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
8: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
9: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
10: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
17: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
18: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
17: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
17: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
22: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
10: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
1: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
10: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
1: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ्गी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
10: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038।
1: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
10: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: সর্বদা ঠিকানা মনোরঞ্জন রসকলা কেউ সমুদ্র রেডিও চলজেলা চলজেলা চলজেলা
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भए विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्थ्यो अरे नि।
1: हो र होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
7: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
8: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
7: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
7: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
7: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
8: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: नौला हजार दिनका आमालाई पोषण के हो थाहा छ।
1: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
2: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
2: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
1: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानुपर्छ।
2: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो किन नि, के भयो सन्चो भएन?
6: होइन यत्तिकै जाने मन लागेन।
7: यत्तिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति काम निकाल्नु भयो
7: आज? रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे।

0: सरले पिट्नुहुन्छ भन्दै थिए।
1: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
3: हैया बद्दी, मेरो त दादु खिलो, के गर्ने होला अब?
4: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
5: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड भोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्य होइन? जे सुकै गर्नुहोस् तपाईँले।
4: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटका खाएको खाइ गर्छन्, के होला र निको?
5: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
5: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजेना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-8079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदानद्वारा जारी सन्देश।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दादा छैन, कहिलेदेखि भन्दैछु दाना छैन कामत ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपर मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9857524171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ टुडीखेल, रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नजलाऊ, जेट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाडाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: त आँखा मिचेको मिचेक गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस्?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: पोषण मैत्री हाम्रो नाकल बनाउनु छ पुरा।
5: स्तनपानको महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
6: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टा भित्र आमाको पहिलो पहेँलो बिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10-12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
5: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
6: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
5: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: लौ चट्याङ पर्ने आटो सबैजना यता आउँ त यता, यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: बाजे के भो किन जालामा हात
10: यहाँ दुखेको छ त खानै दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
6: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
11: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
12: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
6: हजुर आउनुहोस् 24 घण्टा बैंकै सेवामा तत्पर छौ
11: हजुर हाम्रा सेवाहरू
13: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
14: नदुखाई दाँत निकाल्ने
13: दुखेको दाँत जरैदेखि उपचार गर्ने
14: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
13: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
14: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने
13: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
14: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9095 14 6 52
12: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आइएमई बैंक सँगै जोडिएको घरमा
0: नमस्ते डाक्टर सर
15: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
0: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
15: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
0: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
15: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
0: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
15: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
0: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
15: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
16: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
11: नेपाल सरकार विज्ञापन बोर्ड
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुनिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा
17: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
18: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
17: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
18: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
19: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
20: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
21: होइन ए दिदी बहिनीहरू, के गन्थम मन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्वीन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
20: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
21: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
20: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
22: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848851234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
23: शुभ प्रभात गुरुआमा।
24: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
23: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
24: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
25: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
24: हो, अरू भन त।
26: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
27: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
24: स्याबास, कति राम्रो। वैदेशिक रोजगारीमा त सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
27: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
24: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।

0: FM 94.4 MHz. जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9645 78 232।

0: बाजे के भो किन जालामा हाँस?
1: यहाँ दुखेको छ त, खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 718 9095 14 652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
0: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
7: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
0: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्, छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
0: सुन्दरता तपाईँको, हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
8: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9848851234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
0: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निवावि, मावि र शिक्षक लाइसेन्स,
0: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
0: असल र
4: सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द गेम तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
9: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
10: मम्मी दाजु के हो म त खाना खान नि सक्दिन
11: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
7: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
11: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
7: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
11: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
7: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
4: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123
7: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका हो नि मस्त जरुरी सूचना जुँ बेला खिमरिदे गरम ओबोदुरी जेउ बेला सुनो खुरी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नाभे वातावरण मिलेने ल घेप्ता असर केने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाभे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल घे लागिने सज जिमे गिमे लापरवाही सुनो चासो खेलगेमा दुख
13: वन
12: जङ्गल सर मेरा आयुरी बानी एमएल एमए छानेला लिउसो पोतरालाई पार जोगे हटे
13: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई हिजा बाङ्जा र यामाने पोल घेने या पिटौ चिज्र रहे वन जङ्गल याल के भाइ
12: पिकनिक वनभोज बाको मे चाँसो छिन्नी मेले चाँसो सहीदेखि खेनाए वन जङ्गले ओसो छाम्नु दाइके बारीको चुरो विधि ओरे भने खोबाजेङ्गे माथि
13: नाङथाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्दै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
12: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे चरिङकाई गेजो मेकेलाई छु अब नजिरे बने गेङ एल गेजो मेके नलाए औले नयो के नाइए
13: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चुला चुली झ्याक्रा चाउसो छिनी मे चाउसो सहिरहेकी खेल
12: वन जङ्गल मेला गेमाइए मे अलागि किन्ने पाँचजना खानदार मिलिदिएको नै
13: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर गिरिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधाद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु

0: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
1: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
1: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
0: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
1: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
1: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
1: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिले निभाऊ।
0: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
1: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
0: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
1: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
0: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
1: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
0: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार सोमबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी छोरी,
6: हजुर
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: ल हेलो भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी के भन्ने रहेछ, के भयो?
6: हेर्नुहोस् ला, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल, किन दिन्छ?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस् अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
10: के रे नानी, त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
11: ए हो र? नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
13: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौनर लौनर चट्याङ पर्ने आटो सबैजना यता आउ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
6: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
10: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
9: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
10: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
9: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
10: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
9: सेतो पानी बग्ने, एउटा चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
10: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
9: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
10: सम्पर्क मोबाइल 98578211105,
9: 98479802,
10: 98095826005
9: र 98103940।
11: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
12: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
11: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाँगमा।
11: गर्भवती
13: को चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
12: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
14: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फोरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
13: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
12: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
14: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
13: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
12: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
13: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
12: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
13: डाम बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
15: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
16: होइन, के भएको छ र तपाईँलाई?
15: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
16: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
17: अरे काका, यस्तो लागि त घोराले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
18: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
15: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
12: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
15: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 98654483383।
19: तर्फ आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: गर्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर। मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
0: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
1: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोक्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
3: ल उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, तथा बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फँसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: आदरणीय रोल्पा बासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ्गी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा
2: यति बेला हाम्रो स्टुडियोको घडीमा 12:00 बज्यो।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विद्युतीय राहदानी ठेक्का बारे जर्मन दूतावासको 3 बुझे प्रष्टीकरण, राजदूतलाई बोलाएर स्पष्टीकरण नमागिएको दावी।
0: भारतबाट 30,000 मेट्रिक टन यूरिया साउन दोस्रो साता नेपाल आइपुग्ने, कालोबजारी भएको पाइएमा उजुरी गर्न कृषि मन्त्रालयको आग्रह।
1: चुइन खोलामा पहिरो खसेपछि अवरूद्ध मुगलिन नारायणगढ़ सड़क सञ्चालनमा, कैलाली र गुल्मीमा भएका छुट्टा छुट्टै घटनामा 2 जनाको मृत्यु।
0: इजरायल र इरान बीच तनाव जारी रहेका बेला कतारमा कूटनीतिक दौड़ धूप, अमेरिकी अधिकारीहरूसँग कतारका प्रधानमन्त्रीको वार्ता, इरानसँग भने अनिश्चित।
1: र इक्वेडरलाई 2-0 हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम 16 प्रवेश।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा
3: मिलाउँछ।
2: बेच्नु छोडेर यतातिर कता नि,
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र देशी प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भर पर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। अदालती परीक्षणको विषय बनेको विद्युतीय राहदानी ई पासपोर्ट छपाईबारे जर्मनीले स्पष्टीकरण दिएको छ। आज 3 बुधे स्पष्टीकरण सार्वजनिक गर्दै नेपाल स्थित जर्मन दूतावासले पासपोर्ट खरिद प्रकरणका कुनै पनि सम्भावित परिणाम र कार्यवाहीबारे नेपाललाई कुनै पनि चेतावनी नदिएको स्पष्ट पारेको छ। बर्लिन स्थित नेपाली कार्यवाहक राजदूत सागर प्रसाद भुयाललाई जर्मनीको संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको तर स्पष्टीकरण माग्न भने नबोलाइएको प्रश्न पारेको छ। उक्त भेटका क्रममा नेपाल पक्षलाई कुनै विरोध पत्र वा अन्य कुनै पनि आधिकारिक दस्तावेज हस्तान्तरण नगरिएको पनि दूतावासले बताएको छ। जर्मनीले आफ्नो संविधानले न्यायपालिकाको स्वतन्त्रतालाई सुनिश्चित गरेको भन्दै न्यायिक प्रक्रियाप्रति पूर्ण सम्मान गरेको जनाएको छ। केही संचार माध्यममा जर्मन सरकारले नेपालको राजधानी छाप्ने ठेक्का पाएका 2 जर्मन कम्पनीहरू भेरिडोस र म्यूलबावर आईजी सर्विसेसका विरूद्ध बिना प्रमाण भ्रष्टाचारको मुद्दा चलाइएको भन्दै गम्भीर आपत्ति जनाएका समाचार सार्वजनिक भएका थिए। ती समाचारहरूमा जर्मन विदेश मन्त्रालयले नेपाली कार्यवाहक राजदूतलाई बोलाएर लिखित विरोध पत्र बुझाएको, कम्पनीको प्रतिष्ठामा आज पुर्याइएको भन्दै विरोध गरेको र सम्झौता रद्द गरिए क्षतिपूर्तिको कानूनी तथा आर्थिक कार्यवाही अघि बढ़ाउने चेतावनी दिएको दावी गरिएको थियो। दूतावासले यसैको खण्डन गरेको हो। यसअघि नेपाल स्थित जर्मनका राजदूतलाई समेत सिंहदरबारमा बोलाएर हप्कीतप्की गरेको विषय सार्वजनिक भएका थिए। यद्यपि स्वयं राजदूत उडो जुएन भोजले भने यो विषयको खण्डन गर्नुभएको थियो।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको कालोबजारी भएको पाइएमा उजुरी गर्न भनेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता भएको पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म हटलाइन नम्बर तथा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था गरेको जनाएको हो। मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्राउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धानबालीको लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको हो। सरकार सम्झौता अन्तर्गत नेपालबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय अर्थात ग्लोबल टेण्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुने गरी मल आपूर्ति गर्न लागेको र यस वर्ष मन्त्रालयले हालसम्मकै बढ़ी रासायनिक मल आयात गर्ने लक्ष्य लिएको जनाएको छ।
0: राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा 2 मन्त्रीसँग मौखिक प्रश्नोत्तर र 1 संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची राखिएको छ। बैठकको शुरूमै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्रको व्यवहार जानकारी गराउनुहुनेछ। त्यसपछि परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलसँग मौखिक प्रश्नोत्तर हुने कार्यसूची रहेको छ। यस्तै बैठकमा सभा सदस्य रेणु चन्दले प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण न्यायमा पहुँच सुनिश्चित गर्न कानूनी नीतिगत तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।
1: बजेटमाथि छलफल गर्न आज मध्यस प्रदेश सभाको बैठक बस्दैछ। प्रदेश सभामा आजदेखि विनियोजन विधेयक अन्तर्गत आगामी आर्थिक वर्ष 84-84 लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको हो। प्रदेशसभा बैठक दिउँसो 1 बजेको लागि बोलाइएको छ। प्रदेशसभा सचिवालयका सचिव वासु प्रसाद कोइरालाका अनुसार प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेको छ। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 41,13,86,00,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ।
0: चितवनको इच्छाकामना गाउँपालिका 5 तुइन खोलामा आज बिहान सुक्खा पहिरो खस्ता बन्द भएको मुगलिन नारायणगढ़ सड़क सञ्चालनमा आएको छ। पहिरो पञ्चायतसँगै अहिले सड़कमा यातायात सुचारू गरिएको सड़क डिभिजन भरतपुरले बताएको छ। डिभिजन भरतपुरले हेभी मेसिन प्रयोग गरी तत्काल पहिरो हटाएको थियो। मनसून भित्रीयसँगै भएको वर्षा र बाढ़ीका कारण देशका विभिन्न राजमार्गहरूमा अवरोध छ। नेपाल प्रहरीका अनुसार सिन्धुपाल्चोकको 12-9 स्थित अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। बीपी राजमार्गको खुरकोट नेपालथोक कटुञ्जे बेसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ। इलामको राजदुवालीमा मेची राजमार्ग पनि एकतर्फी मात्र सञ्चालनमा छ।
1: कैलाली र गुल्मीमा भएका छुट्टा छुट्टै घटनामा 2 जनाको मृत्यु भएको छ। गुल्मीको धुरकोट गाउँपालिका 5 मन्टारीमा बदलका लागि राखेको करेन्ट लागेर 1 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 60 वर्षीय हुमकला भण्डारी रहेकी छिन्। उनका श्रीमान 66 वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब 150 मिटर टाढा बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरिराखेका थिए। सोही करेन्टमा परेर उनकी श्रीमती हुमकला गम्भीर घाइते भएकी थिइन्। उपचारको लागि तम्घास लगिएकोमा आज बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। करेन्ट प्रवाह गर्ने भेषराजलाई प्रहरीले पक्राउ गरेको छ। यसै कैलालीको गोदावरी नगरपालिका 4 को बासकोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्डोमा डुबेर 5 वर्षीय बालिका शशिका मल्ल केसीको मृत्यु भएको छ। बाजुराको बुढी गंगा नगरपालिका 7 घर भई केसी हाल मामा घरमा बस्दै आएकी थिइन्। हिजो साँझ खेल्ने क्रममा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्डोमा खसेर डुबेको अवस्थामा उनी मृत फेला परेकी थिइन्।
0: चितुवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द हुने भएको छ। निकुञ्जले वर्षातको समयमा भलबाढ़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले पर्यटकलाई थप असहज हुने जनाउँदै सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको छ। वन्य जन्तु र चराचुरुङ्गीको प्रजननका लागि बर्खायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वन पथहरू बिग्रिने, जंगलमा भएका ससाना खोल्सा खोल्सीमा भलबाढ़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले गर्दा सफारी बन्द गरिएको हो। निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्दै आएको छ। निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उहाँले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार. ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख देखिएको छ. असार 5 गते पुष्टि भएको बर्ड फ्लू संक्रमण हाल नियन्त्रण उन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ. संक्रमण देखिए लगत्तै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, संक्रमित तथा बिरामी जीव जन्तुको उपचार गर्ने र भाइरसको फैलावट रोक्न विभिन्न नियन्त्रणात्मक उपाय अपनाइएको थियो. पछिल्लो परीक्षणका आधारमा असार 12 गते यता चिडियाखानाभित्र बर्ड फ्लूको नयाँ संक्रमण नदेखिएको हो. संक्रमणको वास्तविक अवस्था अध्ययन गर्न चिडियाखानामा बर्ड फ्लू नियन्त्रण अध्ययन समिति गठन गरिएको छ. पशु सेवा विभागले भने काठमाडौँ उपत्यकामा बर्ड फ्लूको जोखिम अझै कायम रहेको जनाएको छ. विभागका अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा बर्ड फ्लू तीव्र रूपमा फैलिएकाले सतर्कता अप्नाउनु पर्ने अवस्था छ.
0: अब अन्तर्राष्ट्रिय समाचार. इजरायल र इरान बीच तनाव जारी रहेका बेला कतारको राजधानी दोहामा कूटनीतिक दौड़धूप तीव्र बनेको छ. कतारका प्रधानमन्त्री तथा विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले अमेरिकी विशेष दूतहरू स्टिक विटकक र जारेड कुस्नरसँग दोहामा भेटवार्ता गर्नुभएको छ. इरानी वार्ताकारहरू पनि दोहामै छन् तर अमेरिकी र इरानी पक्षबीच तत्काल कुनै पनि प्रत्यक्ष वार्ताको कार्यतालिका नरहेको बताइएको छ. इरानले युद्ध विराम तथा तनाव न्यूनीकरणका लागि आफ्ना शर्तमा दृढ़ अडान राखेको छ. यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले प्यालेस्तानी शरणार्थीका लागि काम गर्ने राष्ट्रसंघीय नियोगमा देखिएको $100 मिलियन वित्तीय अभाव आपूर्ति गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ. कड़ा खर्च कटौती र मितव्ययिताका उपाय अपनाउँदा अपनाउँदै पनि यो अहिले बन्द हुने अवस्थामा पुगेको महासचिव गुटेरेसले बताउनु भएको छ. गुटेरेसले महासभाको विशेष बैठकलाई सम्बोधन गर्दै इजरायलले नियोगमाथि लगाएका आरोपहरू पछि संस्थाले व्यापक सुधारका कदम चालेको र आफ्ना नीतिहरू परिमार्जन गरेको समेत स्पष्ट पार्नुभयो. यो नियोगले गाजा कब्जा गरिएको वेस्ट ब्याङ्क क्षेत्र, लेबनान, जोर्डन र सिरियामा रहेका करिब 26 लाख प्यालेस्टिनीहरूलाई खाद्यान्न सहायता, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र आश्रय प्रदान गर्दै आएको छ.
1: र अब खेल समाचार. सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 को अन्तिम स्वरमा प्रवेश गरेको छ. मेक्सिको सिटी स्थित स्टाडियो अस्टेका स्टेडियममा आज बिहान भएको खेलमा इक्वेडरलाई 2-0 गोलले हराउँदै घरेलु टोलीले अन्तिम स्वरमा स्थान पक्का गरेको हो. मेक्सिको जितमा राहुल जिमेनेज र जुलियन क्विनो नेसले 1-1 गोल गरे. खेलको 21 मिनटमा जुलियनले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए. 31 मिनटमा राहुलले गोल गर्दै मेक्सिको अग्रता दोब्बर बनाए. त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र मेक्सिको घरेलु मैदानमा 2-0 विजय भयो. यससँगै मेक्सिकोले अपराजित कायम राखेको छ. मेक्सिकोले 40 वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको हो. यसअघि मेक्सिकोले सन् 1986 यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन. आज राति विश्वकपमा इंग्ल्याण्ड र कंगो भिड्नेछन्.
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: विद्युतीय राहदानी ठेक्काबारे जर्मन दूतावासको 3 बजे प्रष्टीकरण. नेपाली राजदूतलाई बोलाएर स्पष्टीकरण नमागिएको दावी.
0: भारतबाट 30,000 मेट्रिक टन यूरिया साउन दोस्रो साता नेपाल आइपुग्ने. कालोबजारी भएको पाइएमा उजुरी गर्न कृषि मन्त्रालयको आग्रह.
1: तीन खोलामा पहिरो खसेपछि अवरूद्ध मुगलिन नारायणगढ़ सड़क संचार. विश्वकपमा इंग्ल्याण्ड र कंगो भिड्नेछन्.
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: विद्युतीय राहदानी ठेक्का बारे

0: बीच तनाव जारी रहेका बेला कतारमा कूटनीतिक दौड़धूप, अमेरिकी अधिकारीहरूसँग कतारका प्रधानमन्त्रीको वार्ता, इरानसँग भने अनिश्चित
1: र इक्वेडरलाई 2-0 हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम 16 प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छ, नमस्कार।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
3: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
4: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
3: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
5: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 टुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98478-51234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439-25627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490-20754 र 98479-93412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने।

0: डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
0: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: बाजे, के भयो? किन जालामा हात?
5: यहाँ दुखेको छ त. खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात. अनि गालामा हुन्न त हात गर्छन् बाजे.
4: ल, अब चिन्ता गर्नु पर्दैन. रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ.
6: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन. रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन.
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ.
4: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ.
6: हजुर, हाम्रा सेवाहरू.
8: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाइ दाँत निकाल्ने,
8: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
8: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
8: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
9: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7143-18-9805-14-652.
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा.

0: सक्दिन।
1: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
3: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओभरिज्य बेला सुनो भुरी बतास ओचुरिज्य आउ बेला क वन जङ्गल ल मे लागिने मस्तज सम्भावना चाहिए। आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जसक्षम नारे वातावरण मिलेने लक्षा असर केने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको खेल मेलाकी नाते जन धनी खेप्पा छेटी ताउ होकाई वन जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए सछानेला लिउसोकर पोतरालाई पार्जेल हटाई
4: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई हिजा बाङ्जा र यामाधेने पोल गेने यहाँ इटौ चिज र रहे वन जङ्गल याल गे बाबा यहाँ
3: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्नी मेले चाउ सोसाइदेखि खेनाले वन जङ्गल ओसो छाम्नु दाइके बारीको चुरो विधि ओरे बनाइ
4: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हाललाई चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
3: गेसो छानेला खोरेल चाउसी खोलिए होलिदे तरिन गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेके नलाए अरूले लायो के नाइए
4: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली यात्रा जस्तो चाउसो छिमी मे चाउसो सैदेखि खेले
3: वन जङ्गल मेला कि गेमाइए
4: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
3: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
5: हेलो
6: हेलो,
5: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पाउँछ है। ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी, यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
0: ल हेलो भन्नुहोस् त
5: हेलो हजुर
0: हजुर
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
0: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के
0: भयो ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल किन दिन्छ
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ
7: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
8: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
9: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
8: के रे नानी त भर्खर 17 की लागि होइन र
9: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
8: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
10: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर थतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
2: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
10: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
2: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
10: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
2: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजेमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरूम एन्ड स्किन केयर सेन्टर सुपरजी फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43123 98-478-070
1: बाघ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयाज अन टप लाङटाङ हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: समाचार अब विस्तारमा। पेट्रोलियम पदार्थको मूल्य घटाइए लगत्तै काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। पेट्रोल नभएको भन्दै धेरै पम्पले बिक्री वितरण बन्द गरेका छन्। सटरमा पेट्रोल छैन भन्दै बोर्ड टाँसेर पम्प बन्द गरेका छन्। सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा भने सवारी साधनको लामो लाइन लागेको छ। उपत्यकामा नेपाल प्रहरीको पेट्रोल पम्पमा लामो लाइन लागेको छ भने बानेश्वर आसपासको पेट्रोल पम्प बन्द गरिएको छ। त्यस्तै उपत्यका बाहिरका जिल्लामा पनि पेट्रोल पम्प बन्द गरिएको छ। हिजो मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। निगमका अनुसार पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मोटी तेलमा 30 रूपियाँ घटेको थियो। यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। तर आज बिहानैदेखि बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हो। बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हल्ला चले पनि यथार्थमा त्यस्तो कुनै अभाव नरहेको नेपाल आयल निगमले बताएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार बजारमा केही व्यवसायहरूले नाफा कमाउने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरी इन्धन मूल्य घट्ने थाहा पाएपछि पेट्रोलियम पदार्थ लोड नगरेकाले यो समस्या आएको बताउनुभयो। बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा 3 टोली परिचालन गरेर अनुगमन गरिरहेको छ। उक्त टोलीले सम्बन्धित पेट्रोल पम्पमा जाने र बन्द भएको वा इन्धन वितरण नगरेको पाइए तत्कालै सिल गर्ने कार्यादेश पाएका छन्। साँझसम्म समस्या समाधान भइसक्ने प्रवक्ता ठाकुरले बताउनुभयो।
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले इन्धनमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कार्यवाही गर्न माग गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले मूल्य घटेपछि पुरानो महँगो मूल्यमा खरिद गरिएको इन्धन जोगाएर नाफा कमाउने उद्देश्यले केही व्यवसायले कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने आशंका गरिएको बताउनुभयो। यस्तो कार्य उपभोक्तामाथिको ठगी मात्र नभई बजार प्रणाली र कानूनी शासनमाथिको चुनौती भएको उहाँको भनाइ छ।
1: नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले गैरातीदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणाली अनुरूप भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले आज बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20, डिजल मोटी तेलमा प्रति लिटर 30 ले मूल्य घटाएको थियो। महासंघका अध्यक्ष पुण्डित प्रसाद सिटौलाले स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। महासंघका अध्यक्ष सिटौलाले सार्वजनिक यातायातको भाड़ा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभएर सवारी साधनको सञ्चालन खर्च, मर्मत सम्भार, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाटपूर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्यांकन हुनुपर्ने बताउनुभयो।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको समयभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याउन नसकेका 23 स्थानीय तहसँग स्पष्टीकरण माग गरेको छ। पत्र मार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानूनले तोकेको समयसीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण माग गरेको जनाएको छ। पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेश गर्न नसक्नुको कारण के हो तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सो समेत खुलाएर पत्र प्राप्त भएको नीतिले 3 दिनभित्र जानकारी गराउन भनिएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ।
1: काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाईबाट लाग्ने डेंगू रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ।

0: पछिल्लो समय डेंगूका बिरामी बढ़न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबैवटामा लार्भा खोजा र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ। उक्त अभियानका लागि महानगरले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित संघ संस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी गरेको महानगर महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषि प्रसाद भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँ महानगरपालिकाले यस वर्षको बर्खायामको प्रारम्भसँगै डेंगू नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूह लगायत संघ संस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ। यो तालिमपछि तालिम प्राप्त जनशक्तिलाई ओडाका विभिन्न स्थान छुट्याएर डेंगू सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन हुनेछ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने हल्लामा सत्यता नभएको जानकारी दिनुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद भुवन बहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाब दिँदै मन्त्री खनालले उक्त क्षेत्रमा खानी उत्खननका सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको सदनलाई जानकारी गराउनु भएको हो। केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णत आधारहीन भन्दै मन्त्री खरेलले नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको आधिकारिक रूपमा खण्डन गरिसकेको बताउनुभयो।
2: मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु। यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन। यस सम्बन्धमा केही डिजिटल मीडियामा गरिएका आधारहीन दावीको नेपाल सरकारका सम्बन्धित निकायले खण्डन समेत गरेका छन्।
1: परराष्ट्र मन्त्री खनालले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने गरी कुनै पनि देशसँग सम्झौता नगरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। यस्तै अर्का सांसद विष्णुबहादुर विश्वकर्माले पश्चिम नवलपरासीमा रोकिएको निर्माणाधीन तटबन्ध कार्य र नेपाल भारत सीमा विवाद समाधानका लागि भइरहेका सरकारी प्रयासबारे राख्नुभएको जिज्ञासाको जवाब दिँदै मन्त्री खनालले निर्माण कार्यमा भारतीय पक्षको प्रभाव नरहेको जानकारी दिनुभयो। मन्त्री खनालले नेपाल भारत सीमा विवाद समाधानका लागि प्रयास भइरहेको पनि बताउनुभयो।
2: सीमा व्यवस्थापनको लागि नेपाल भारत सीमा सम्बन्धित द्विपक्षीय संयन्त्र बााउण्ड्री वर्किङ ग्रुप तथा त्यस अन्तर्गतका संयन्त्रहरूको बैठक निरन्तर रूपमा हुने गरेको छ। नेपालको सशस्त्र प्रहरी बल तथा भारतको सीमा सुरक्षा बलले आपसी समन्वयमा सीमा क्षेत्रमा कार्य गरिरहेका छन्। नेपाल र भारत बीचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथा नक्साका आधारमा सीमा सम्बन्धी समस्याहरूको समाधान कूटनीतिक वार्ताको माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बलका सिक्ने विशेष प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डेसो खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौ। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। औषधि व्यवस्था विभागले देशमा रेबिज खोपको अभाव भएको विषयमा आधिकारिक जानकारी नआएको बताएको छ। विभागकी निमित्त महानिर्देशक शिवानी खड्गेले सरकारी खरिद प्रक्रिया केही ढिलो हुँदा खोप आपूर्तिमा असर परेको हुन सक्ने बताउनुभयो। उहाँले हाल खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा प्रयोग हुने अधिकांश खोप विदेशबाट आयात हुने गरेका छन्। स्वदेशमा पशु चिकित्सा अर्थात भेटेनरी खोप मात्र उत्पादन हुने र मानव प्रयोगका लागि सबै खोप आयातमा निर्भर रहेको बताउनुभयो। निमित्त महानिर्देशक खड्गीले खोप आवश्यक परेमा विभागले विशेष सिफारिश मार्फत उपलब्ध गराउने पनि जानकारी दिनुभयो।
3: कैलालीमा विद्यालयबाट हराएकी एक बालिका खोला किनारमा मृत फेला परेकी छन्। लम्कीचुहा नगरपालिका चार अमरपुरकी छ वर्षीय मनिषा विक आज बिहान खोला किनारमा मृत अवस्थामा फेला परेकी हुन्। स्थानीय विकास कामीकी छोरी मनिषा लम्कीचुहा दुई मोतीपुर स्थित जनचेतना आधारभूत विद्यालयमा अध्ययनरत थिइन्। उनी हिजो बिहान 10 बजेपछि विद्यालयबाट बेपत्ता भएको प्रहरीले जनाएको छ। हिजो फेला पार्न नसकेपछि प्रहरीले आज बिहानैदेखि खोजी थालेको थियो। खोजीका क्रममा बिहान पाउने 11 बजेतिर मनिषाको शव लम्कीचुहा 5 चौरी स्थित रोरा खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमल सेनाले थाहा संचार नेटवर्कसँग बताउनुभयो। उहाँले मनिषा मृत्युको घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो।
4: हुम्लाको सिमकोट गाउँपालिका 8 स्याडा गाउँमा पहिलो पटक गाडी पुगेको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 स्याडा याङ्गु सड़क निर्माणमा 1,12,00,000 बजेट विनियोजन गरेपछि गाउँमै गाडी पुगेको हो। यसअघि सिमकोटका 7 वटा वडामा यातायातका साधन पुगिसकेका छन्। दुर्गम गाउँमा पहिलो पटक यातायात सेवा पुगेपछि स्थानीयवासी खुशी भएका हुन्।
3: अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा भरि मृत्यु हुनेको संख्या 1,943 पुगेको छ। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले प्रेस विज्ञप्ति मार्फत उक्त जानकारी दिनुभएको हो। रोड्रिग्जका अनुसार हालसम्म 10,500 भन्दा बढ़ी व्यक्ति घाइते भएका छन् भने 15,000 भन्दा बढ़ी प्रभावित नागरिकको विवरण दर्ता गरिएको छ। राहत तथा उद्धार कार्य शुरू भए यता 6,461 जनाको सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार भूकम्पका कारण हजारौं मानिस अझै बेपत्ता छन् जसको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ। यस्तै संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार करिब 50,000 मानिस अझै बेपत्ता रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार टोली स्वास्थ्यकर्मी तथा राहत सामग्री परिचालन गरी खोजी तथा उद्धार कार्य निरन्तर सञ्चालन भइरहेको छ।
4: अब खेल समाचार। अस्ट्रेलियाका पूर्व अनुभवी अलराउण्डर मोइसेस हेनरिक्सले अब पोर्चुगलबाट खेल्ने निर्णय गरेका छन्। 39 वर्षीय हेनरिक्स आगामी अगस्त महिनामा फिनल्याण्डमा हुने सन् 2028 को टी20 विश्वकप अन्तर्गत युरोपेली उपक्षेत्रीय छनौट प्रतियोगितामा पोर्चुगलको टोलीबाट मैदान उत्रिने तय भएको छ। आईसीसीको नियमअनुसार कुनै पनि पूर्ण सदस्य राष्ट्रबाट खेलिसकेको खेलाड़ीले एसोसिएट राष्ट्रबाट खेल्नका लागि 3 वर्षको स्ट्याण्ड डाउन अवधि पूरा गर्नुपर्छ। हेनरिक्सले सन् 2021 अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट नखेलेका कारण उनको यो अवधि पूरा भइसकेको छ। यससँगै उनी पोर्चुगलका लागि खेल्न योग्य भएका हुन्।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: मूल्य घटेपछि बजारमा पेट्रोलियम पदार्थको अभाव। साँझसम्म समाधान भइसक्ने आयल निगमको जवाब। अनुगमनका लागि 3 टोली परिचालन। यातायात व्यवसायद्वारा भाडा समायोजनको माग।
3: तोकिएको समयमा बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय सरकारद्वारा स्पष्टीकरण माग। 3 दिनभित्र जवाब दिन निर्देशन।
4: काठमाडौँ महानगरद्वारा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको तयारी। प्रतिनिधिहरूलाई तालिम दिएर खटाउने।
3: भेनेजुएलामा विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 1,943 पुग्यो। 10,000 भन्दा बढ़ी घाइते।
4: र अस्ट्रेलियाका मोइसेस हेनरिक्सले अब पोर्चुगलबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको

0: Tenneth of the Floats and Megahertz.
1: Hello.
2: Hello. Hello.
1: म हजुरको बैङ्कबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ. मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
2: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए ए नानी, छोरी.
3: हजुर.
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी.
3: हेलो. हेलो, भन्नुहोस् त.
1: हेलो हजुर.
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
3: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने.
2: ए नानी, के भने छ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
2: ल ल, किन दिनु?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ.
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ.
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
6: बाजे, के भयो? किन जालामा हात?
7: यहाँ दुखेको छ त, खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे.
6: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ.
8: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन. रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति 4, सुलिचौर रोल्पामा जानुहोस् निको हुन.
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ.
6: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ.
8: हजुर, हाम्रा सेवाहरू.
6: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
10: नदुखाइ दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095 94 1452.
9: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा.
3: नमस्ते डाक्टर सर.
11: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई

0: स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नजलाऊ, सेत क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बोजी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
6: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
7: होइन ए दिदी बहिनीहरू, के गन्थन गन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
5: क्विन केयर क्रिम रे, होइन के हो यो?
7: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
6: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या? त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
6: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
8: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9847851234, ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
9: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
10: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
11: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
10: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
9: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
10: के यस विपत्तिको कुनै समाधान छैन त?
9: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
10: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
11: आफू बाँचौ र अरूलाई पनि बचौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
12: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
13: बाफ्रे, अब चाहिँ के हुने हो?
1: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जल्दै नै लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
1: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन,
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजन्छ।
13: ओहो, त्यसो भएर यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
0: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सक्दिन।
1: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल

0: दबाई लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिक मा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858443122 र 9858443123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: लौ चट्याङ पर्ने आटो, सबैजना यता आउँदै यता त्यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्त जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबोदरी जेउ बेला सुनो भुरी बतास ओचुदरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए। आउए यिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खिम्नादे वातावरण मिले बेला खेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको ठेल भेला गिनाते जन धनी खेप्पा छेपी ताउधुओ होकाई वन जङ्गल सर मेरा आयुरी बाली एमएल एमए छामेला लिउसोतर पोतरालाई पार जगेर हटाए
7: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जाबाङजा र यामा दिने पोल के नै या इतौ चिज र रहे वन जङ्गल याल के भए या
6: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्नी मे नै चाउसो सैदेखि खेनाए वन जङ्गल ओसो छाम्नु दाइके बारीको चुरो विधि ओरे बनाइ कुबाजे
7: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने झालै छ अनुगमन दिने व्यवस्था चाउस गिरिए
6: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिङकाई गेसो मेकेलाइजु अब नैजिले बनाए गेङ्गेल गेसो मेके नलाए औलिन लायो के नाइए
7: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली यात्रा हो सताउँछु छिनी ने चाउसो सैरेकी खेले यहाँ
6: वन जङ्गल मेलायो के नाइए भेला
7: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
6: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
8: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
10: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
9: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
10: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
9: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
9: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ।
14: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
16: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
17: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
18: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
16: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
18: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
17: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
18: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
16: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
18: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
16: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
18: वन डढेलो मानव र सम्पूर्ण प्राणीका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
17: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
19: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
20: छोरीको बिहे आउने
19: के रे? नानी त भर्खर 17 की लागि होइन र?
20: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
19: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
20: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड।
21: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
20: खै जन्म दर्ता दिनुहोस् त।
22: जन्म दर्ता गरेको छैन नि म्याडम।
20: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
22: हो र? मलाई त थाहा नै थिएन म्याडम।
20: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
22: पहिला कसैले भनेन
23: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्य वडा कार्यालयमा गराउनुपर्छ।
23: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
23: नेपाल सरकार, विज्ञापन बोर्ड। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
0: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
23: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
0: ल उसो भए म सामान लिन गइहाले।
23: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
0: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
23: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान, रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
0: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दासु दाना छैन कामत ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपर मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेल, रोल्पा।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, अनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोडाले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोरानीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
1: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-863 98-65-44-83-83
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
4: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि
5: हो र होइन होला त्यस्तो त
6: सोहिता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
5: केही होइन मिस
6: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
1: हुन्छ
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
10: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
9: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
10: यदि त्यस्तो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाँगमा
9: पौटीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौन अङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछै घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
10: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ
11: डाक्टर कमल चन्द्र शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने नेकमा फोरा र दाग एलर्जी आउने कानमा चाउरेपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
9: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यापिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
10: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलबासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
11: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट

0: कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श दिने,
1: फर्म टाउन, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
2: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
1: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
4: बालबालिकालाई उचित शिक्षा र समय दिने हामी अभिभावकको दायित्व हो।
3: सही र गलत क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: अत्यन्त जरुरी सूचना,
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।

0: 10 of the floats are megahertz.
1: जजला ट्रायल चेक
2: दिउँसोको चेकअप प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपदेही
3: नसा एलर्जी छाला रोगका समस्या पुराना रुगा खोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाट जोड्ने मांसपेशी वा बाथको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाजुपन उत्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ आज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईँको पर्खाएको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई पारीबाट उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज स्टुडियोबाट हामी बोलिरहेका छौं तपाईँले हामीलाई लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्जबाट हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियोहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट हामीलाई सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगरले साथ दिइरहँदा रेडियो स्वर्ग भूमि 93 मेगाहर्ज भिङ्गी प्युठानबाट सन्तोष सुनारले साथ दिइरहनु भएको छ रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजबार प्युठानबाट यमुना धामी रेडियो पाडिनी 99.1 मेगाहर्ज पाडिनीबाट प्रकाश प्युठानी रेडियो माला रानी 95.7 मेगाहर्ज रेडियो निर्सिमा 107.1 मेगाहर्ज अर्घ खाँचीबाट कुपिला आचार्यले साथ दिइरहनु भएको छ सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमखास गुल्मीबाट सुषमा मल्ल 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिस पाठक रेडियो मोती 88.4 मेगाहर्ज छापस्याङ्जाबाट कृष्ण बस्याल रेडियो कुटुम्ब रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तामसेन पापाबाट तिलु राणा भट्टराई रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपालीले साथ दिइरहनु भएको छ रेडियो दमौली 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चेडाई रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहालपुर बाँकेबाट सुदेव कुमार थारू रेडियो भोटेउटा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी रेडियो सुनवल 90.7 मेगाहर्ज नवलपासीबाट दुर्गा पौडेल रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रेप्लाञ्चोको सिपारीबाट नकुल घरती रेडियो आफ्नो एफएम रूकुम पश्चिममा 90.4 मेगाहर्जबाट मनिषा डागी ओखलढुङ्गामा 104.8 मेगाहर्जबाट विनुमाया राई यसै क्रममा रेडियो मौराखारा 106.5 मेगाहर्ज रूकुम पश्चिमबाट खड्का रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाश रेडियो सरोवर 92.5 मेगाहर्ज बाट साथ मिलिराखेको छ

एलिसा ढुङ्गानाको भने रेडियो मानसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट जम्बर पुलामी रेडियो मेनश्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछा अनिता रसाइली अनुको साथ मिलिराखेको छ। रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट साथ मिलिराखेको छ। आरजे राज छेत्रीको भने रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डीसी र विवेक ओलीको साथ मिलिराखेको छ। रेडियो भरोसा 104.9 मेगाहर्ज दाङगोराईबाट ईश्वरी पुनले साथ दिइरहनु भएको छ। रेडियो मुर्गीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। 5 बजेसम्म प्रसारण हुने गर्छ र कार्यक्रम लोकसारथीको आज हामी बुधबार व्यवसायमा छौं। 2071 सालदेखि 2082 सालसम्मका लोकगीतहरू तपाईँले गाउनु पर्ने हुन्छ, जसका लागि फोन गर्नुपर्ने हुन्छ। 98 गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौं।

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौ। तपाईँ यति बेला हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा हामी रहिरहँदा आज हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए, आज तपाईँले नयाँ नयाँ लोक भाकाहरू गीत गाउन पाउनुहुन्छ। यति बेला पहिलो साथीको रूपमा कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर भन्दै थिए, साथीको कल आएको छैन भन्ने कुरा गर्नु भएको छ। 9868 60 39 40 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौ, फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। के छ साथी, आउनु भएको छ? आउनु छैन भन्ने कुरा आयो, के भएको हो? ल ठिक छ, आउनु भएको छ भन्ने कुरा आयो। यति बेला स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, नमस्ते नमस्कार, को बोल्नु भयो कहाँबाट? आशु मगर, के छ आशु, हाल खबर? हाम्रो पनि एकदम ठिक छ। ओकलढुङ्गामा कुन ठाउँबाट बोल्नुभयो हामीसँग, हामीलाई फोन गर्नुभयो? भदौरीबाट फोन गर्नुभयो होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। नमस्ते नमस्कार, को बोल्नु भयो कहाँबाट? आशु मगर, के छ आशु, हाल खबर? हाम्रो पनि एकदम ठिक छ। ओकलढुङ्गामा कुन ठाउँबाट बोल्नुभयो हामीसँग, हामीलाई फोन गर्नुभयो?
1: भदौरीबाट
0: फोन गर्नुभयो होइन? हुन्छ।

0: भदौरीबाट फोन गर्नुभयो होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा ओखलढुङ्गाबाट साथी आउनु भएको थियो, उहाँले मिठो गीत गाएर जानु भएको छ, गीतका लागि उहाँलाई धेरै धन्यवाद ज्ञापन गर्छौ। र पालो तपाईँको हो, तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9868309940 को नम्बरमा फोन डायल गर्नुहोला। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार, नमस्ते हजुर।
0: को बोल्नुभयो, कहाँबाट?
1: हामी गोरमजोर गाउँपालिकाबाट हजुर।
0: कुन गाउँपालिका भन्नुभयो?
1: गोरमजोर।
0: कुन जिल्लामा पर्छ यो?
1: यो सिन्धुली जिल्ला हजुर।
0: अनि तपाईँको नाम भन्न सक्नुहुन्छ?
1: मेरो नाम अस्मिन थिङ हो।
0: अस्मिन थिम
1: हजुर।
0: अनि के छ अस्मिन जी, हाल खबर तपाईँको?
1: एकदम ठिकै छ। अनि अरू के छ?
0: हाम्रो पनि एकदम ठिक छ। कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
1: हजुर, गीत आउँदैन अब त्यस्तै हो।
0: गीत आउँदैन तपाईँलाई? भनेपछि गीत गाउनुहुन्न? भनेपछि गीत गाउनुहुन्न?
1: हजुर हजुर।
0: अनि गीत नगाउने भए कार्यक्रममा किन फोन गर्नु भएको त? यो कार्यक्रममा आइसकेपछि कृपया फोन गरिसकेपछि तपाईँले गीत गाउने गरी मात्रै आउनुहोला, अन्य साथीहरूले फोन डायल चाहिँ नगरिदिनु होला। कार्यक्रम लोकसारथीको नियम हो, सुरुदेखि नै हामीले जुन बसाईमा हामी आउँछौ त्यही बसाईमा विषयवस्तु समावेश हुने गरी मात्रै कार्यक्रममा सहभागिता जनाइदिनु होला। आज 2071 सालदेखि 2083 आजसम्मका गीतहरू गाउनुपर्ने हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। र यति भनिसकेपछि पनि तपाईँले चाहिँ गीत गाउन आउँदैन, म गीत गाउन्न भन्नुभयो भने त्यो तपाईँको कमजोरी हुनेछ, हाम्रो कमजोरी हुने छैन है। कतिपय भन्नु होला कस्तो बोलेको होला भन्नुभयो होला, तर होइन, यो त के भन्छ भने भन्ने हुन्छ साथीहरूलाई। हामीले गीत गाउनुपर्छ भन्दा भन्दै तपाईँहरूले चाहिँ गीत गाउन आउँदैन भन्नुभयो भने त्यो साथीहरूले सुनेर मात्रै साथ दिनुपर्छ है, म तपाईँलाई आग्रह गरे। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट बोल्नुभयो, कहाँबाट भन्नुहोस् त? तपाईँको आवाज अलि सानो आयो हजुर। चन्द्रकला शङ्कर, अनि के छ चन्द्रकलाजी खबर तपाईँको? आज कुन गीत गाउनुहुन्छ यहाँले? आज कुन गीत गाउनुहुन्छ? किन कार्यक्रम सुन्नु भएको छ नै क्या तपाईँले? उसो भए हामी तपाईँलाई लिन सक्दैनौँ, माफ गर्नुहोला है, विदा गर्छौ। कार्यक्रममा आइसकेपछि कृपया कार्यक्रमको बारेमा बुझेर कार्यक्रम सुनेर मात्र आइदिनु होला, म तपाईँलाई आग्रह गर्छु। आज गीत गाउनै पाल्नु परेको छ आज भनेर फोन गर्नुहुन्छ, त्यस्तो त नगर्नु न हो। कार्यक्रम रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं भनेर हामीले हाम्रो कार्यक्रमको उद्देश्य राखेका छौं होइन? अनि तपाईँलाई आज कुन गीत गाउनुपर्छ गाउनुहुन्छ भन्दाखेरि नजाने जस्तो नबुझे जस्तै आज गीत गाउनुपर्ने हो भनेर गुनासो गर्नुहुन्छ, प्रश्न गर्नुहुन्छ। कार्यक्रम सुनेर मात्र आइदिनुहोस् न साथीहरू है, कार्यक्रम सुन्ने साथीहरूलाई पालो दिनुहोस्। तपाईँ कार्यक्रम सुन्न पाउनु भएको छैन भने आज कार्यक्रममा सुन्न नपाएका साथीहरूलाई भनौँ न, होइन कार्यक्रम सुन्दै गर्नुभएको साथी पालो दिनुपर्छ। यति साथी नमस्कार हजुर। को बोल्नु भएको छ? सुन्छ हरिबाट, पवित्र विष्ट
2: हजुर।
0: के छ पवित्रजी खबर तपाईँको?
2: मेरो खबर ठिकै छ हजुरले, के छ गरौँ?
0: हाम्रो पनि एकदमै ठिक छ। यति बेला के गर्दै हुनुहुन्छ नि पवित्रजीले? कालोबाट घर फर्किरहनु भएको छ होइन? आज कुन गीत गाउनुहुन्छ पवित्रजीले?
2: म गीतबाट सुरु गर्छु भाइ।
0: ओके ल, सुरु गर्नुहोस्।
2: आफ्नो रमाउनु धेरै हरे मैले रै पानी रोक्ने रै नहेर्नु लुकेर तिम्रो घरमा नौ माथि

0: मलाई मान्छन् डर सङ्ख
1: तपाईँले यो नयाँ गीत गाउनु भएको कि पुरानो गीत कार्यक्रम सुन्नु भएको छ कि छैन?
0: कार्यक्रम सुनेको छु है।
1: अनि यो कार्यक्रम सुन्नु भएको छ भने आज नयाँ गीत गाउने पालोमा किन पुरानो गीत गाउनुभयो? कार्यक्रमको बारेमा बुझ्नु भएको छैन तपाईँले? आउनु भएको थियो साथी पवित्र विश्व, 2071 सालदेखि आजसम्म 2083 सालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ। मैले तपाईँलाई भनिराखेको छु, एकदमै तपाईँहरूले आउनुहुन्छ, पुराना पुराना गीत गाइदिनुहुन्छ। पुरानो गीत गाउने बसाई त शनिबारीय बसाई हो है, त्यो कारणले गर्दाखेरि तपाईँले कार्यक्रमको बारेमा सुनेर बुझेर मात्रै फोन डायल गरिदिनुहोला, म तपाईँलाई आग्रह गर्छु। तपाईँले गीत गाउनु गीतबाटै सुरु गर्छु भन्नुहुन्छ, गीत गाउनुहुन्छ अनि पुरानो गीत गाइदिनुहुन्छ। एकदमै आज नयाँ गीत गाउने पालो हो है, आज पुरानो गीतमा गाइदिनुहोला। यति बेला अर्को साथी हुनुहुन्छ भन्ने संकेत मलाई प्राप्त भएको छ, म उहाँमा स्वागत गर्छु। म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? रामप्रसाद गाउँपालिका 8 बोल्दै हुनुहुन्छ होइन? आज हामी कार्यक्रममा के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? आज कुन गीत गाउनुहुन्छ? ल सुरु गर्नुहोस्।
0: बिहाल बिहाल मेरो जिन्दगी त बिहाल बिहाल मदन मायाले के हास लुटि लगे उठायो आँसु तर म छैन गुनासो बिहाल बिहाल मेरो जिन्दगी त बिहाल बिहाल छ तर भन छन् मायाले तिम्रो के हास भन छन् मायाले तिम्रो के हास धन्यवाद।
1: बेहाल बेहाल छ भन निर्माया तिम्रो के हाल छ, यो कति सालमा आएको गीत हो थाहा छ तपाईँलाई? थाहा छैन है, त्यस्तो त नगर्नु न हौ। उता पछाडिबाट कसले 2082 सालमा आएको भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ, पक्कै यो एलिसा बान्तवाले हो यो पछाडिबाट बोलेको। कति सालमा आएको गीत हो भन्ने कुरा ध्यान दिनुपर्छ सुन्ने बेलामा पनि र गाउने बेलामा पनि, यो कुरा म तपाईँलाई जानकारी गराएँ। र पुराना पुराना गीतहरू गाउन पाइँदैन म तपाईँलाई आग्रह गरिराखेको छु। राजा 2071 सालदेखि 2082-83 सालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। 9868-6040 नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: दाजु नमस्कार।
1: नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट?
2: दाजु म तपाईँको तेह्रथुमबाट बोल्दैछु, रबिन मादेम्बा।
1: तेह्रथुमबाट रबिन के भन्नुभयो?
2: रबिन मादेम्बा।
1: रबिन मादेम्बा
2: हजुर हजुर,
1: के छ रबिनजी खबर तपाईँको?
2: अहिलेसम्म दादा हजुरको आशीर्वाद लागेर बिन्दा छ दादा, अहिले घाम लागिरहेछ मजाले, एकदमसँगले घाम तापेर बसिरहेको अवस्था दादा भन्नुपर्छ।
1: ल ठिक छ, आज कुन गीत गाउनुहुन्छ, कस्तो खालको गीत गाउनुपर्छ जानकारी लिएर आउनु भएको छ कि छैन हजुरले?
2: एकदम मजा, एकदम दादा मलाई एकदम।
1: कस्तो खालको गीत गाउनुपर्छ थाहा छ? ल भन्नुहोस् त, कस्तो खालको गीत गाउनुपर्छ आज?
2: आज हाम्रो तपाईँको एकदम नयाँ नयाँ खालको गीत गाउनुपर्ने
1: है। ल नयाँ नयाँ खालको लोक भाका गाउनुपर्छ, ल सुरु गर्नुहोस् तपाईँले।
2: हजुर हुन्छ। तिमी डुल्यौ मन्दिरमा,
1: आउनु भएको थियो उहाँले गाउनु भएको गीत लोक विधाको गीत होइन, मैले कतिचोटि भन्ने कि लोक दोहोरीको गीतहरू गाउनुहोस् भन्छु, अन्य अन्य विधाको गीतहरू गाइदिनुहुन्छ होइन, साथीहरूले नबुझ्नु भएको के भएको हो, कृपया यस्तो त नगरौं न साथीहरू होइन। कार्यक्रमको एउटा मर्यादा हुन्छ, त्यो मर्यादा कहाँ राखेर कार्यक्रममा सहभागिता जनाऊ है। लोकविधा भनेपछि लोकविधाकै गीत गाउनुपर्छ क्या होइन, सारिका घिमिरेले गाउनु

0: आएको यो गीत त लोकविधा अन्तर्गत पर्दैन त होइन, यो साइलादाई भन्ने गीत लोकविधाको गीत अन्तर्गत पर्दैन त होइन, गुण भोल्यो मायाले पित्तल पा, यो गुण भोल्यो टूको यो गीत लोकविधा अन्तर्गत पर्दैन त होइन, लोकविधाका लोकदोहोरी अन्तर्गतका गीतहरू गाउनुहोला म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट?
1: उदयपुरबाट रमेश लकान्द्री।
0: रमेश के भन्नुभयो?
1: रमेश लकान्द्री।
0: रमेश नकान्ली के भन्नुभयो अलि बुझिएन?
1: लकान्द्री।
0: ए अनि रमेशजी के छ हालखबर उदयपुरतिरको?
1: ठिकै छ दाइ, जस्तो कि उदयपुरतिर गर्मी धेरै छ त्यस्तै छ भन्नु।
0: आज के गर्नुपर्छ यहाँलाई जानकारी छ कि छैन?
1: आज नयाँ लोकगीतहरू गाउनु पर्छ।
0: ल आज कुन गीत गाउनुहुन्छ?
1: यो जुन मैले गाउन खोजेको यो पूर्वी सर यो धनकुटे बिस्कुट भनेको राजेश पालको छ।
0: यो कति सालमा आएको गीत हो थाहा
1: छ? दस साल त थाहा भयो नि त, यो 2071 यतैको हो।
0: 2071 सिवर त हुनुहुन्छ नि होइन?
1: हजुर।
0: ल उसो भए सुरु गर्नुहोस्।
1: हुन्छ। धनकुटे बिस्कुट कोसेली धनकुटे बिस्कुट कोसेली ल्याउलानी सोली भरेर कि जाउनी न जाने भोलि त भरौँ न बेटा कि छापा मरङ सुन सरी चोटिनी आजको तिम्रै माया लाग्छ नि बेसरी सयाको

0: అరుణ కమల కదిరా ఇలాంటే తుంపరీజు అసలు మాయకు లగ్న తుంపరీజు అసలు మాయకు లగ్న ఎన వాళ్ళు
1: हुन्छ कार्यक्रममा आउनुभयो प्रयासका लागि धन्यवाद अहिलेको लागि फेरिको बसाइमा आउनुहोला अहिलेको लागि विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग हामी कुराकानी गरिसकेका छौं र अब गीत राख्छौं तपाईँको लागि एउटा गीत प्रसिद्ध भएको माझमा फेरि आउँछौ आज 2071 सालदेखि 2083 अर्थात आजसम्मका गीतहरू मात्रै गाउन पाइन्छ भने शनिवारीय बसाईमा 2070 सालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ अर्थात शनिवारीय बसाईमा पुराना पुराना लोकभाका गाउन पाउनुहुने भयो र आज बुधबारीय बसाईमा भने नयाँ नयाँ लोकभाकाहरू गाउन पाउनुहुनेछ यो कुरा म तपाईँलाई जानकारी गराए यति बेला गीत राख्छौ गीत पछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: विष्णु माझी र अन्य कलाकार साथीहरूको आवाजमा रहेको गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथीमा छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीको आज हामी बुधबारी व्यवसायमा छौं। 2071 सालदेखि 2083 अर्थात आजसम्मका लोक भाकाहरू तपाईँले आजको कार्यक्रममा गाउनु पर्ने हुन्छ, सुनाउनु पर्ने हुन्छ। यद्यपि आज पुराना लोक भाकाहरू नगाइदिनु होला, शनिबार व्यवसायमा पुराना लोक भाकाहरू गाउन पाइन्छ। 2070 सालसम्मका पुराना लोक भाकाहरू गाउन पाइन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर।
1: नमस्ते नमस्ते नमस्कार दाई हजुर,
0: को बोल्नु भयो कहाँबाट?
1: म आज पनि फेरि आइपुगेँ है दाई हजुरको कार्यक्रममा चाहिँ उपस्थित भएँ। म सिन्धुली सुनकोशी गाउँपालिका तीन झाँगा झोली रातमाटाबाट है देवमाझी भन्ने मान्छे है
0: देवमाझी भन्ने मान्छे आउनुभयो। के छ देवजी खबर तपाईँको?
1: हजुर एकदम ठिक छ, राम्रो रमाइलै छ, आरामै छ भन्नुपर्छ है त। अनि हजुर के छ नि?
0: एकदम ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्नुपर्छ, यहाँलाई जानकारी छ कि छैन हजुर?
1: हजुर मलाई एकदम थाहा छ भन्नुपर्छ है त।
0: थाहा छ, आज के गर्नुपर्छ भन्नुहोस् त?
1: आज नयाँ नयाँ भाका चाहिँ गाउनुपर्ने।
0: आज आज कुन भाका गाउनुहुन्छ त?
1: हुन्छ म सम्भवत 81-82 निस्किएको भाका गाउन चाहन्छु भन्नुहोस् है त।
0: कुन गीत?
1: देब्रे हातमा गर्ने दाहिने हातमा बाला भन्ने।
0: ल सुरु गर्नुहोस्।
1: देब्रे हातमा घरी दाहिने हातमा बाला, राता राता हुँदै आएका छन् गाला, राता राता हुँदै आएका छन् गाला, कसले दियो तिमीलाई सरतोलाको बाला, ख्याल गर है माया बैमानीले झुक्काउला, है ख्याल गर है माया बैमानीले झुक्काउला, है ख्याल गर है माया बैमानीले झुक्काउला। यति नै भन्न चाहन्छ है त दाइ हजुर।
0: कसले दियो बाला, ख्याल गर है मायालु बैमानीले झुक्काउला, होइन?
1: हजुर हजुर,
0: कसले भन्नुभएको हो तपाईँले देवजी?
1: गीत मात्रै हो भन्नुपर्छ, खासै कसैलाई पनि होइन भन्नुहोस् है त।
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा आउँदै गर्नुहोला, अहिलेको लागि तपाईँलाई विदाय गर्छौ। नमस्ते
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो देव माझी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, यस्तै यस्तै गीतहरू गाउनका लागि

0: फोन डायल गर्न सक्नुहुन्छ। फोन डायल गर्नका लागि 9868-6040-40 फोन डायल गर्नुहोला। नम्बर तपाईँका लागि हामीले खुल्ला गरेका छौ। मैले डु नट डिस्टर्बमा राख्दा पनि यो फोन आइदियो, गाह्रो छ हौ, गाह्रो छ मलाई। फटाफट फोन डायल गर्नुहोला, 9868-6040-40 नम्बर तपाईँका लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए र अब यति बेला अर्को साथी आउनु भएको छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? कुन ठाउँबाट, नाम के हो तपाईँको, फेरि भन्नुहोस् त।
1: कृष्णी गाउँपालिका
0: माया सुवेदी, सुनिल स्मृति गाउँपालिकाबाट बोल्नु भयो।
1: हजुर।
0: के छ सुनिल स्मृति गाउँपालिकातिरको हाल खबर?
1: ठिक छ भन्ने छ।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ नि मायाजी?
1: यति बेला कार्यक्रम सुन्दै बस्दै गरेको।
0: कति क्लासमा पढ्नुहुन्छ? छ क्लासमा पढ्नुहुन्छ होइन? आज कुन गीत गाउनुहुन्छ मायाले? हेलो हेलो, आज कुन गीत गाउनुहुन्छ?
1: म जस्तै भन्ने गीत गाउँछु।
0: लगाउनुहोस्।
1: पालेको घर छ पौडेलको घर, सपना मेरो मगरकै जाय, कुनी छपै ए छपै ए छपै आई मगर निगरको डेरा, यिले खबर भनिहाले मुखै कोरेर, बसुम बसुम लागिहाले सिलै सोरेर, बसुम बसुम लागिहाले उडी।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो, गीत गाउँदै हुनुहुन्थ्यो, कति राम्रो गीत गाउँदै हुनुहुन्थ्यो, तर फोन काट्थ्यो। कहिले काहीँ नेटवर्कको समस्या पनि भइदिन्छ, कहिले काहीँ प्राविधिक समस्या पनि भइदिन्छ, अनि कहिले काहीँ ब्यालेन्स पनि कम भइदिन्छ क्यारे होइन, त्यो कारणले गर्दा पनि फोन काटिदिन्छ। त्यसैले सबै कुरा मिलाएर फोन डायल गर्नुभएको भए सायद यो समस्या आउँदैन थियो होला होइन। तपाईँ पनि फोन गर्न सक्नुहुन्छ, 9868-6040-40 फोन डायल गर्नुहोला। अरू कुनै पनि नम्बरमा फोन नडायल गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। मैले जुन नम्बर दिइराखेको छु त्यो नम्बरमा मात्रै फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गरे। 9868-6040-40 मात्रै फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। कहाँदेखिको बोल्नुभयो? तपाईँको आवाज अलिक बुझिएन, कहाँदेखिको
2: बोल्नुभयो?
0: फुलमन मगर, तेह्रथुमको कुन ठाउँबाट भन्नुभयो? के नाम भन्नुभयो तपाईँको, अलिक बुझिएन कि? चुम्मन भन्नुभयो? सुमन सुमन भन्नुभयो? ल ठिक छ सुमनजी, तेह्रथुममा के गर्दै हुनुहुन्छ यति बेला? हामीलाई सुन्दै गर्नु भएको होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ यहाँले? हुन्छ, सुरु गर्नुहोस्।
2: जीवन जीवानी जीवन जीवानी जीवन जीवानी सालू को तीयो यालो सालू को
0: अलि तयारी गर्नु पर्यो सुमनजी, तयारी पुगिन तपाईँको, पुरा टुक्का नै एक टुक्का पुरा गीतै गाउन सक्नु भएन, आगामी दिनमा आउनुहोला, अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो सुमन लाहोर आउनु भएको थियो, कम्तीमा एक टुक्का त पूरा गाउने गाडी आउनुहोला है, अलिक तयारी पुगेन हाम्रो सुमनजीको, आगामी दिनमा अलिकति तयारी गरेर आउनुहोला है, म तपाईँलाई आग्रह गर्छु। 9868309440 आज बुधबारी बसाई आज नयाँ नयाँ लोकभाकाहरू गाउनुपर्छ र नयाँ नयाँ लोकभाकाहरू गाउनका लागि आउनुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
3: नमस्ते।
0: को बोल्नुभयो कहाँबाट?
3: म गङ्गादेव गाउँपालिकादेखि विनिता दागी।
0: विनिता दागी बोल्दै हुनुहुन्छ गङ्गादेव गाउँपालिकाबाट है? के छ गङ्गादेव गाउँपालिकातिरको हालखबर विनिताजी?
3: ठिकै छ।
0: तपाईँको हालखबर के छ?
3: ठिक छ।
0: ठिक छ। आज के गर्छौ, तपाईँलाई जानकारी छ कि छैन? आज कुन गीत गाउनुहुन्छ?
3: डाँडै चिल बस्यो
0: लगाउनुहोस्।

0: माया सारै दिल बस्यो उति नै
1: हुना हो कि नहुना हो निर्माया सारै दिल बस्यो होइन विनिताले राम्रो गीत गाउनुभयो गीतका लागि धन्यवाद फेरि फेरि आउनुहोला अहिलेको लागि विदाय गर्छौ नमस्ते
0: नमस्ते
1: टेलिफोन सम्पर्कमा विनिता आउनु भएको थियो विनिता डागी उहाँसँग कुराकानी गरिसकेका छौ उहाँले मिठो गीत गाएर जानुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला अब एउटा एकजना साथीको कल लिन्छौ त्यसपछि एउटा गीत राख्नेछौ यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ स्वागत गर्छु नमस्कार हजुर
2: हेलो हजुर नमस्कार दादा
1: नमस्ते को बोल्नुभयो कहाँबाट
2: हजुर तेह्रथुमबाट साधन कान्छ योगी भन्ने मान्छे है त
1: तेह्रथुमबाट नाम के भन्नुभयो
2: साधन कान्छ योगी
1: के योगी भन्नुभयो
2: साधन कान्छ योगी
1: साधन कान्छ योगी
2: हजुर
1: अनि के छ हालखबर साधन कान्छ योगीको हालखबर के छ
2: मेरो खबर एकदमै ठिकै नै छ भन्नुभएको छैन
1: अनि यति बेला के गर्दै हुनुहुन्छ नि हजुर
2: अहिलेको समयमा चाहिँ म एकदमै फोन डायल गर्दै घरसी काम गर्दै गरेको भन्नुभएको छ है
1: हामीलाई कुन रेडियोबाट सुन्नुभयो
2: रेडियो
1: मेन्सियाम एफएमबाट सुन्नुभयो है
2: हजुर पक्कै पनि
1: आज कार्यक्रममा के गर्छौ जानकारी छ कि छैन
2: हजुर आज चाहिँ लोकबाट पुरानो गाउनुपर्ने भन्नु चाहन्छ नि त
1: कसले भन्यो तपाईँलाई पुरानो गीत गाउनुपर्ने भनेर
2: नयाँ
1: आज नयाँ पो हो त पुरानो त्यतिकै कहाँ पुरानो भन्न पाइयो त नि
2: हजुर सरी भन्नु चाहियो
1: ला आज कुन गीत गाउनुहुन्छ
2: हजुर म चाहिँ असारको गाना गाउँछ है
1: असारको यो 2071 सालदेखि 83 सालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ है आज तपाईँले गाउन खोज्नु भएको भाका कति सालमा आएको हो
2: मैले चाहिँ यो अब जस्तै अब 71 यताकै भनौँ न
1: कति सालमा भन्नुहोस् त अहिले फेरि 71 सालदेखि यता भन्नुहुन्छ कतिपय साथीले पुरानो गीत गाइदिनुहुन्छ कि त्यस्तो पनि छ त यहाँ त आउनु भएको थियो साथी कृपया त्यो चाहिँ खुलाइदिनु होला धेरै जस्तो साथीहरूले के गर्नुहुन्छ भन्दाखेरि 71 83 सालसम्मकै गीतहरू भन्नुहुन्छ अनि गाउने बेला चाहिँ पुरानो गीत गाइदिनुहुन्छ त्यो चाहिँ मैले धेरै पाएको छु है त्यो कारणले गर्दाखेरि सकेसम्म मैले गाउने गीत अथवा तपाईँले 2000 गीतको बोल भनिदिनु भयो भने मैले थाहा पाइहाल्छु यो कति सालमा आएको गीत हो भन्ने कुरा होइन तर साथीहरूले गीतको बोल नै भन्न चाहनुहुन्न म गीतबाट सुरु गर्छु भन्नुहुन्छ अनि त्यस्तो अवस्थामा उहाँहरूलाई पनि थाहा नहुन पनि सक्छ त्यसैले गीतको बोल भनिदिनु भयो भने असाध्यै राम्रो हुन्छ यति बेला अर्को साथी हुनुहुन्छ त्यसपछि गीत राखौँ होला नमस्कार हजुर नमस्कार हजुर
3: नमस्कार
1: नमस्कार को बोल्नुभयो कहाँबाट
3: हजुर म उदयपुरबाट सरिता राई
1: सरिता राई उदयपुरबाट के छ सरिता हालखबर
3: हजुर मेरो एकदमै ठिकठाकै छ अहिले एकदमै हाम्रो ठिकै रोपाइ चलिरहेको छ भन्नुपर्छ हजुरको के छ
1: हाम्रोतिर पनि एकदम ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन रेडियोबाट सुन्नुभयो हामीलाई
3: रेडियो
1: लाली गुराँस एफएमबाट सुन्नुभयो आज कुन गीत गाउनुहुन्छ कस्तो गीत गाउनुपर्छ जानकारी छ नि तपाईँलाई होइन गाउन त गाउनुहोस् तपाईँको मोबाइलमा अलि नेटवर्कले काम गरे छैन जस्तो छ नेटवर्कले राम्रोसँग काम गर्ने ठाउँमा गएर गाउनुहोस् ल गाउनुहोस्
3: तिमी मलाई पढ्न मन पर्ने

0: धन्यवाद।
1: ल, गीत गाउनुभयो। मोबाइलको टावरले त्यति राम्रोसँग बुझेन, अबदेखि आउने बेला मोबाइलको टावरले राम्रोसँग काम गर्ने गरी फोन गर्नुहोला है। त्यो त त्यही त डाँडामा गएर फोन गर्नु पर्यो नि होइन? ल ठिक छ, कार्यक्रममा आउनुभयो, अहिलेको लागि विदा गर्छु। नमस्ते।
0: नमस्कार।
1: टेलिफोन सम्पर्कमा सरिता आउनु भएको थियो। अब गीत राख्छौ तपाईँको लागि एउटा, त्यसपछि तपाईँको माझमा हामी आउनेछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: यो गीत प्रस्तुत तपाईँलाई फेरि पनि स्वागत छ। अब हामी कार्यक्रमको अन्तिमतिर छौं र एकजना साथीसँग कुराकानी गर्छौं, त्यसपछि हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। यति बेला साथी आउनु भएको छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते दाइ, नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
1: हजुर, म चाहिँ दाङ घोराई तेह्रको मान्छे हो, मिलन विलास मगर।
0: दाङ घोराई तेह्रको मान्छे कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: हजुर, रेडियो भरोसाबाट सुन्दैछु।
0: रेडियो भरोसा एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। आज के गर्नुपर्छ, जानकारी छ कि छैन यहाँलाई?
1: जानकारी छ भनौ न है।
0: आज कुन गीत गाउनुहुन्छ मिलनजीले?
1: हजुर, म चाहिँ लाकुरी छायाले भन्ने गीत गाउँछु नि।
0: ओ ला, लाकुरी छायाले गीत सुरु गर्नुहोस्।
1: हस् हुन्छ। आजको दिन सँगै छौ, कहाँ हो

0: छायाले लाकुरी छायाले जिन्दगी बिगर्यो अधर्मी पापी मायाले लाकुरी छायाले जिन्दगी बिगर्यो अधर्मी पापी मायाले। हजुर धन्यवाद।
1: लहुन्छ कार्यक्रममा आउनुभयो, प्रयास राम्रो छ तपाईँको, अभ्यास अझै गर्नुहोला। अहिलेको लागि विदा गर्छौ, नमस्ते।
0: नमस्ते, बाई बाई।
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो मिलन, आउनु भएको थियो रेडियो भरोसाबाट कार्यक्रम सुन्दै हामीलाई फोन डायल गर्नु भएको हो। पालो तपाईँको भन्दा भन्दिनौ, अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। कार्यक्रम लोकसारथीको लागि छुट्याइएको निर्धारित समय सकिएन लागेको छ, अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। जति पनि साथीहरूले कार्यक्रम लोकसारथी प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म सुन्दै आइरहनु भएको छ र आजको कार्यक्रममा फोन गर्नुभयो, फोन गर्ने प्रयास गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो। कतिपय साथीहरूको फोन लाग्यो, कतिपयको लागेन। फोन लाग्ने साथीहरूलाई पनि धन्यवाद, फोन नलाग्ने साथीहरूलाई पनि आगामी दिनमा प्रयास गर्नुहोला, तपाईँको फोन अवश्य पनि लाग्नेछ भन्छु। कार्यक्रम सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। फोन नलाग्ने साथीहरूलाई असफलता नै सफलताको प्रयास हो, असफलता नै सफलताको प्रतीक हो, त्यसैले प्रयास गर्न नछोड्नुहोला भन्छु। कार्यक्रम कस्तो लाग्छ, मनपर्छ भने मनपर्छ भन्नुहोस्, मन पर्दैन भने आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ र कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ हामीलाई भन्न सक्नुहुन्छ, जसका लागि मेरो नम्बर हो 98644-17-298-6441729-8 फोन गर्नुहोला र प्रेस वीरेन्द्र गिरी मेरो फेसबुक एकाउन्ट सम्म पनि आउनुहोला, फेसबुक आईडीमा पनि जोडिन सक्नुहुन्छ प्रेस वीरेन्द्र गिरी, टिकटक एकाउन्ट प्रेस वीरेन्द्र गिरी नै हो भन्दै लौ त आजको लागि हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रा सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरू, रेडियो जलजलाबाट साथ दिनुभयो टेकमन विष्ट लगायतका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दहरू व्यक्त गर्दै आजको लागि कार्यक्रम लोकसारथीबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: चलचला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175625459 र 98645782।
3: आजको थाहा अपडेटमा माधवको नमस्कार। सभामुख डीपी अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए मनिफले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा सभामुख अर्यालले नेपालको संघीय संसद साउदी अरेबिया

0: वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काको अध्यक्षतामा ललितपुरको सानेपा स्थित पार्टी कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले जनसम्पर्क समितिहरूको अधिवेशनका लागि नयाँ मापदण्ड र कार्यतालिका तय गरेको समेत उल्लेख गरेको छ। बैठकले पार्टी विधान 2017 संशोधन सहितको धारा 14(3) व्यवस्थालाई कड़ाईका साथ लागू गर्दै निर्वाचन समितिले केन्द्रीय प्रतिनिधि बिना गरिने अधिवेशनलाई मान्यता नदिने निर्णय गरेको समितिका सदस्य सचिव राजु कटवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। र किस्ट शिक्षण अस्पताल काठमाडौँले सामाजिक सुरक्षा कोष एसएसएफ र कर्मचारी सञ्चय कोष पीएफमा आबद्ध सेवाग्राहीलाई विशेष छूट दिने व्यवस्था गरेको छ। सामाजिक सुरक्षा कोष अन्तर्गत बहिरंग ओपीडी सेवा तथा भर्ना भएका बिरामी ओईपीडीलाई उपचार गराउँदा लागेको खर्चको 80% कोषले बेहोर्ने र सेवाग्राहीले 20% मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको अस्पतालले स्पष्ट पारेको छ। त्यसै गरी कर्मचारी सञ्चय कोषको स्वास्थ्य योजना कार्यक्रम अन्तर्गत सो अस्पतालमा भर्ना भई उपचार गराउँदा सामान्य रोगका लागि वार्षिक 1,00,000 र घातक रोगका हकमा सेवा अवधिभर 10,00,000 उपचार खर्च परिपूर्ति हुने व्यवस्था गरेको पनि अस्पतालले जनाएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। माधव बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेट।
2: बाजे के भो किन जालामा हात
3: दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
2: ल अब चिन्ता गर्नु पर्दैन रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
4: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू
6: हजुर स्वास्थ्य सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
7: नदुखाई दाँत निकाल्ने
6: दुखीको दाँत जरैदेखि उपचार गर्ने
7: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
6: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
7: 1-2 तथा तलमासीको पुरै दाँत लगाउने
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
7: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
2: 9805614652
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
8: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
9: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
8: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
9: है बल्ल सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारी र झारीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकट्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
9: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
8: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
10: सतर्कता अपनाउने गरौं सुरक्षित बनौ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
13: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ
14: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ

0: केयर क्रिमले होइन के हो यो?
1: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
0: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
1: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
0: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
1: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9847851234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
3: खोरी दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पनि?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइज न, एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, म त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं। शंका लागे उजुरी गरौं। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन फोरम।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ।
7: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
8: सम्पर्क मोबाइल 98578211005,
7: 98479802,
8: 98095826005
7: र 98103940।
9: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
10: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
11: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
10: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
10: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
11: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
10: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
12: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
12: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक

0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अक्याडमी घोराही दाङ।
2: मम्मी दाजु के हो, म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको? लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
9: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
10: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
9: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
8: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
9: के यस विपत्तिको कुनै समाधान छैन त?
8: यसको एकमात्र समाधानको उपाय हो वन

0: जलको संरक्षण र विकास,
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ,
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: बच्चाको भविष्य हाम्रो हातमा छ।
4: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
5: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
4: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाह ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
5: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
4: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
5: शरीरलाई फुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
4: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
5: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
4: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
5: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: पोषणयुक्त खाना खुवाउनु पर्छ।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मेलायो मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तज जरुरी सूचना झुङ बेला खेमरिगे गरम ओबोली जेउ बेला सुनो भुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र संक्षेप्त ज सक्षम नादे वातावरण मिलेने ल खेता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी तिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आइरुली बाली एमएल एमए सामेला लिउसोतर पोतरालाई पार गेल हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई भुजा बाङ्जा र यामा दिने पोल के नै यहाँ किटो चिज र रहे वन जङ्गल याल के भा यहाँ
2: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्नी मे नै चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्नु भएको बारीको चुरोट विधि ओरे बनाइ कुबाजेङ्गे माथि
3: नान्थाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालै चाहिँ अनुगमन दिने व्यवस्था चाउसो दिदी
2: गेछो छामेला खोरे ल चाउसी खोलिए होलिदे तरिम गाई गेजो मेके लाइजु अब नैजिले बनाए गेङ गेल गेजो मेके नलाए औले लायो के नाइए
3: वन जङ्गल जुडिसी घेङ बारी ल बाली नाली कुचिउला चिउली झात्रा चाउसो छिमी मे चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेलाको गेमाइए मे होला कि पाँचजना खरनामदार मिलिदिए भने चानो मे के सहे
3: बट्टा सुचुलिजु बेलाको हिजिमके कोठो ल मे के सताङ्कीले हेन अठ्यो छिन्नी मे चाउसो के
2: मे लागि निताई के मलाई के पछि सुन अरूले भने के पछ
3: के छ छामला पोयाल मे लागि कि सन्किनी गे छोका ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन, अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्य होइन जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजेना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
8: ए नानी, यता सुन त, तिमीलाई बाघ रोग भएको हुन सक्छ, यो सबै त बाघ रोगको लक्षणहरू हो नि।
0: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
8: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
7: मानसिक समस्याबाट बच्ने उपायहरू,
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
4: असल साथीहरूसँग मात्रै संगत गरौं,
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
4: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
7: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
10: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
11: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
12: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
11: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
10: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
11: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
12: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
11: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
12: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
11: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
10: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
14: नेपाल सरकार विज्ञापन बोर्ड। डिभिजन वन कार्यालय रोल्पाको अपील।
15: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा जित्ने कार्य नगरौ।
16: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
17: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
16: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
15: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
16: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
15: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
18: के भयो? के को हल्ला खल्ला हो यो?
19: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
20: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
18: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
20: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
19: हो त है, हामीले त ध्यानै नदिएको।
20: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
21: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
16: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
22: होइन, यो बुढीले के गनगन गनगन गर्छ? अब यतिका सामान म कहाँ गरे ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
16: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
22: लौ उसो भए म सामान लिन गइहाले।
16: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
22: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578303504।
16: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान, रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
22: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
23: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटोमा बाटो काटेको
3: धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब खोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फोरा र दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग क्लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा हार्जोनी तथा नसा रोग विशेषज्ञ
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरूमा सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
0: कमतौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: FM 94 MHz. जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, सन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज राम्रो वेबसाइट जलझलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना खर्तीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। सरकारलाई राष्ट्रिय सभाध्यक्षको रूलिङ, पेट्रोलियम पदार्थको मूल्य घटे सँगै काठमाडौँ उपत्यकामा कृतिमा अभाव। स्वचालित प्रणाली अनुरूप गाड़ी भाड़ा समायोजन गर्न व्यवसायको माग। लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित। लगातार 7 कारोबार दिन घटेको शेयर बजार 44 अंकले बढ़्यो। रोल्पा नगरपालिकामा एचआईभी न्यूनीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न। रोल्पा नगरपालिकामा स्तनपानको महत्वबारे सरकारवालासँग अन्तर्क्रिया। समुदाय स्तरमा फैलिन सक्ने महामारी जस्ता रोगबाट बस्न समयमै सूचना प्रवाह गर्नुपर्नेमा जोड। उपप्रमुखको कार्यकक्षमा तालाबन्दी, नगरपालिकाको आपत्ति। र भेनेजुएलामा भूकम्प अपग्रेड, 1943 मृत्यु, 10,000 भन्दा बढ़ी घाइते। विश्वकप 2026 इंग्ल्याण्ड र कंगो पहिलो पटक आमने सामने हुँदै।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो होने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइना भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गटी दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्टमा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरिने व्यवस्था पनि उपलब्ध छ।
1: हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7:40
2: र 98162-90118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं सरकारलाई राष्ट्रिय सभाध्यक्षको रूलिङ सम्बन्धी प्रसंगबाट। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाब दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक सुन्ने विशेष र प्रादेशिक सुरक्षा समयमा सदस्यले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाब दिन रूलिङ गर्नुभएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाब नआएको भन्दै र सभामा आवाज उठ्दै आएको थियो। सांसदहरूको ध्यान आकर्षणपछि त्यही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ गर्नुभएको हो। पेट्रोलियम पदार्थको मूल्य घटे सँगै काठमाडौँ उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर बिक्री वितरण बन्द गरेका छन्। धेरै पम्प बन्द हुँदा संचालनमा रहेका सरकारी तथा केही निजी पम्पमा गाड़ीको लामो लाइन लागेको छ। नेपाल आयल निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाएको थियो। निगमले भने बजारमा वास्तविक अभाव नरहेको जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार मूल्य घट्ने थाहा पाएपछि केही व्यवसायीले जाना जान हिजो पेट्रोलियम पदार्थ लोड नगर्दा कृत्रिम अभाव सृजना भएको हो। निगमले यस्ता पम्प विरूद्ध तत्काल कार्यवाही गर्ने प्रक्रिया थालेको उहाँले बताउनुभयो। यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। पेट्रोलियम पदार्थको भाव घटेसँगै महासंघका अध्यक्ष पुण्य प्रसाद सेटौलाले स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो।

0: नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयन निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थ भाव घटेसँगै महासंघका अध्यक्ष पुण्य प्रसाद सेठौलाले स्वचालित प्रणाली बोमजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। इन्धनको मूल्य वृद्धि हुँदा भाड़ा बढ़ाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाड़ा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसाय दुवै पक्षमा अनियोल सृजना गर्ने गरेको भन्दै उहाँले चाँडै भाड़ा समायोजन गर्न आग्रह गर्नुभएको हो। प्राविधिक प्रयोग गरी हुने लैंगिक हिंसा प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्न व्यवस्था सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रस्तुत भएको प्रस्ताव छलफलपछि अध्यक्ष नारायण प्रसाद दाहालले पारित भएको घोषणा गर्नुभएको हो र सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिनुभयो। सांसद रेणु चन्दले पेश गर्नुभएको प्रस्तावलाई 17 जना सांसदले समर्थन गरेका छन्। सांसद चन्दका अनुसार प्रविधिको विकाससँगै हिंसाको स्वरूप फेरिएको छ। अहिले पीड़क र पीड़ित आमन्य सामान्य नभई नक्कली परिचय प्रयोग गरेर विश्वको जुनसुकै कुनाबाट हिंसा हुन सक्ने अवस्था छ। साइबर स्टिकिङ, साइबर बुलिङ, रिभेन्ज पोर्न, डीप फेक र अनलाइन ग्रुपिङ जस्ता समस्याले महिलालाई मानसिक तनाव र डिप्रेशनसम्म पुर्याएको उहाँले बताउनुभयो। चन्दका अनुसार आर्थिक वर्ष 2075-76 376 साइबर मुद्दा दर्ता हुँदा अहिले यो संख्या 19,000 नागिसकेको छ, जसमा धेरै जसो पीड़ित 18 देखि 35 वर्ष उमेर समूहका रहेका छन्। सामाजिक सञ्जाल कम्पनीसँग सूचना आदान प्रदानको सम्झौता नहुँदा र साइबर ब्यूरो काठमाडौँमै सीमित हुँदा दूरदराजका पीड़ित न्यायबाट वञ्चित भइरहेको गुनासो पनि सांसद चन्दले गर्नुभएको छ। प्रस्ताव मार्फत उहाँले प्रचलित कानून संशोधन गर्न, लैंगिक हिंसा स्पष्ट परिभाषित गर्दै विशेष कानून बनाउन, पाठ्यक्रममा डिजिटल सुरक्षा समावेश गर्न र प्रदेश तहमै पीड़ित मैत्री संयन्त्र सुदृढ गर्न सरकारसँग माग गर्नुभयो। छलफलमा माग लिने सबै सांसदहरू प्रविधि जन्य हिंसा रोक्न सरकारले तत्काल कार्ययोजना बनाई पीड़ितलाई शीघ्र न्याय दिलाउने संयन्त्र स्थापना गर्नुपर्नेमा एकमत भएका छन्। लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज उच्च अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 44.59 अंकले बढ़ेर 2652.93 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। आज 252 कम्पनीको शेयर बढ़ेकोमा 17 घटेको छ। यस्तै 6 कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज स्नो रिची रिभर्सको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर 5.21% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.25 अर्ब कारोबार भएकोमा आज 362 कम्पनीका 95,47,000 किता शेयर 3.86 अर्ब रूपैयाँमा किनबेच भएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा नगरपालिकामा एचआईभी न्यूनीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न। रोल्पामा स्तनपानको महत्वबारे सरकारवालासँग अन्तर्क्रिया लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: बाजे के भो किन गालामा हात
2: दुखेको छ त? खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 718 9905 14 652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: घर हरको आवाज, गाउँ सहरको आवाज, हरेक मन मुटुमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझरा 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, जनप्रतिनिधिहरूमा एचआईभी सम्बन्धी लालसना तथा भेदभाव घटाउन अभिमुखीकरण कार्यक्रम रोल्पामा सम्पन्न भएको छ। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय रोल्पाका अनिता पोखरेलले प्रस्तुतिकरण गर्नुभएको थियो। हाल रोल्पा जिल्लामा 75 जना एचआईभी संक्रमित रहेका छन्। 14 जनाको मृत्यु भएको छ। सबैभन्दा बढ़ी सुनिल स्मृति गाउँपालिकाको डाटा छ भने जहाँ 13 जना रहेका छन्। यस्तै लुङ्गी गाउँपालिकामा 10 जना, रोल्पा नगरपालिकामा 9 जना, माढी गाउँपालिकामा 5, गंगादेवमा 4, त्रिवेणी र सुनसरीमा 3 जना रहेका छन्। थबाङमा 1 जनामा संक्रमण रहेको र उनीहरूले औषधि सेवन गरिरहेका छन्। सबैभन्दा पहिले बढ़दो संक्रमण रोक्नका लागि पहल गर्नुपर्ने, असुरक्षित यौन सम्पर्क नगर्ने, जथाभावी रगत लिने दिने नगर्ने, सुई सिरिन्ज जथाभावी प्रयोग नगर्ने र संक्रमित आमाले बच्चा जन्माउँदा स्वास्थ्य कर्मीको सल्लाह लिने कुरा अपरिहार्य रहेको बताउनु भएको छ। हाल रोल्पामा भारतबाट वैदेशिक रोजगारीबाट फर्केकाहरू र उनीहरूका परिवार संक्रमणको उच्च जोखिममा रहेका छन्। यो संक्रमण फैलिन नदिन समयमै जनचेतना प्रभाव गर्नुपर्ने र संक्रमितहरूले पनि लाज डर नमानेर निरन्तर स्वास्थ्यमा विशेष ध्यान दिने पुराईमा लामो समय बाँच्न सक्ने भएको हुँदा समाजमा त्यस्ता मान्छेहरूलाई अपहेलना नगर्ने कुराहरूबारे छलफल गरिएको थियो। कार्यक्रमको सञ्चालन रोल्पा नगरपालिका स्वास्थ्य शाखा प्रमुख टंक बहादुर गिरीले गर्नुभएको थियो। कार्यक्रममा उप प्रमुख गीता आचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे, वार्ड अध्यक्षहरू, कर्मचारीहरू, स्वास्थ्य कार्यालय रोल्पाका जित बहादुर ढांगी लगायत विभिन्न सम्बन्धित संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रम रोल्पा नगरपालिकाको हलमा सम्पन्न भएको हो। स्तनपानको संरक्षण, प्रवर्धन तथा बालबालिकाको पोषण अवस्थालाई सुदृढ बनाउने उद्देश्यले रोल्पा नगरपालिकामा सरकारवाला बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका दिल्ली केसीले आमाले आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 तथा नियावली 2051 का मुख्य प्रावधानहरूको बारे प्रस्तुतिकरण गर्नुभएको थियो। उहाँले नवजात शिशुको स्वास्थ्यका लागि आमाको दूधको महत्व, स्तनपानलाई प्रवर्धन गर्न आवश्यक कानूनी व्यवस्था तथा आमाको दूध विकल्पका रूपमा प्रयोग गरिने वस्तुहरूको बिक्री वितरण सम्बन्धी कानूनी व्यवस्थाबारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा सहभागीहरूले स्तनपानको वर्तमान अवस्था, यसका चुनौती तथा समुदाय स्तरमा सचेतना अभिवृद्धि गर्ने आवश्यक पहल विषयमा छलफल गरेका थिए। कार्यक्रममा शिशुको स्वास्थ्य वृद्धि र विकासका लागि जन्मिएपछिको पहिलो घण्टादेखि स्तनपान शुरू गर्नुपर्ने तथा छ महिनासम्म पूर्ण स्तनपान गराउनु पर्ने विषयमा विशेष जोड़ दिएको थियो। रोल्पा नगरपालिकाकी उपप्रमुख गीता आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य शाखाकी नैना घरती डागीले गर्नुभएको थियो। स्तनपानको संरक्षण र सम्वर्धन गर्दै आमाको दूधलाई प्रतिस्थापन गर्न वस्तु आवश्यकता पहल विषयमा छलफल गरेका थिए। कार्यक्रममा शिशुको स्वास्थ्य प्रवृत्ति वृद्धि र विकासका लागि जन्मिएपछिको पहिलो घण्टादेखि स्तनपान शुरू गर्नुपर्ने तथा छ महिनासम्म पूर्ण स्तनपान गराउनु पर्ने विषयमा विशेष जोड़ दिएको थियो। रोल्पा नगरपालिकाकी उपप्रमुख गीता आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य शाखाकी नैना घरती

नियमित गरी बाल बालिकाका लागि सुरक्षित पर्याप्त र गुणस्तरीय पोषण सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। दाङको राप्ती गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य शाखाको आयोजनामा बुधबार राप्ती गाउँपालिकाको कार्यालय मुसिरियामा आयोजित जनप्रतिनिधि तथा सरकारवालाहरूका लागि समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हो। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषण राज शर्माले समुदायमा देखिन सक्ने संक्रमण रोग, अप्रत्याशित जनस्वास्थ्य घटना तथा महामारीको समयमै पहिचान, सूचना संकलन र प्रतिकारका विषयमा सहभागीलाई जानकारी गराउनु भएको थियो। उहाँले रोग निगरानीको चक्र, निगरानी तथा प्रक्रियाको प्रतिकारको अवधारणा, समुदायमा आधारित रोग निगरानी प्रणालीको कार्य प्रक्रिया, सूचना प्रभावका विषयमा जानकारी गराउनु भएको थियो। समुदाय स्तरमा देखिने सरूवा तथा नसर्ने रोगको पहिचान, असामान्य स्वास्थ्य सामान्य समस्या, रोगका लक्षण तथा प्रभावित प्रकोपको प्रभावकारी प्रारम्भिक जानकारी संकलन गरी सम्बन्धित निकायमा समयमै सूचना पुर्याउने उद्देश्यमा जोड़ दिएको थियो। समुदायमा आधारित रोग निगरानी प्रणालीका उद्देश्य, सरकारवाला निकायहरूको भूमिका, स्वास्थ्य संस्थाको जिम्मेवारी तथा तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको थियो। कार्यक्रममा कोविड 19, बर्ड फ्लू र मंकी पक्स जस्ता विश्वव्यापी महामारी फैलाउन सक्ने रोगहरूको उदाहरण प्रस्तुत गर्दै यस्ता रोग तथा जनस्वास्थ्य घटनाको समयमै पहिचान र सूचना प्रभावले जोखिम न्यूनीकरण तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको थियो। रूकुम पश्चिमका 8 बिस्कोट नगरपालिकामा तालाबन्दी गरिएको छ। उपप्रमुख धनकुमारी शाहीको कार्यकक्षमा मंगलबार केही व्यक्तिले तालाबन्दी गरेका हुन्। नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक सेवा प्रभाव भइरहेको समयमा केही व्यक्तिहरूले गरेको हो हल्ला, गाली ग्लोज तथा नगर उपप्रमुख शाहीको कार्यकक्षमा गरिएको तालाबन्दी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आर्थिक वर्ष 2082-83 अन्त्यतिर विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी र सार्वजनिक सेवा प्रभावको काम भइरहेका बेला केही व्यक्तिहरूले कार्यालयमा प्रवेश गरी सेवा प्रभावमा अवरोध पुर्याएको उल्लेख गरिएको छ। माग तथा असन्तुष्टि राख्ने नाममा कानून र निर्धारित प्रक्रिया विपरीत दबाव सृजना गर्ने, हो हल्ला गर्ने तथा उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने कार्यका कारण सार्वजनिक सेवा प्रभावित भएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिँदै संलग्न व्यक्तिमाथि प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइने समेत जनाएको छ। साथै जनप्रतिनिधि तथा कर्मचारीहरूको मनोबल तथा संस्थाको गरिमा कायम सबै राख्न, सबै पक्षलाई संयमित, जिम्मेवार र कानून सम्बद्ध व्यवहार गर्न निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा भएको विनाशकारी भूकम्पमा परिज्यान गुमाउनेको संख्या 1,943 जना पुगेको पुष्टि गर्दै 10,500 जना भन्दा बढ़ी घाइते भएको घोषणा गर्नुभएको छ। प्रेस विज्ञप्ति मार्फत रोड्रिग्जले अहिलेसम्म 15,000 भन्दा बढ़ी प्रभावित मानिसहरू दर्ता भएको र राहत तथा उद्धार कार्य शुरू भएदेखि 6,460 जनालाई उद्धार गरिएको बताउनु भएको छ। उहाँका अनुसार भूकम्पमा परि हजारौं मानिसहरू अझै बेपत्ता रहेका छन्। संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार लगभग 50,000 मानिसहरू अझै बेपत्ता छन् भने उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकपको फुटबल नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति पौने 10 बजे अमेरिकाको एटलान्ट रंगशालामा शुरू हुने छ। इंग्ल्याण्ड समूह एल को विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहने नकआउट पुगेका हुन्। 5 दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलो पटक नकआउटमा पुगेको हो। इंग्ल्याण्ड सन् 1966 को विश्वकप

को विजेता हो फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगो बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 2:15 बजे बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सीएल टस रंगशालामा हुनेछ। बेल्जियमसम्म जीको विजेता र सेनेगलसम्म आईबाट उत्कृष्ट तेस्रो स्थानमा रहने नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा बेल्जियम र सेनेगल बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 5:45 बजे अमेरिका र बोस्निया एण्ड हर्जेगोभिना खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा हुनेछ। अमेरिकासम्म डीको विजेता र बोस्नियासम्म बीबाट उत्कृष्ट तेस्रो स्थानमा रहने नकआउटमा पुगेका हुन्। अमेरिका र बोस्निया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोली बीच 3 मैत्रीपूर्ण खेल भएकोमा अमेरिकाले 2 खेल जितेको छ भने 1 खेल बराबरीमा सकिएको छ। यो विश्वकपमा नकआउट चरणका खेलमा अप्रत्याशित नतिजा आइरहेको छ। पाराग्वेले 4 पटकको विजेता जर्मनीलाई, मोरोस्कोले नेदरल्याण्डसलाई हराउँदै हराएसँगै खेलको रोमाञ्चकता बढेको छ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ, पेट्रोलियम पदार्थको मूल्य घटेसँगै काठमाडौँ उपत्यकामा कृत्रिम अभाव। स्वचालित प्रणाली अनुरूप गाड़ी भाड़ा समायोजन गर्न व्यवसायको माग। लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित। लगातार कारोबार दिन घटेको शेयर बजार 44 अंकले बढ़्यो। रोल्पा नगरपालिकामा एचआईभी न्यूनीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न। रोल्पा नगरपालिकामा स्तनपानको महत्वबारे सरकारवाला संघ अन्तर्क्रिया। समुदाय स्तरमा फैलिन सक्ने महामारी जस्ता रोगबाट बस्न समयमै सूचना प्रभाव गर्नुपर्नेमा जोड़। उपप्रमुखको कार्यकक्षमा तालाबन्दी, नगरपालिकाको आपत्ति। र भेनेजुएलामा भूकम्प अपडेट, 1943 मृत्यु, 10,000 भन्दा बढ़ी घाइते। विश्वकप 2026 इंग्ल्याण्ड र कंगो पहिलो पटक आमने सामने हुँदै। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको। बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: बाजे के भो किन गालामा हात
1: दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौँ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7148 98095 14652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुरी चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
7: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
8: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
10: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: जेरो एवं नमस्कार कार्यक्रम थबाङ गतिविधि लिएर आएका छौं। यो कार्यक्रम सुनेर बस्नुभएका थबाङवासी लगायत रेडियो पूर्वी रूकुमसँगै रेडियो मालसरी र रेडियो जलजला सुन्दै बस्नुभएका तपाईँ सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत गर्दछु। कार्यक्रम लिएर उपस्थित भएको छु म जयमान बुढामगर र मलाई रेडियो पूर्वी रूकुम 103.2 MHz रूकुम पूर्वको स्टुडियोमा प्राविधिक सावित्री खत्री हुनुहुन्छ भने रेडियो मालसरी 100.5 MHz रोल्पाको स्टुडियोबाट रितिका मगर र रेडियो जलजला 96.4 MHz रोल्पाको स्टुडियोबाट रिता गाह मगरले साथ दिइराख्नु भएको छ। श्रोता यो कार्यक्रम रेडियो पूर्वी रूकुम 103.2 MHz रूकुम पूर्वमा उत्पादन गर्ने गरेको छ र त्यसको प्रत्यक्ष प्रसारण साताको बुधबार बेलुका 6:30 बजेदेखि करिब 7 बजेसम्म रेडियो पूर्वी रूकुम 103.2 MHz रूकुम पूर्व रेडियो मालसरी 100.5 MHz रोल्पा र रेडियो जलजला 96.4 MHz रोल्पाबाट एकैसाथ प्रसारण हुने गर्दछ। साथै तीनवटै रेडियोका फेसबुक पेजबाट तथा अनलाइन इन्टरनेटमा रेडियो पूर्वी रूकुम .com.np मालसरी खबर .com र जलजला प्रेस .com पनि हाम्रो आवाजलाई विश्वभर एकैसाथ सुनिराख्नु भएको छ। श्रोता यस कार्यक्रममा हामीले थबाङ गाउँपालिकाका विभिन्न शाखाहरू थबाङ गाउँपालिका वडाहरूले गरेका विभिन्न कामहरूको जानकारी सँगै हरेक हप्ता थबाङ गाउँपालिकाका ताजा गतिविधिहरू साथै गाउँपालिका स्टेट सफल व्यक्ति तथा व्यवसायसँगको उत्प्रेरणा कुराकानी गर्ने गर्दछौं भने पालिकावासीको सुझाव तथा गुनासाहरू लिएर उपस्थित हुने गर्दछौं। यसै गरी थबाङ गाउँपालिका वडाहरू र विभिन्न शाखाबाट भए गरेका कामहरू कहाँ कसरी हुँदैछन् यसमा जनप्रतिनिधिहरू कर्मचारीबाट के कस्ता सेवा प्रभाव भइराखेको छन् भन्ने बारे पनि जानकारी दिने गर्दछौ। आजको कार्यक्रममा हामीले थबाङ गाउँपालिका कृषि विकास शाखाका प्रमुख कुसुम पन्थीसँग गाउँपालिकाका कृषि विकासको समग्र उत्पादन तथा कृषिमा के कस्ता समस्याहरू छन् लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरेका छौं। अब सुनौ रोल्पा थबाङ गाउँपालिका कृषि विकास शाखाका प्रमुख कुसुम पन्थीसँग गरिएको यो कुराकानी। स्वागत छ सर कार्यक्रम थबाङ गतिविधिमा। चालू आर्थिक वर्ष लगभग अन्तिम चरणमा आइसकेको छ, थबाङ गाउँपालिका भित्र चाहिँ कृषि शाखाका कार्यक्रमहरू के कसरी चाहिँ कार्यान्वयन भइराखेको छ कस्तो छ बताइदिनुहोस् है।
1: तपाईँले भन्ने जस्तै अहिले कृषि शाखा के अरे आर्थिक वर्ष अन्त्यन्त हुन थालेकोले हाम्रो सबै लगभग कार्यक्रमहरू अन्त्यमन्त्य अवस्थामा छन्। कुनै कुरो त हामीले काम सकाएर भुक्तानी पनि देखिसकेका छौँ र कुनै भुक्तानीको चरणमा छन्। भुक्तानी पनि लगभग 50% भन्दा माथि भइसकेको छ भने कुनै भुक्तानीको चरण अहिले आउँदैछ, फिल पनि अनुगमन भइरहेको छ, कार्यक्रम पनि भेटी चलिरहेको छ।
0: थपाङ गाउँपालिकाको चालु आर्थिक वर्षमा मुख्य गरी चाहिँ कार्यक्रमहरू कृषि शाखाको कार्यक्रमहरू मुख्य चाहिँ कस्ता कस्ता चाहिँ थिएछ?
1: विशेष गरी हाम्रो यो थपाङ गाउँपालिका कृषि शाखामा यो फलफुलको लागि जोड दिएको थियो, सङ्घीय संस्थाबाट पनि फलफुल प्रवर्धन कार्यक्रम भनेर 7 लाख बजेट आएको थियो भने हाम्रै स्थानीय तहले हाम्रै पालिकाले कृषि रोजगार परियोजना भनेर फलफुल प्रवर्धन गर्नका लागि स्याउको बिरुवा रोप्नका लागि 20 लाख बजेट छुट्याएको थियो भने त्यसै गरी सङ्घीय संस्थामा पकेट विकास योजना जुन राष्ट्रिय कृषि आधारित कार्यक्रम छ त्यस अन्तर्गतको पकेटको लागि चाहिँ हाम्रोमा 6 लाख बजेट आएको थियो र अर्को यो अध्यावधिक कृषि मसुन पशु मत्स्य अध्यावधिक कार्यक्रम थियो त्यो चाहिँ यो डाटा दिने थियो त्यो चाहिँ सकिसकेको छ। हामीलाई जे जोड चाहिँ फलफुलमै छ, हिउँदै फलफुलहरूमा अम्बर अनि स्याउ।
0: फलफुल भन्नाले त्यहाँ थबाङ गाउँपालिका भित्र 5 वटा वडा छन्, 5 वटा वडामै अलिक भजी चाहिँ फलफुल उत्पादन हुने कुन जातका चाहिँ छन्?
1: जस्तो हाम्रोमा अहिले प्लान्टेसनको चाहिँ स्याउको व्यापक रूपमा भइरहेको छ। पोहोर सालमै हामी यस्तै हाइटेन्सिटीबाट 1000-2000 बिरुवा एक ठाउँमै रोपेका छौँ भने अहिले यस्तै हाइटेन्सिटी जस्तै कृषि रोजगार परियोजनाबाट 5000 बिरुवा चाहिँ एक ठाउँमा चालाबाङ हाम्रो थबाङ गाउँको वार्ड नम्बर 1 छ त्यहाँ बिरुवा रोपेछौँ र ओखरको लागि माथि 1 नम्बर वडामा रोपेका छौँ र अहिले हाम्रो अलिक बढी उत्पादन अथवा प्लान्टेसन भनौँ स्याउकै छ भन्दा हुन्छ हिउँदे फलफुलमा।
0: मुख्य गरी तपाईँहरूले पनि कार्यक्रम अथवा चाहिँ चालु आर्थिक वर्षमा फलफुल खेतीमा अथवा यहाँहरूको चाहिँ मुख्य प्राथमिकता राख्नुभयो। अब चालु आर्थिक अब सकिने लागेको छ, अब नयाँ आर्थिक वर्ष सुरु हुन लाग्छ, अबको नयाँ आर्थिक वर्षमा ती कार्यक्रम नै प्राथमिकता रहन्छन् कि अथवा अलिक फरक खालको प्राथमिकता फरक क्षेत्रको प्राथमिकता चाहिँ राख्नुहुन्छ कस्तो छ?
1: जस्तो हाम्रो यो पालिकाकै योजनामा पनि अलिक फलफुलमै गरौँ, छोटो अवधिको भन्दा पनि फलफुलमा गर्दाखेरि पछिसम्म हुने उत्पादन हुने बालीहरूमा गरौँ भन्ने छ। अब सानो यो आलु मकैहरू त उहाँहरूले हामीले अन्धान नदिए पनि ल्याउनुहुन्छ, यो स्याउमा अनि यो ओखरमा अब किमीमा पनि गरौँ, अब के अरे जियोस् हाम्रो जोड चाहिँ यो हिउँदे फलफुलमै हुन्छ।
0: अहिलेसम्म फलफुल यहाँहरूले चाहिँ बिरुवा कृषकलाई दिने वितरण गर्ने गरिनु भएको छ, त्यो फलफुलका बिरुवाहरू चाहिँ वितरण गर्दा कति अनुदानमा वितरण गर्नुहुन्छ कि अथवा शत प्रतिशतमा कस्तो छ?
1: जस्तो हामीले पहिला पहिला यो अनुदानमा बिरुवा मात्र दिने अनि बिरुवा फेरि उहाँबाट नलाउने कता कता राख्ने अब बारीमा पनि नलाउने जस्तो समस्या देखिरहेकोले हामीले अहिले प्याकेज नै अनुदान दिन्छौँ। जस्तो त्यो बिरुवामा सबै 50% हुन्छ, बिरुवामा 50% अनि खाडलको जुन खनुभा हुन्छ उहाँले 3 फिट 3x3 त्यसमा पनि 50% 200-350 रेट अब त्यो खाडल अनुसार राखेर 50% मलमा पनि 50% अरू उहाँहरूलाई के के औजार सामग्रीहरू चाहिन्छ त्यहाँ पनि सबै 50% गरिरहेका छौँ।
0: 50% कृषकले बिर्नु पर्यो, 50% गाउँपालिकाले बिर्नु भएको छ।
1: हजुर हजुर,
0: यसमा कृषकहरूको अनुदान लिनेमा आकर्षक चाहिँ कतिको चाहिँ छ, कतिको लिइरहनु भएको छ, अवस्था चाहिँ कस्तो छ?
1: लिइरहनु भएको छ, अब कुनै कुनैले चाहिँ फर्म दर्ता नगरिकन अब लिन खोज्नुहुन्छ। अब हामी सिधै व्यक्तिगत खातामा, अब जस्तो हाम्रो प्रणाली भनेको चाहिँ अब पहिला पहिला चेक व्यक्तिगत खातामा दिने चलन थियो भने अहिले उसको फर्म दर्ता गरेर उसको फर्मकै नाममा भुक्तानी हुन्छ अथवा समूह सहकारीको नाममा। अब कुनै कुनै अलि साना कृषकहरू चाहिँ थोरै थोरै बिरुवा लगाउनु चाहिँ मलाई यसरी पाए हुन्थ्यो भन्ने जस्तो गुनासो गराउनुहुन्छ, तर अलिक ठुलो व्यवसायिक कृषकहरूले चाहिँ राम्रै भन्नुभएको छ।
0: अनुदान दिनुको लागि पनि फर्म दर्ता हुनु पर्यो, त्यसको साथसाथै कस्तो कस्तो प्रक्रिया चाहिँ पुरा गर्नुपर्छ? फर्म दर्ता गर्नको लागि गाउँपालिका मात्रै गर्दा पुग्छ कि अथवा अन्य निकायमा पनि गर्नुपर्छ?
1: त्यसो फर्म दर्ताको लागि पहिला गाउँपालिकामा दर्ता गर्नु पर्यो, त्यसपछि अनि प्यान नम्बर स्थायी लेखा नम्बर लिनु पर्यो आन्तरिक राजस्व कार्यालय अथवा कलत सेवा कार्यालयबाट, त्यो खारेज भएर कोल निकाय मार्फत हुन्छ। अनि त्यसपछि उहाँहरूले आफ्नो नाममा चाहिँ त्यो के अरे त्यो फर्मकै नाममा के अरे ब्याङ्क खाता खोलेर उहाँको फर्मकै नाममा भुक्तानी हुन्छ।
0: एक आर्थिक वर्षमा तिमी फर्म चाहिँ सञ्चालनमा लिनुभयो, त्यसपछि अर्को आर्थिक वर्षमा जो फर्म नवीकरण गर्नुपर्ने अथवा त्यसलाई अध्यावधि गर्नुपर्ने अडिट गर्नुपर्ने कुरा होला, त्यतातिर चाहिँ कृषकहरूको कतिको ध्यान पुर्याउनु भएको अवस्था चाहिँ छ?
1: त्योमा धेरै जस्तो दिन उहाँहरूले गरिराख्नु भएको व्यावसायिक रूपमा गरिराख्नु भएको छ, उहाँ चाहिँ अध्यावधि गरिराख्नु भएको छ, कुनै कुनै समूह कृषकहरू चाहिँ निष्क्रिय हुनु भएको छ, हामीले ताकेता गरिरहेको छ आउनुहोस् कि फर्म भर्त के अरे बन्द गर्नुहोस् कि त उहाँ तपाईँ चलाउनुहोस् व्यवसाय कर तिर्नु भन्दाखेरि गरिराख्नु भएको होइन, उहाँलाई पछि चाहिँ समस्या पर्न सक्छ, किनभने पछि एकैपटक धेरै यो एक आर्थिक वर्षमा नतिरेसी गरेपछि अर्को वर्षमा त 100% दरले कर बढ्दै जाने हो। त्यो गर्दा चाहिँ कुनै कुनै समूहहरू चाहिँ पहिला सुरुमा त्यो अनुदानको लागि फर्म खोल्नु भयो, त्यसपछि पछि हाल चाहिँ निष्क्रिय भएका कुनै कुनै हुन्छ, धेरै त हुँदैन, धेरै जस्तो त सक्रिय नै हुन्छ।
0: अनुदान पाइसकेपछि उहाँहरूले आफ्नो फर्मलाई व्यवस्था गर्नुको कारण के जस्तो लागिरहेछ अथवा तपाईँहरूले सोद्धाखेरि उहाँहरूले चाहिँ प्रतिक्रिया के जनाउनुहुन्छ?
1: अहिले त हुन्छ गर्छौँ चाहिँ भन्नुहुन्छ, खै आउँदै हुनुहुन्न उहाँ सुरुमा एकचोटि अनुदानको लागि यो बीचको समयमा यो कोभिडको बेलामा त्यो माथि सङ्घीय संस्कार सरकारबाट अनुदान यो 20,000 बराबरको अनुदान आएको थियो, त्यो अनुदानको लागि उहाँहरूले फर्म खोल्नु भएको रहेछ। त्यो फर्म खोल्दाखेरि पछि त्यतिकै अनुदानको लागि खोल्नु भयो, पछि उहाँहरूले न त्यसलाई नवीकरण गर्नुभएको र न त्यसलाई व्यावसायिक रूपमा चलाइराख्नु भएको छ। त्यस्तो फर्महरू कुनै कुनै चाहिँ हुनुहुन्छ, धेरै त हुनुहुन्न, कुनै कुनैले त बन्द गरिसक्नु भयो, कुनै कुनै चाहिँ त्यस्तो जस निष्क्रिय अवस्थामा बसेको पनि हुनुहुन्छ।
0: त्यहाँ कृषि क्षेत्रको जो चाहिँ उत्पादन गरिराख्दाखेरि किसानहरूलाई बालीहरूमा लगाउँदाखेरि अथवा फलफुल बाली फलफुल होला त्यसपछि चाहिँ अथवा खाद्यान्न बालीहरू होला होइन, तिनीहरूलाई त्यहाँको थबाङ गाउँपालिकाभित्र प्राकृतिक अथवा दैविक प्रकोप अथवा संक्रमित हुने जो चाहिँ रोगहरू पनि होला होइन, त्यस्ता खालको चाहिँ किसानहरूले भोग्नुपर्ने समस्याहरू चाहिँ कस्तो छ, त्यहाँ कतिको चाहिँ खेपिरहनु भएको छ त्यस्तो खालको समस्या?
1: यहाँ चाहिँ हल्का त्यति धेरै समस्याहरू भने देखिया छैन, अस्ति हाम्रो झेन्डेटामा यो स्याउमा हल्का त्यो जरा गुन्ने रोगहरू देखिया थियो, अनि हामीले पनि सल्लाह दियौँ अनि माथिबाट विज्ञहरू पनि बोलाएर सल्लाह दिएर समाधान निकालेको छौँ। अनि त्यसपछि भर्खरै यो मरण थाना यो तमाङ गाउँको वार्ड नम्बर 2 जस्ट कम्पनीहरू पारिपट्टि मकैमा खोजी लिएर देखिएको थियो, हामीले चाहिँ त्यहाँ यस्तो यस्तो गर्नुभयो पछाडि अथवा ल्याएर उपचार गर्नु भनेर हामी सुझाव सल्लाहहरू दिएका छौँ। भर्खरको रूपमा देखेँ होइन, कदम कदाली कहिले काहीँ एकात रूपमा देखिने कुरा छ।
0: बेला बेलामा अहिले चाहिँ हावाहुरी सहितको असिना पानी पनि परिरहेको अवस्था छ, थबाङ गाउँपालिकाभित्र असिना पानीले यो पटक कतिको चाहिँ क्षति पुर्याएको छ, कस्तो छ?
1: असिना पानी पोहोर सालमा चाहिँ हाम्रोमा धेरै नै क्षति गरेको छ, थबाङको 1 नम्बर 2 नम्बर वडामा हाम्रो ट्याक्कै यो स्याउ फुलेको सिजनमा पर्यो अनि आलुलाई पनि धेरै क्षति गर्यो, आलु चाहिँ पछि रिकभर भयो अलि होइन, स्याउमा चाहिँ स्याउको फुलेको सानो ताना अथवा फुल नै झारिदिएर पोसाक कति पनि उत्पादन भएन अहिले अहिले चाहिँ त्यस्तो प्रकोपको रूपमा अस्ति पर्दा रुकुम पूर्वतिर धेरै परेछ यहाँ चाहिँ त्यति परेको छैन
0: तिनी प्रकोपले कारण क्षति हुँदाखेरि गाउँपालिकाले के चाहिँ कृषकलाई राहतको स्वरूप चाहिँ के क्षतिपूर्ति दिने त्यस्तो व्यवस्था नीति त्यस्तो खालको छ कि छैन
1: त्यस्तो नीति चाहिँ छैन हामीले पोर्चाल्दै डाटा चाहिँ सङ्कलन गरेको कहाँ कहाँ कति क्षति भयो भनेर उहाँहरूले त्यस्तो उसमा पाउनु भएन हामीले चाहिँ उहाँलाई अब बिमाको कुरा छ बिमा चाहिँ गर्नु बिमा गरिसकेपछि उहाँलाई क्षतिपूर्ति पाइन्छ त्यतिखेर गाउँपालिकाबाट लिनु हामीले सङ्कलन त गर्यौँ डाटा
0: यो कृषि बिमा भन्न चाहिँ सुन्नमा आउँछ त्यो चाहिँ कृषि बिमा भन्नाले कस्तो कस्तो खालको बालीलाई चाहिँ कृषि बिमा गराउन पाइन्छ अथवा चाहिँ जुनसुकै बालीलाई पनि बिमा गर्न सकियो कस्तो छ सर
1: जुन सबै बालीहरू गर्न सक्यो जस्तो हाम्रो लिगल रूपमा लगाउने बाली जस नेपालमा लिगल रूपमा खेती हुन्छ नि जस्तो हाम्रो ठाउँमा चाहिँ अलि इलिगल एउटा खेती हुन्छ त्यो हाम्रो भाङ्गो भनौँ बोटबाट उत्पादन हुने हो त्यो होला अनि सुर्तीहरू जस्ता बाली चाहिँ हुँदैनन् अरू चाहिँ सबै किसिमको बालीहरू चाहिँ बिमा गर्न सकिन्छ
0: त्यो बिमा गर्नको लागि चाहिँ कहाँ जानुपर्ने गाउँपालिका हजुरको कृषि शाखामा आउनुपर्ने हो कि अथवा बिमा कम्पनीमा जानुपर्ने के छ प्रक्रिया
1: बिमा जस्तो बिमा नेपाल बिमा प्राधिकरणले प्रत्येक जिल्लाका लागि बिमा उसहरू तोक्दिया हुन्छ कम्पनीहरू तोक्दिया हुन्छ त्यसलाई चाहिँ अनिवार्य रूपमा गर्नुपर्छ अनि अरू बिमा कम्पनीहरू गर्न सक्यो तर कृषि बिमा चाहिँ अलि झन्झट भएको कारणले वा बिमा कम्पनीहरूले अलिक गर्न आनाकानी गर्ने हिसाबले नेपाल सरकारले 19 कम्पनीलाई विभिन्न जिल्लामा छुट्याइदिएकै छ यो यो तैँले यहाँ गर्नु तैँले यहाँ गर्नु भनेर हाम्रोमा जहाँसम्म लाग्छ हजुरवटा इन्सुरेन्स कम्पनी छ क्या त्यसले चाहिँ गर्ने भएछ अरू कम्पनीमा पनि गर्न सकियो उहाँहरूले त्यो कम्पनीमा फोन गरेर मैले यस्तो यस्तो गरेको बिमा गर्नु छ भने चाहिँ उहाँहरूले पठाइदिनुहुन्छ हामीले पनि एउटा पालिकाबाट सिफारिस दिनुपर्छ त्यो सिफारिस दिएर पठाएपछि बिमालाई सहजै गर्छ
0: बिमा गर्दाखेरि पैसा कतिको लाग्ने हो कि खर्च अथवा त्यो निशुल्क गर्ने नै छ
1: बिमा गर्दाखेरि धेरै जसो बालीको प्रिमियम रकमको 5% तिर्नुपर्छ जस्तो कुनै अब मानिलिउँ कुनै भैँसीको त्यसको प्रिमियम रकम के अरे पुरै रकम चाहिँ 1,00,000 रुपियाँ पर्छ भन्ने त्यसको आकलन भयो भने चाहिँ 5% 5,000 चाहिँ बिमाको बिमित बिमाले तिर्नुपर्छ प्रिमियम रकम त्यो 5,000 पनि 80% चाहिँ नेपाल सरकारले दिनुहुन्छ भने त्यसको 20% मात्र कृषकले तिर्नुपर्ने हुन्छ
0: अनि गाउँपालिकाभित्र चाहिँ राम्रो खालको कृषि उत्पादन गरिराखेको व्यवसायीकरण नै गरेर आफ्नो चाहिँ खेतीपाती मार्फत नै जो चाहिँ आफूले आम्दानी स्रोत गरिराखेको अवस्थाहरू पनि छ होला त्यस्तै कृषकहरू पनि उहाँहरूको लागि यहाँहरूले गाउँपालिकाले प्रोत्साहन गर्ने कार्यक्रमहरू पनि छन् कि छैनन् कस्तो छ
1: अनुदानको कार्यक्रमहरू चाहिँ छन् राखिया छ
0: त्यो बाहेकको प्रोत्साहन गर्ने पुरस्कार दिने त्यस्तो खालको चाहिँ अपराध भएको छैन
1: त्यस्तो अनुदान बाहेकमा अरू प्रोत्साहन पुरस्कार यति उत्पादन गरेको यति भन्नुभन्दा हजुरले त्यस्तो चाहिँ खासै राखिएको छैन त्यो अनुदानको मात्र छ अहिले
0: समग्र नेपालमा हेर्दाखेरि फेरि युवाहरू अहिले चाहिँ वैदेशिक रोजगारका कारणले विदेश गइरहेको अवस्था अलि कृषि पेसाल अँगालेको चाहिँ अलि वृद्ध अवस्थाका अलि चाहिँ उमेर गइसकेपछि चाहिँ अब युवा भनौँ न 40 वर्षभन्दा माथिका उमेरकाले चाहिँ कृषि गरिरहेको अवस्था चाहिँ छ थवाङ गाउँपालिकामा पनि त्यस्तो खालको छ कि कस्तो छ
1: सर हजुरले भने जस्तै अब नेपालकै सन्दर्भमा के अरे वृद्ध अथवा महिलाहरूले जान्ने कृषि छ उहाँ नेपालमा के अरे थवाङमा पनि त्यस्तै भन्नुभयो त्यति धेरै युवा त हुनु त 40 कटेको हुनुहुन्छ
0: युवाहरूलाई कृषि व्यवसायमा आकर्षण गर्नको लागि कस्तो कार्यक्रमहरू चाहिँ ल्याउँदाखेरि अथवा उहाँहरू आकर्षण हुन सक्छन् यहाँको चाहिँ के छ यहाँको नजर दृष्टिकोणबाट
1: मेरो नजर त उहाँहरूलाई अब नेपालमै टिकाउनको लागि त अब मुख्य कुरा त हामीले कृषकहरूलाई मार्केटको चाहिँ सुनिश्चित गरिदिनुपर्छ जस्तो लाग्छ उहाँहरूले उत्पादन गरिसकेको मार्केट चाहिँ हामीले सुनिश्चित यतिमा बिक्री हुन्छ भने जस्तै सुनिश्चित अनि उहाँहरूलाई फेरि ठाउँमा पनि पुर्याउनु पर्यो हामी अलि बजारदेखि अलिक टाढै छौँ भन्दा पनि भयो मार्केट सुनिश्चित गरिदिएर कृषकहरू के अरे युवाहरू पनि आकर्षण हुन्छ जस्तो लाग्छ मेरो
0: है यहाँ त एउटा कुरा चाहिँ अब नीति बनाउने त्यसको कार्यक्रम गराउने भनेको एउटा जनप्रतिनिधि हो यहाँले चाहिँ उहाँहरूले बनाइसकेपछि यहाँले कार्यान्वयन गर्ने हो तर पनि फेरि कार्यान्वयन गर्ने मुख्य चाहिँ हजुरहरू नै हुनुहुन्छ तपाईँहरूले चाहिँ के समस्या छ कस्तो छ भने सबै चाहिँ थाहा पनि छ प्राविधिक ज्ञान पनि सबै छ यस्तो गर्दाखेरि जस्तै चाहिँ नीति कार्यक्रमहरू चाहिँ निर्माण गर्दाखेरि जनप्रतिनिधिहरूले यहाँहरूले सल्लाह सुझावहरू चाहिँ कतिको दिइराख्नु भएको छ उहाँहरूले चाहिँ कतिको चाहिँ सल्लाह सुझाव दिइरहनु भएको छ कस्तो छ त्यो थमङ्गा पालिकामा
1: सर होइन हाम्रो सिधा सल्लाह पनि दिइरहेको हुन्छ उहाँहरूले लिन पनि दिनुहुन्छ अब गाउँपालिकाकै हाम्रो आर्थिक स्रोतै कम हुन्छ त्यो भएका कारणले होला हामीले पठाएका सबै बजेटहरू माग पुरा पनि नभएको हुन्छन् सुझाव अनि होइन उहाँहरूले गर्नुहुन्छ हाम्रो सुझाव दिएको कुराहरू सोच्नुहुन्छ हामीले भनेको कुराहरू पनि मनन त गर्नुहुन्छ
0: अब त्यहाँ थाबाङ गाउँपालिकाभित्र उत्पादन भइराखेको कृषि उपजहरू चाहिँ त्यही बजारमै नै खपत भइरहेको छ यो अथवा चाहिँ थाबाङ गाउँपालिका भन्दा बाहिर पनि निर्यात भइरहेको अवस्था कस्तो छ?
1: यो त सामान्य तरकारी बालीहरू जस्तो काउलीहरू बन्दाहरू चाहिँ खपत हुन्छ, त्यसबाहेक अरू ठुल्ठुलो आलुहरू चाहिँ यहाँदेखि काठमाडौँ पुटोर पोखरासम्म जाने गरेको छ।
0: यसमा त्यसपछि आलु चाहिँ धेरै मात्रामा उत्पादन हुने गरेको छ, त्योबाट कृषकहरूले धेरै चाहिँ आमदानीको स्रोत पनि बनाइरहेको छ।
1: राम्रो आमदानीको प्रमुख कृषकहरूको प्रमुख स्रोतमै रूपमा थाबाङको मानिन्छ आलुलाई।
0: पछिल्लो समय अथवा भनौँ पछिल्लो समय जलवायु परिवर्तनले कारणले चाहिँ धेरै भन्दा धेरै यो खेतीपातीमा असर गर्यो भन्ने खालको पनि आइराखेको अवस्था छ। थाबाङमा पनि त्यो जलवायु परिवर्तन कारणले विगतको वर्षको र अहिलेको तुलना गर्दा केही न केही फरक जस्तो पाइरहनु भएको छ कि कस्तो छ?
1: केही न केही धेरै चाहिँ देखिएन, तर बिस्तारै बिस्तारै हल्का रूपमा चाहिँ देखिन सक्छ पछि जस्तो लाग्छ, किनकि हाम्रो अब 2500 मिटर माथि हाइटमा स्याउ उधिरहेको छ भने अलिक पोजिसन पर्दाखेरि जुन हाम्रो यो जलवायु परिवर्तनले गर्मी बढ्दै गएको छ त्यसको लागि टेम्परेचर नपुग्न सक्छ स्याउको लागि होइन। अहिले पछिल्लो समय चाहिँ उहाँ यहाँ वरिपरिवासीहरूले पनि भन्नुहुन्छ पोहोर जस्तो पोसालभन्दा अलिक बढी गर्मी छ, पोसाल त पर 74-75 त यहीँ थाबाङ गाउँमै हिउँ पर्थ्यो, अहिले चाहिँ हिउँ पर्दा पर्दै माथि सरिसकेर चालुवानसँग सर्छ, त्यसै सर्दै गएर माथि माथि हिउँ पर्न छोडि गयो भने त फेरि हाम्रो स्याउ पनि उत्पादन हुँदैन, उत्पादन भए पनि त्यसको गुणस्तर त हुँदैन, त्यो केही न केही पछिल्लो दीर्घकालमा हामी असर देखेर ट्याक्कै हामीले आँखाले देखिने नदेखे पनि पछि चाहिँ देखिन सक्छ जस्तो लाग्छ।
0: जलवायु परिवर्तनलाई अथवा अहिले त्योले गर्दाखेरि विगत अहिले चाहिँ त्यो असर फरक त परिराखेको अवस्था छ, योलाई अब जो चाहिँ जलवायु परिवर्तनलाई अझ न्यूनीकरण भनौँ न होइन त्योलाई रोकथाम गर्नको लागि कृषकले कस्तो खालको चाहिँ अपनाउनु पर्ने अथवा ध्यान दिनुपर्ने कुराहरू के कस्ता चाहिँ हुन सक्छ?
1: जलवायु परिवर्तनको लागि त हामीले न्यूनीकरणै गर्न भन्दा पनि अब त्यससँग के अरे त्यसले हामीले जलवायु परिवर्तन मैत्री हुँदै जाने कस्तो बाली उत्पादन हुँदा गर्छ भन्ने, त्यही पनि जलवायु परिवर्तन न्यूनीकरण गर्नको लागि त हामीले अब त्यो कृषकहरूले त्यो फोहोर मैला त्यो के अरे हामीले गरेका मल्चिङहरू प्लास्टिकहरू जलाउने काम बन्द गर्नु पर्यो, पम्प गर्नु पर्यो, फेरि पुनर्प्रयोग गर्नु पर्यो, त्यस लगायतका अरू गाई भैँसीहरूलाई पनि गर्दाखेरि त्यो दाना पानीहरूमा पनि त्यो मिथेन ग्यास भन्ने उत्पादन गर्छ भैँसीहरूले भैँसीको गोबरबाट भन्ने, त्यो मिथेन ग्यास कम उत्पादन हुने खालको घाँसहरू पनि लगाउन सकियो।
0: 5 वडा छ थाबाङ गाउँपालिकाभित्र, यहाँले चाहिँ गाउँपालिका कृषि शाखाको नेतृत्व गरिराख्दाखेरि कार्यान्वयन गरिराख्दाखेरि कृषि प्राविधिकको पनि एकदम महत्वपूर्ण भूमिका रहन्छ, गाउँ गाउँमा गएर कृषकहरूलाई चाहिँ सचेतनामूलक कार्यक्रमहरू गर्ने, त्यहाँ कृषिका ज्ञानहरू चाहिँ सिकाउने, कस्तो खालको चाहिँ त्यहाँ भनौँ न कृषि सम्बन्धी सबै कुरा सिकाउने कुराहरू होला, त्यस्ता खालको चाहिँ जनशक्ति यहाँ पर्याप्त मात्रामा छ कि के छ?
1: जनशक्ति पर्याप्त मात्रामा अब अलिक छैन भन्दा पनि म आफै कृषिको कृषि शाखाबाट हो, अनि यसपछि यता एक नम्बर थाबाङ एक नम्बर वडाको सचिव पनि हेर्छु म पनि ध्याइन भएछ यता उता गर्छु, अनि हामीसँग साथीहरू पनि कमै हुनुहुन्छ भन्दा भयो, हाम्रो एक नम्बर वडामा मात्र प्राविधिक हुनुहुन्छ, उहाँ पनि अब वडाकै काममा व्यस्त हुनुहुन्छ, अरू वडामा कर्मचारी पनि हुनुहुन्न, एक नम्बर वडा म सचिव गर्छु, मैले कृषि शाखा प्रमुख पनि हेर्छु यता पनि हेर्छु, उहाँले अब यहाँको राजस्व काट्नुदेखि लिएर सिफारिस बनाउनुदेखि सबै उहाँले गर्नुपर्छ, अरू केही हुन्न, एकजना कार्य सही मात्र हुनुहुन्छ।
0: जस्तो एक वडामा एक कृषि प्राविधिक त्यस्ता खालको चाहिँ जनशक्ति हुनुपर्ने होला नै होइन, त्यहाँ त्यो पद चाहिँ पूर्ति नहुनुको कारण चाहिँ के जस्तो लाग्छ?
1: पद पूर्ति चाहिँ अब यो पहिला चाहिँ राख्नु भएको रहेछ गाउँपालिकैबाट, गाउँपालिका पढामा 5 उसमै राख्नु भएको रहेछ के अरे वडामै, पछिल्लो समय चाहिँ उहाँले छोडेर हिँडिसकेपछि नयाँ पद पूर्ति चाहिँ गर्नु भएको छैन, त्यो चाहिँ के कारणले ट्याक्कै थाहा भएन मलाई।
0: यहाँले चाहिँ वडाको वडा सचिवको जिम्मेवारी पनि अनि थप यता कृषिको कृषि शाखाको प्रमुखको पदमा पनि हुनुहुन्छ, दुईटा पद एकैसाथ अथवा दुईटै पद नै फेरि कस्तो रह्यो भन्दाखेरि प्रत्यक्ष दैनिक जनतासँग चाहिँ सेवा प्रवाह गर्ने क्षेत्र चाहिँ रह्यो, यसले गर्दाखेरि कर्मचारी अभाव भएर होला यहाँले चाहिँ दुईटा अथवा दोहोरो भूमिकाको काम चाहिँ गरिराख्नुपर्ने, यस्तो गर्दा समस्या चाहिँ कस्तो खालको यहाँ व्यक्तिगत तपाईँलाई आफूले पनि कामको भार चाहिँ पर्छ होला, सेवा गर्ने त्यस्तो खालको समस्या पर्छ र कस्तो खालको समस्याहरू चाहिँ बिहोर्नु परेको अवस्था चाहिँ छ?
1: समस्या चाहिँ अब हजुरले भने जस्तै मैले पनि बिहोर्नु परेको छ अनि सेवा गर्ने पनि बिहोर्नु परेको छ, अब उहाँ अहिले चाहिँ भुक्तानीको टाइम भएको हुनाले उता शाखामा आउनुहुन्छ कि शाखामा भुक्तानीको लागि फेरि म दौडेर उहाँ जानुपर्छ, उता यहाँ उता जाँदाखेरि फेरि यताबाट फोन जान्छ जन्मदर्ताको लागि बिहे दर्ताको लागि आउनुहुन्छ, फेरि यता पनि आउनु पर्यो, दुईतिरै गर्दाखेरि चाहिँ यहाँ ह्यान्डलिङ अब गर्नु परेको छ, अब कसरी हुन्छ बेलुकीसम्म लगाएर भने अलिकति गाह्रो चाहिँ गाह्रो भइरहेको छ।
0: क्रमको अन्त्य अन्त्यमा आइपुगेका छौँ। अब थपाङ गाउँपालिका भित्रका कृषकलाई तपाईँले भन्नुपर्ने केही सन्देश त्यस्तो खालको छ भने छोटको नाम भनिदिनु सक्नुहुन्छ?
1: अब कृषक थपाङ गाउँपालिका कृषकहरूले चाहिँ अब मेरै सम्पर्क कृषकमा आउनुहोस् के छ, अब म वडामा पनि छु, वडामा पनि आएर भन्नुहोस् के कार्यक्रम छ। हाम्रो उहाँहरू हाम्रो सूचना निकाले पनि उहाँहरू खासै कम चासो नदेखाएको पनि कमै मात्रामा आउनुहुन्छ हाम्रो आवेदनहरूमा। अब अहिले त सकिसक्यो नयाँ आर्थिक वर्षमा, सूचनाहरू खुलेको बेलामा अरू तपाईँको रोगतिर लागेको बेलामा जे पा त्यो विषादी युज गर्नुभन्दा एकचोटि कृषि शाखालाई सम्पर्क गरेर युज गर्नुहोला। त्यो अरूहरू तपाईँको आर्थिक पनि क्षति हुन्छ अनि त्यो समस्याको पनि समाधान हुन्छ। र त्यो केही समस्या देख्यो भने चाहिँ कृषि शाखालाई सम्पर्क गर्न अनुरोध गर्दछु।
0: व्यस्तता हुन्थ्यो, व्यस्तताबाट यो महत्वपूर्ण कुराकानीको लागि समय दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद।
1: हजुरलाई धन्यवाद।
0: अहिले भर्खरै हामीले सुन्यौं रोल्पा थपाङ गाउँपालिका कृषि विकास शाखाका प्रमुख कुसुम पन्थीसँग गरिएको कुराकानी। यिनै कुराकानीसँगै आजको कार्यक्रम थपाङ गतिविधिको लागि छुट्याएको निर्धारित समय सकिएको छ। हामी कार्यक्रमबाट विदा माग्नु पर्ने हुन्छ। विदा माग्नु भन्दा पहिले तपाईँलाई कार्यक्रम थपाङ गतिविधि कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला भन्दै आजको कार्यक्रम थपाङ गतिविधि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। त्यस्तै गरी हाम्रो आवाज तपाईँको रेडियो सेट र मोबाइल सेटसम्म पुर्याएर सहयोग गर्नुहुने रेडियो पूर्वी रूकुमका प्राविधिक सावित्री खत्री, रेडियो मालसरीका प्राविधिक रेटिका मगर र रेडियो जलजलाका प्राविधिक रिटा गाहा मगरलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तोता जयमान बुढा मगर एक साताको लागि छुट्टिन्छु। रूकुम पूर्वको रेडियो पूर्वी रूकुम, रोल्पाका रेडियो मालसरी र रेडियो जलजला सुन्दै गर्नुहोला। बिदा हुन्छौ। जेरो नमस्कार, शुभ साता।

0: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जुहु पेला खेमरिदे गरम ओबोली जेउ पेला सुनो थोरी कता ओचुली जेउ आउ पेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना चाहिए आउ ये जिमी प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नारे वातावरण मिलेने ल खेता असर किएने रि उमूल र थङने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल मे लागिने सज जिमी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिङ्गेको ठयल मेलाकी नाटी जन धनी खेप्पा छेपिता उठुओ खोकाई वन जङ्गल सर मेरा आरिन्दी बानी एमएल एमए हो सचा मेला लिउसोतर पोतरालाई पार्दियल हटे
1: सलाई लाइटर स्याउला मे सचाउने चिज रालाई जबाङजा र यामाने पोल गेने या किटौ चिज र रहे वन जङ्गल याल गे बाबा या
0: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सैदेखि खेनाले वन जङ्गल ओसो छाम्मिदाइके बारीको चुरोट विधि ओढे बनाइ कुबाज
1: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हो नि हालै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेछो छामेला खोरेल चाउसी कोरिए हरिदे तरिङकाई गेजो मेकेलाई जु अब नैजले बनाए गेन एल गेजो मेकेमा लागे औलेम लायो लिए
1: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिनी मे चाउसो सैदेखि खेले
0: वन जङ्गल मेला मेलाइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सर्न सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजी फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरे
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
3: वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
4: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
3: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
4: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
3: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
4: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
3: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
4: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: अब समाचार विस्तारमा। राष्ट्रिय सभाले प्रविधि जन्य लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको संहिता आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। साथै वहाँले संकल्प प्रस्ताव कार्यान्वयनका सिलसिलामा भएका कामहरूका विषयमा हरेक तीन महिनामा कार्यान्वयन प्रगति सभा समक्ष पठाउन समेत सरकारलाई निर्देशन दिनुभयो। यसअघि छलफलमा उठेका विषयमा जवाब दिँदै महिला बाल बालिका मन्त्री सीता बादीले लैंगिक हिंसा रोकथाम, नियन्त्रण गर्न र लैंगिक हिंसा अन्त्य गर्नका लागि थप व्यवस्थासहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। मन्त्री बादीले अवधारणा पत्रमा प्रस्तावित कानूनमा समेट्नु पर्ने मुख्य विषयहरू डिजिटल हिंसा नियन्त्रणको विषय रहेको र राय तथा परामर्शका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो। छलफलमा सांसदहरूले डिजिटल माध्यमबाट हुने लैंगिक हिंसा बढ़दै गएको भन्दै तत्काल कानूनी र संस्थागत व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले इन्टरनेट र स्मार्टफोनको पहुँच तीव्र गतिमा बढ़े पनि डिजिटल साक्षरताको अभावमा महिला र किशोरी हिंसाको शिकार भइरहेकाले पाठ्यक्रममै डिजिटल शिक्षा समावेश गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले फेसबुक जस्ता बहुराष्ट्रिय कम्पनी नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानूनी दायरामा ल्याई आपत्तिजनक सामग्री तत्काल हटाउने प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले नेपाल र भारत बीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री खनालले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमांकनका विषय टुंग्याइसकेको भए पनि लिम्पियाधुरा, लिपुले, कालापानी र सुस्ता क्षेत्रमा द्विपक्षको प्राविधिक टोलीले सीमांकन गर्न बाँकी रहेको बताउनुभयो। मन्त्री खनालले सीमांकन टुंगो लाग्न बाँकी रहेको भूभागहरूको प्रमाण र नक्साहरू नेपालसँग रहेको भन्दै प्रमाणको आधारमा द्विपक्षीय कूटनीतिक वार्ता मार्फत भारतसँग रहेको मतभेद टुंग्याउन चाहेको बताउनुभयो। सांसद विष्णुबहादुर विश्वकर्माले सीमा समस्याका विषयमा सोध्नुभएको प्रश्नको जवाब दिँदै मन्त्री खनालले सीमांकन हुन बाँकी रहेका क्षेत्र बाहेक अन्य क्षेत्रमा सीमा नापीसँग सम्बन्धित प्राविधिक समितिले काम गरिराखेको बताउनुभयो।
6: नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले नेपालको र भारतको धेरै भूभागबीच सीमांकन टुंग्याएको छ। तर लिम्पियाधुरा, लिपुले, कालापानी क्षेत्र र सुस्ता क्षेत्रमा द्विपक्षीयको प्राविधिक टोलीले सीमांकन गरेको छैन। त्यो सत्य हो, त्यो तथ्य हो। तर हामी स्पष्ट ती भूभागहरू नेपालको हो। हामीसँग ऐतिहासिक आधारहरू छन्, प्रमाणहरू छन्, नक्साहरू छन् र त्यसका आधारमा हामी हाम्रो दावी सहित द्विपक्षीय कूटनीतिक वार्ता मार्फत मतभेद टुंग्याउन चाहन्छौ। त्यस अर्थमा यो तथ्य चाहिँ वास्तविक हो। कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ता क्षेत्रमा दुई पक्षले औपचारिक रूपमा सीमाको नक्साङ्कन नटुंग्याएको तथ्य हो। तर यसलाई अगाडि बढ़ाउनु पर्छ भन्ने कुरामा पनि हामी त्यो पहल कूटनीतिक वार्ता मार्फत यो विषयलाई समाधान गर्नुपर्छ भनेर हामी लागिरहेका छौं।
5: परराष्ट्र मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु रहेको भन्ने केही प्रारम्भिक अध्ययन र अन्वेषणले देखाएको भन्दै थप अध्ययन र अन्वेषणको काम खानी तथा भूगर्भ विभाग मार्फत हुने बताउनुभयो। सांसद भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री खनालले युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चाको विषयमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो। यस्तै सभाको विशेष शून्य लगायतका विभिन्न समयमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै परराष्ट्र मन्त्री खनालले संविधान परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। यस्तै बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाब दिँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कालीकोटको सुनसराली विमानस्थल सञ्चालनको मुख्य समस्या यात्रुको संख्यामा कमी रहेको बताउनुभयो। मन्त्री पौडेलले आगामी दिनमा स्थानीय तह र वायु सेवा निगम बीच समन्वय भई नियमित यात्रुको सुनिश्चितता भएको खण्डमा त्यहाँ आवश्यक पर्ने जनशक्ति संचार उपकरण लगायत अन्य प्राविधिक व्यवस्था मिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले वर्षायाम शुरू भएसँगै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानको समस्या शुरू भएकाले समयमा नै उद्धार सुरक्षित बसोबास र राहतको तयारी तथा व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनको आकस्मिक विशेष शून्य तथा प्रादेशिक सरोकारका समयमा सांसदले उठाएका विषयमा जवाब दिन सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बजे बस्नेछ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081माथि दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो। पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ़दै गएकाले जैविक र भौतिक सँगै डिजिटल अपराधको परीक्षण एवं अनुसन्धानलाई पनि थप गर्न सांसदहरूले माग गर्नुभयो। सांसदहरूले नमूना संकलन गरेपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने अहिलेको बाध्यतालाई अन्त्य गर्ने गरी जनशक्ति र ल्याबहरूको व्यवस्था कानूनमै तोक्नुपर्ने सुझाव दिनुभयो। छलफलमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर कुनले प्राथमिक तहका शिक्षकको दरबन्दी नभएका विद्यालयले बाध्यात्मक अवस्थामा माध्यमिक तहका कक्षा चलाउनु पर्ने बताउनुभयो। प्रयोगशाला सञ्चालनका लागि बन्ने कानून नितान्त प्राविधिक भएकाले दफावार छलफलमा सम्बन्धित मन्त्रालयसँगै विषय विज्ञको आवश्यकता पर्ने हुँदा समितिले प्रयोगशाला विज्ञ गोपाल चौधरीलाई दफावार छलफलमा विज्ञका रूपमा आमन्त्रित गर्ने निर्णय गरेको छ। बैठकमा सभापति डाक्टर ओजस्वी शेरचनले हाल नेपालमा यससँग सम्बन्धित कति जनशक्ति छन् र अत्याधुनिक ल्याब सञ्चालन गर्न कति जनशक्ति र पूर्वाधार आवश्यक छ भनेर तथ्याङ्क उपलब्ध गराउन प्रयोगशालाका पदाधिकारीलाई निर्देशन दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सन् 2027 आरोग्य वर्षका रूपमा मनाउन लागेको तयारी सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा आरोग्य वर्ष पर्यटन क्षेत्रको प्रवर्धनमा नयाँ कदम भएको बताउँदै यसका लागि सहज बजारीकरण लगानी आकर्षण नीतिगत स्पष्टता तथा पर्यटन क्षेत्रका सबै सरकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको बताउनुभयो। सांसदहरूले नेपालका विभिन्न विमानस्थलहरूमा पर्यटकका लागि इन्टरनेट सेवाको विस्तार अध्यागमन प्रक्रियामा थप सहजीकरण तथा सिम कार्डको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले आन्तरिक विमानस्थलको सरसफाई व्यवस्थापनलाई व्यवस्थित बनाउँदै अपाङ्ग मैत्री पूर्वाधार विकास गर्न पनि आवश्यक रहेको औल्याउनुभयो। बैठकमा समितिका सभापति सुन्निमा उदासले नेपालको हिमाली सौन्दर्य जड़ीबुटी र प्राकृतिक सम्पदालाई आरोग्य पर्यटनको आधारका रूपमा विकास गर्दै मौलिक पहिचानको विश्वव्यापी प्रवर्धन गर्नुपर्ने बताउनुभयो। बैठकमा सरकारवालाहरूले आरोग्य वर्ष 2027 को पूर्व तयारीका लागि रणनीति मापदण्ड आचार संहिता र कार्य योजनाको तयारी सम्पन्न भई अन्तिम चरणमा पुगिसकेको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठकले तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि आज केन्द्रीय कार्यालयमा बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई नै जिम्मेवारी दिइएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनयन गरेको छ। यसअघि समती स्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनुभएको थियो। सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको थियो। महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह महामन्त्री सहित 99 सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो। सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसक्नु भएको छ। यही असार 7 देखि 12 गतेसम्म चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन सम्पन्न भएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले पत्र मार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तह हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानूनले तोकेको समय सीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ। हतियार दुरूपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी सहित 2 जना विरूद्ध 18,50,000 रूपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सुवेदी सहित सिरिस कन्स्ट्रक्सन, मध्यपुर छिमी 6 भक्तपुर र उक्त कम्पनीका संचालक प्रकाश नासिरिङ राई विरूद्ध आर्थिक वर्ष 2077-78 पलापु खानेपानी आयोजनाको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राख्ने गरी भएको निर्णय कार्यान्वयन नगरी नगराई बैंक जमानत बापतको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेले आज विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित योजनाबद्ध र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत पूर्व स्वीकृत भई कार्यान्वयनमा रहेको राष्ट्रिय शैक्षिक पात्रो सम्बन्धित प्रतिवेदन 2080 समयानुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक पात्रो स्वीकृत गर्नुका साथै आवश्यक कार्यान्वयनका लागि सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। वर्तमान सरकार गठन भए यता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको छ। अबदेखि एसईई को नतिजा परीक्षा सम्पन्न भएको 1 महिनाभित्र, कक्षा 12 को नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक गरिनेछ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको सहबुद्धि कार्ययोजना अनुसार कार्यान्वयन गरिएको उहाँले बताउनुभयो। मध्य प्रदेशका जिल्लाहरूमा पछिल्लो समय वनको क्षेत्रफल घट्दै गएसँगै मानव तथा वन्यजन्तुबीच द्वन्द बढ़न थालेको छ। यो आर्थिक वर्षको 11 महिनामा मध्य प्रदेशका जिल्लाहरूमा बाघ, हात्ती तथा बन्देलको आक्रमणबाट 5 जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्। जनकपुरबाट संवाददाता अजय झाको रिपोर्ट।
7: वन क्षेत्रमा बस्ती विस्तार तथा अन्य विकासका पूर्वाधारको निर्माण हुन थालेपछि वन्यजन्तुहरू जंगल छेउमा रहेको मानव बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेको छ। केही वर्ष यता बढ़ेको मानव तथा वन्यजन्तु बीचको द्वन्दका विषयमा डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत विनोद सिंह,
8: जहाँ जंगलसँग जीवनलाई जोड़िएको छ त्यस्तो ठाउँ सोलर फेन्सहरूको व्यवस्था गर्न सक्छौ। गाउँमा जनावरलाई झपाउने उपायहरू पनि खेतबारीमा गरेको हुन्छ। हामीले आफ्नो आचरण राम्रो पर्छ। हात्तीसँग द्वन्द छ भने जङ्गलको छेउसम्म बस्ने समुदायले रक्सी त पार्नु भएन। रक्सीकै बासनाले गर्दाखेरि हात्ती चाहिँ दौडेर आउँछन्। त्यहाँ जोगाउनको लागि सरकारले कानुनी व्यवस्था गरिदिएको छ, कार्यविधि बनाएर क्षतिपूर्ति राहत सम्बन्धी निर्देशिका जारी गरेको छ।
7: वन्य जन्तुको संख्या बढ्दै गएको तर वन तथा चुरे क्षेत्रको विनाश भइरहेको कारणले वन क्षेत्रमा पानी तथा खानाका लागि आहारको कमी भएपछि वन्य जन्तुहरू मानव बस्तीमा पस्ने गरेका छन्। मधेस प्रदेशका जिल्लाहरूमा हात्ती बाघ बदेलको आक्रमणबाट 5 जनाको मृत्यु हुनुका साथै दर्जनौ व्यक्ति घाइते भएका छन्। मधेस प्रदेशले वन्य जन्तुको आक्रमणबाट मृत्यु भएका 4 जनालाई क्षतिपूर्ति दिनुका साथै घाइते तथा बाली नष्ट गरेको किसानहरूलाई राहत दिँदै आएको छ। मधेस प्रदेशका वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल,
9: यसपालि 12 2 जना र 70 2 जना मान्छे खेजुर भएछ वन जन्तुबाट, उहाँले 10 लाख रुपियाँ दिएको छ। बाघले घाइते बनाएको वर्षाका मान्छे 1 जनालाई 2 लाख रुपियाँ दिएका छौँ। 12 मान्छे सामान्य घाइते उसले 20,000 दिएको छौँ भने 45-46 जना मान्छेलाई हामीले वन्य जन्तुहरू गएर जो बाली नाली जो क्षति गरिदिन्छ त्यसको क्षतिपूर्तिको मूल्याङ्कन जिल्लाबाट नै भएर आउँछ।
7: मानव र वन्य जन्तुका बीचमा भइरहेको द्वन्दको समाधानमा प्रदेश सरकारले के गरेको छ भन्ने जिज्ञासामा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी,
10: पहिला त हामी जंगलै जोगाउनुपर्छ, वन्य जोगाइकन भित्रको जीव जनावरले जोगाउन सकिँदैन। त्यसको लागि हामी जंगलको छेउमा मेष जाली लगाउँ ताकि भित्रको जनावर भित्रै रहोस् र तिनीहरूको चरणको खाने पानीको पनि हामी व्यवस्था गर्नुपर्छ। जंगलमा पानी छैन आजकल।
7: मधेस प्रदेशमा वनको क्षेत्रफल बढ्नुको साटो घटिरहेको र बाँदर नीलगाई हात्ती तथा बाघको संख्या बढ्दै गएकाले वन र मानव बस्तीको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
11: राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एस हाम्सीले विदाई भेट गर्नु भएको छ। राष्ट्रपतिको कार्यालयमा भएको भेटमा राष्ट्रपति पौडेलले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा राजदूत हाम्सीप्रति बधाई ज्ञापन गर्दै भविष्यमा नेपाल र पाकिस्तान बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए मनिफले उहाँको कार्यकक्षमा भेट गर्नुभएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपालको संघीय संसद साउदी अरबको सुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै संघीय संसदको हालैको निर्णय अनुसार नेपाल साउदी अरब संसदीय मैत्री सम्पन्न भएकामा राजदूत हाम्सीप्रति बधाई ज्ञापन गर्दै भविष्यमा नेपाल र पाकिस्तान बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सभामुख डोलप्रसाद

0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्टले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच संचार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, संघीयताको कार्यान्वयन लगायत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन तथा विकास साझेदारका विषयमा छलफल भएको छ। धनकुटामा असार महिनामा हुने सामूहिक रोपाई, नवमती बाजा र असारे भाका सहितको बेठी परम्परा अहिले लोप हुँदै गएको छ। हिलो खेलेर घन्काइने असारे भाका र नवमती बजाउँदै भोज खुवाएर गरिने रोपाईको परम्परा कृषिको आधुनिकीकरण र किसानहरू खेतीपातीमा मात्र निर्भर नरहेकाले हराउँदै गएको हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
1: पहिले पहिले बर्खा शुरू भएसँगै गाउँ गाउँमा रोपाईको छुट्टै रौनक हुन्थ्यो। गाउँभरिका मानिसहरू भेला भएर सामूहिक रूपमा धान रोपाई गर्ने, नौमती बाजा बजाउने र असारे भाकामा दोहोरी गाउने चलन थियो। यसलाई बेठी परम्परा भनिन्थ्यो, तर अहिले त्यो परम्परा बिस्तारै हराउँदै गएको छ। रोपाईमा असारे भाका सुन्न पाइँदैन, नौमती बाजा बजाउने चलन पनि लोप भइसकेको छ। भकारी बाँध्ने जस्ता परम्परागत अभ्यासहरू समेत हराउँदै गएको साँगुरीगढी गाउँपालिकाका कृषक कृष्ण गोविन्द ढुङ्गाना पहिले रोपाई केवल कृषि काममा मात्र नभई सामाजिक एकता र संस्कृतिको प्रतीक पनि मानिन्थ्यो। किसानहरू हिलो माटोमा सामूहिक रूपमा काम गर्दै असारे भाकामा रमाइलो गर्ने गरेका थिए। पछिल्लो समय असार पन्ध्रमा मात्रै भए पनि बेठी परम्पराको झल्को देख्न थालिएको छ। स्थानीय तह, कृषि ज्ञान केन्द्र लगायतले सांस्कृतिक कार्यक्रम गर्दै पुरानो संस्कृतिलाई जोगाउने प्रयास गरेका छन्। सरकार को नीति अनुसार रोपाई कार्यक्रम आयोजना गरिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले बताउनुभयो।
2: 4938
1: पुरानो संस्कृति जोगाउन आयोजना गरिएका कार्यक्रमहरूमा पुरानो पुस्ताको संस्कृति अनुभव गर्न पाउँदा युवाहरू पनि उत्साहित हुने गरेका छन्। आधुनिक जीवनशैली र परिवर्तनसँगै ग्रामीण भेगको मौलिक असारे परम्परा बिस्तारै हराउँदै गएको छ। संरक्षणका लागि कतै कतै प्रयास भइरहे पनि यसको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको हो। चीनीय राष्ट्रपति शी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चीनिया कम्युनिष्ट पार्टीभित्रको भ्रष्टाचार विरूद्धको अभियानलाई अझ कड़ा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चीनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पीपलमा आयोजित कार्यक्रममा राजनैतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै शीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताउनुभयो। अब आर्थिक समाचार।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 210,000 मेट्रिक टन रासायनिक मल नेपाल बित्याउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धानबालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको हो। G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेण्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म हटलाइन नम्बर तथा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था समेत गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणाली अनुरूप भाडा समायोजन गर्न सरकारसँग माग गरे। नेपाल आयल निगमले बुधबार बिहान लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20, डिजल र मजिटेलमा प्रति लिटर 30 रूपियाँले मूल्य घटाएको थियो। महासंघका अध्यक्ष पुण्य प्रसाद छिचौलाले स्वचालित प्रणाली बमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाईबाट लाग्ने डेंगू रोग नियन्त्रणका लागि लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ। पछिल्लो समय डेंगूका बिरामी बढ़न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत

0: सबै वडामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ। उक्त अभियानका लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित संघ संस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी गरेको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषि प्रसाद भूषालले जानकारी दिनुभयो। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 44.59 अंकले उकालो लागेर 2652.93 पुगेको छ। कारोबारका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छ। रिलायन्स स्पेनिङ मिल्स, आँखु खोला जलविद्युत कम्पनी, एनआरएम इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र एनआईएमबी डिभेन्चर शीर्ष स्थानमा पर्न सफल भएका छन्। बुधबारको कारोबारमा 252 कम्पनीको शेयर मूल्य बढ्दा 17 कम्पनीको मात्रै घटेको छ।
1: वहाँ हुनुहुन्थ्यो बालिका माध्यम। अब खेल समाचार रमेश टमाटाबाट।
2: विश्वकप फुटबलमा आज राति इंग्ल्याण्ड र डीआर कंगो बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति पाउने 10 बजे एटलान्टा स्टेडियममा शुरू हुनेछ। यस्तै सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदान अस्टेका स्टेडियममा आज बिहान भएको राउण्ड अफ 32 खेलमा मेक्सिकोले इक्वेडरलाई 2-0 गोलले हरायो। मेक्सिकोले 40 वर्षपछि विश्वकप फुटबलको नकआउट चरणमा जीत निकालेको हो। मेक्सिकोले अब प्री क्वार्टर फाइनलमा इंग्ल्याण्ड र डीआर कंगो बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा फ्रान्स स्वीडेनलाई पराजित गर्दै अन्तिम 16 पुगेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रंगशालामा भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3-0 गोलले पराजित गर्यो। फ्रान्सको जितमा खेलको 45औं र 74औं मिनटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको 53औं मिनटमा ब्राडली बारकोलाले गोल गरे। अब अन्तिम 16 फ्रान्सले पराग्वेको सामना गर्नेछ। यस्तै स्टार स्ट्राइकर एर्लिङ हालानले खेलको अन्तिममा निर्णायक गोल गरेपछि नर्वे फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा हिजो राति भएको राउण्ड अफ 32 खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 गोलले हरायो। नर्वेलाई जिताउन एन्टोनियो नुसा र हालानले गोल गरेका थिए। कराते खेलाड़ी सुमन तिमसिना यूएस ओपन आईएसकेए विश्व मार्शल आर्ट्स च्याम्पियनशीपमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको फ्लोरिडामा जुलाई 2-4 हुने प्रतियोगितामा सुमनले पुरूष एकल कातामा प्रतिस्पर्धा गर्नेछन्। सुमनले 2023 भएको यसै प्रतियोगितामा स्वर्ण पदक जितेका थिए।
3: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडमी घोडाही दाङ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाल बालिकालाई पार्टी सदस्यता दिएको विषयमा रासोपासँग मानव अधिकार आयोगद्वारा स्पष्टीकरण माग। विवरणको गलत व्याख्या भएको रासोपाको जवाफ। बजेट नल्याउने 23 स्थानीय तह कार्यवाहीको दायरामा
1: बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाए। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु भनेका छौं।
0: चालू आर्थिक वर्षमै 275 कम्पनी कालो सूचीमा। नेपालमा चामलको भाव महँगिँदै दशैंसम्म अझै मूल्य बढ़ने संकेत। निजी अस्पताल र क्लिनिकहरूमा स्थानपान कक्ष अनिवार्य नभए कार्यवाही गरिने।
2: हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजुदा कानून अनुसारले कार्यवाही प्रक्रिया पनि अगाडि बढाउँछौं।
0: इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द। अनुगमन गरेर कार्यवाही गरिने निगमको भनाई। सार्वजनिक यातायातको भाडा घटाउने तयारी। आन्तरिक हवाई भाडा भने घट्यो। आवश्यक यात्रु नहुँदा हवाई सेवा प्रभावित।
3: सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यतिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि जानकारी गराउन चाहन्छु। धन्यवाद।
0: र फिफा विश्वकपमा आज इंग्ल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पेट्रोलियम पदार्थको मूल्य घट्नु उपभोक्ताका लागि राहतको विषय हो, तर त्यसको विरोधमा निजी पेट्रोल पम्प बन्द गर्नु उचित देखिँदैन। व्यवसायको मौजदात घाटाको चिन्ता जायज भए पनि त्यसको समाधान उपभोक्तालाई शास्ति दिएर खोजिनु हुँदैन। अब सरकार निगम र व्यवसायी बीच संवाद मार्फत विवाद समाधान गर्दै आपूर्ति प्रणालीलाई सहज बनाउन आवश्यक छ। उपभोक्ताको हितलाई केन्द्रमा राखेर नीतिगत निर्णय कार्यान्वयन गर्नु नै सबै पक्षको प्राथमिकता हुनुपर्छ।
5: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पम्पहरू सरकारी निकायद्वारा संचालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको छ। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल ऑयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो, तर निजी पेट्रोल पम्प संचालकहरूले मजदात इन्धनमा ठूलो घाटा हुने भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका छन्। यता इन्धन सस्तीसँगै सार्वजनिक यातायातको भाडा पनि घटाउने तयारी गरिएको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणाली अनुसार नयाँ भाडा दर निर्माणका लागि प्राविधिक गृह कार्य शुरू गरिसकेको जनाएको हो। विभागका अनुसार इन्धन लुब्रिकेन्ट र मर्मत सम्भार लगायतका लागतका आधारमा नयाँ भाडा दर तय गरिनेछ। यसअघि इन्धनको मूल्य बढ्दा वैज्ञानिक प्रणाली अनुसार 13% भाडा बढ्नुपर्ने सिफारिश भए पनि सरकारले 5% मात्रै वृद्धि गरेको थियो। अहिले भने इन्धनको मूल्य उल्लेखनीय रूपमा घटेकाले यात्रुवाहक सवारी साधन सार्वजनिक सवारीको भाडा घट्ने लगभग निश्चित भएको विभागले जनाएको छ। यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ। नेपाल ऑयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजदेखि लागू हुने गरी वायु सेवा कम्पनीहरूलाई निर्देशन समेत दिएको छ। यता पर्यटन मन्त्री खड्गराज पौडेलले भने न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकेको बताउनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू सञ्चालनमा नआएको भन्दै मन्त्री पौडेलसँग गरेको प्रश्नमा उहाँले जवाब दिँदै यस्तो बताउनु भएको हो।
6: नियमित रूपमा उडान हुन सक्ने गरी प्यासेन्जरको यात्रु संख्याको उपलब्धता न्यूनतम यात्रु संख्याको उपलब्धता भएको खण्डमा हामीले प्राविधिक जनशक्ति र उपकरणहरू त्यहाँ अवश्य पनि पठाउनेछौं र त्यसको हामीलाई कुनै प्रकारको कमी नरहेको ज्ञानमा उपकरण र जनशक्तिको कमी छैन, तर सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यत्तिकै राखिरहनुभन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि सम्मानित सदनमा जानकारी गराउन चाहन्छु।
5: पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रूपियाँले बढ़ेको छ। नेपाल चामल तेल दाल उद्योग संघका अनुसार पछिल्लो दुई महिनामा 25 किलोको एक बोरा चामलको मूल्य 300-400 रूपियाँसम्म बढ़ेको हो। नेपालमा पर्याप्त धान उत्पादन नहुने भएकाले भारतीय बजारमा हुने मूल्य परिवर्तनको प्रत्यक्ष असर यहाँ पर्ने गरेको व्यवसायहरूले बताएका छन्। उद्योगीहरूका अनुसार भने भारतले बंगलादेशलाई चामल निर्यातका लागि थप कोटा खुला गरेपछि भारतीय बजारमै माग बढ़ेको छ। त्यसमाथि मौसम प्रतिकूल हुँदा भारतमा धान उत्पादन घटेको छ। यसैबीच भारत सरकारले धानको न्यूनतम समर्थन मूल्य पनि बढ़ाएकाले धान र चामल दुवैको मूल्य उकालो लागेको हो। व्यवसायीहरूले भारतमा धानको मूल्य अझै उच्च रहेकाले दशैंसम्म 25 किलोको एक बोरा चामलमा थप 100-200 रूपियाँसम्म मूल्य बढ़न सक्ने अनुमान गरेका छन्। आगामी आर्थिक वर्ष 2083-84 को बजेट तोकिएकै समयमा नगरसभा वा गाउँ सभामा पेश नगर्ने 23 स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाब दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भनी उपलब्ध गराउन पत्रचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएमसँग बताउनुभयो।
1: असारको 10 गते भित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानून, त अनि के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ आगामी सेड्युल, सभाको सेड्युल जसले बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्नु ल्याउनु भएको थियो हुनु भएको छैन, बल्ल भोलि पछिसम्मलाई थाहा हाम्रो समय त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो नि 3 दिनभित्र पठाइदिनु भनेर भन्न भनेर पठाएको छौँ हामीले।
5: मन्त्रालयका अनुसार आफ्नो पोर्टलमा प्रविष्ट विवरण र प्राप्त प्रतिवेदनका आधारमा 23 स्थानीय तहले हालसम्म बजेट सभामा पेश नगरेको देखिएपछि स्पष्टीकरण माग गरिएको हो। मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ। चालू आर्थिक वर्षमा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। आयोजना अल्पत्र पार्ने सम्झौता अनुसार काम नगर्ने तथा गुणस्तरहीन निर्माण गर्ने कम्पनीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यवाही गरेको हो। कार्यालयको तथ्याङ्कमा 2082 साउनदेखि 2083 असार 17 गतेसम्म बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता र निर्माण व्यवसायी गरी 275 कम्पनी कालो सूचीमा परेका छन्। ती मध्ये 10 कम्पनीको कालो सूची फुकुवा गरिएको छ भने 32 कम्पनी निलम्बनमा परेका छन्। सार्वजनिक खरिद ऐन 2063 दफा 63 अनुसार विभिन्न सरकारी निकायको सिफारिशमा ती कम्पनीलाई 1-3 वर्षसम्म कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म नेपालका कुनै पनि सार्वजनिक निकायको नयाँ खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन पाउने छैनन्। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आज जारी गरेको परिपत्र मार्फत स्तनपान गराइरहेका आमाहरूलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको महाशाखाका निर्देशक डाक्टर मदन कुमार उपाध्यायले सीआईएमसँग बताउनुभयो।
2: महत्वपूर्ण छ। हामी एक्सक्लुसिभ ब्रेस्ट फिडिङको कुरा गर्छौँ, त्यसपछि 2 वर्षसम्म पनि स्तनपान गराउनुपर्ने कुराहरू जुन हाम्रो विज्ञानले पनि देखाएको छ, त्यो कुरालाई नै बल दिएर नै यो सर्कुलर गरिएको।
7: यस्तो खालको निर्देशन यस अघि पनि पटक पटक गएको छ नि त, यहाँले गर्नुभएको छ सरकारले जारी गरेको छ, तर कार्यान्वयन हुँदैनन् होइन। यसपालि त अब यहाँले जुन निर्देशन जारी गर्नुभएको छ त्यो कार्यान्वयन भएन भने चाहिँ के हुन्छ?
2: अब यस्तो छ, यो 2080 जब हामीले निर्देशिका जारी गऱ्यौँ त्यतिखेर पनि भएको थियो र पटक पटक भएको छ, धेरै ठाउँ गाउँमा चाहिँ भाषण व्यवस्थापन नभएको कुरा होइन, यसलाई हामी क्लोजली मोनिटरिङ गर्छौँ र त्यो जुन जुन संस्थाहरूमा अथवा क्लिनिक अस्पतालहरूमा यो व्यवस्थापन हुँदैन त्यसलाई नियमसङ्गत रूपमा हामी कारवाही पनि गर्छौँ। यो अहिले हामीले गर्नुपर्ने एक किसिमको यो बाध्यकारी अवस्था पनि हो, किनभने पोषणको दृष्टिकोणले पनि बाध्यकारी अवस्था हो, त्यो स्तनपान गराउने आमाको दृष्टिकोणले पनि यो अवस्था एकदमै महत्वपूर्ण भएको हुनाले हामी अहिले जहाँ पनि यो देखिरहेकै छौँ, एयरपोर्टदेखि लिएर सार्वजनिक स्थानमा पनि यसको व्यवस्थापन गराएको छ भने हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजुदा कानून अनुसार नै कारवाही प्रक्रिया पनि अगाडि बढाउँछौँ।
5: उहाँका अनुसार सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपतकालीन अवस्थामा पनि आमाहरूले सहज रूपमा स्तनपान गराउन सक्ने वातावरण सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि 2080 अनुसार यो व्यवस्था अनिवार्य गरिएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति पौने 10 बजे शुरू हुनेछ। त्यस्तै बेल्जियम र सेनेगल बीचको खेल राति 1:45 हुनेछ। अमेरिका र बोस्निया बीचको खेल बिहान पौने 6 बजे हुनेछ। त्यसअघि आज फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणको खेलमा मेक्सिको विजय हुँदै अन्तिम 16 प्रवेश गरेको छ। मेक्सिकोले इक्वेडरलाई 2-0 गोल अन्तरले पराजित गर्दै अर्को चरणको यात्रा तय गरेको हो।
0: डडेलधुरामा निर्माणको चरणमा रहेको 5 आधारभूत अस्पताल मध्ये एउटा मात्रै सञ्चालनमा आधारभूत अस्पताल निर्माणको नीति कार्यान्वयन सुस्त, रिपोर्टसँगै रासायनिक मलको प्रतीक्षामा रहेका किसानलाई सरकारको जवाफ के लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-7708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रथम महाधिवेशनको सांगठनिक प्रतिवेदनमा उल्लेख भएको 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य रहेको विवरण बारे स्पष्टीकरण दिएको छ। रासोपाले उक्त तथ्याङ्क वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक प्रतिवेदन विवरणको गलत व्याख्याका कारण प्रतिवेदनमा समावेश भएको जनाएको छ। यसअघि राष्ट्रिय मानवाधिकार आयोगले बालबालिकालाई पार्टी सदस्य बनाइएको विषयमा रासोपासँग स्पष्टीकरण माग गरेको थियो। त्यस लगतै रासोपाले औपचारिक धारणा सार्वजनिक गर्दै प्रतिवेदनमा भएको तथ्याङ्कीय त्रुटिबारे स्पष्ट पारेको हो। सरकारले त्रिवित सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त रहेको थियो। थापा पूर्वाधार विज्ञ हुनुहुन्छ। त्यस्तै सरकारले त्रिवित आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ। 2077 सालमा तत्कालीन सरकारले देशभरका स्थानीय तहमा 5, 10 र 15 शैयाको आधारभूत अस्पताल निर्माणको नीति अघि सारेको थियो। उक्त कार्यक्रम अन्तर्गत डडेलधुराका 5 स्थानीय तहमा अस्पताल निर्माण थालिएको थियो। ती मध्ये कन्याथुरा गाउँपालिकाको 10 शैयाको आधारभूत अस्पताल भने अहिले सञ्चालनमा आएको छ। बाँकी 4 पालिका अस्पताल अझै निर्माणाधीन अवस्थामै छन्।
13: डडेलधुराको गन्यापधुरा गाउँपालिकामा 10 शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्। सामान्य स्वास्थ्य परीक्षणका लागि घण्टौं यात्रा गर्नुपर्ने, सुत्केरी गराउन सदरमुकाम पुग्नुपर्ने र जटिल बिरामीलाई धनगढ़ी नेपालगंज वा भारतसम्म लैजानुपर्ने बाध्यता अब हट्ने आशा रहेको स्थानीय चक्रबहादुर कार्की बताउनुहुन्छ। नेपालमा अझै पनि ग्रामीण क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउन सकेका छैनन्। यही चुनौतीलाई सम्बोधन गर्ने सरकारले 2077 सालमा देशभरका स्थानीय तहमा 5, 10 र 15 शैयाका आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो। सो योजना अनुसार हटलद्राको गन्यापधुरामा अस्पताल सञ्चालनमा आएको हो। हाल अस्पतालमा प्रयोगशाला सेवा, प्रसूति तथा डेलिभरी सेवा, सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा सञ्चालनमा छन्। एक्सरे, अल्ट्रासाउण्ड र ईसीजी सेवा विस्तारको तयारी भइरहेको छ। अस्पतालकी मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नमुना पुनका अनुसार अहिले दैनिक 15-20 जना सेवाग्राही उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
14: अनि अहिले चाहिँ हाम्रोमा बिरामीहरू धेरै त आइराख्नु भएको छैन, लगभग 15-20 जति चाहिँ पुग्नुहुन्छ एक दिनमा। अनि उहाँहरू चाहिँ अब जसको यहाँ उपचार गर्न सम्भव छ उहाँको चाहिँ हामीले गरि नै रहेछौँ, किनकि ल्याबको सेवा चाहिँ छ हामीहरूसँग। एक्सरेहरू अहिले अब बिस्तारै आउँछ, एक्सरे, अल्ट्रासाउण्ड, सिजीहरू, त्योभन्दा बाहेक चाहिँ जे चाहिँ सेवा दिन सकिन्छ त्यो चाहिँ हामीले दिइरहेछौँ।
13: गन्यापधुरा अस्पतालमा हाल 2 मेडिकल अधिकृतको दरबन्दी स्वीकृति भए पनि अहिले 1 एमबीबीएस चिकित्सक सहित 13 स्वास्थ्य कर्मी कार्यरत रहेका छन्। अस्पतालमा कुल 22 जनाको दरबन्दी रहेको छ। जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेम प्रसाद भण्डारी,
15: अहिले संघ सरकारबाट पनि यहाँ इक्विपमेन्ट खरिदका लागि केही रकम आएछ र गाउँपालिकासँग कोर्डिनेसन गर्दाखेरि हाम्रो प्रमुख स्वास्थ्य अधिकृतले चाहिँ यो 83-84 अब केही कर्मचारीहरू पनि आपूर्ति गर्छौँ भन्ने आश्वासन दिनुभएको छ। त्यसमा चाहिँ रेडियोग्राफर हो, केही अरू कर्मचारीहरूलाई पनि आपूर्ति गर्ने आश्वासन दिनुभएको छ।
13: डडेलधुराका नवदुर्गा, आलिताल, अजयमेरू र भागेश्वर गाउँपालिकामा पनि 10 शैयाको अस्पताल निर्माण शुरू गरिएको थियो, तर बजेट अभाव, निर्माण कम्पनीको ढिलासुस्ती र विभिन्न प्राविधिक समस्याका कारण ती अस्पतालको निर्माण अझै सम्पन्न हुन सकेको छैन। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्षा र मलको अभावले समस्या, किसानलाई सरकारको भरोसा के?
16: कति दिन सक्छौ हामी सत्य बोल्नेछौ? यति दिन सक्छौँ सरकारको सीमित यति, किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि, हाम्रो सरकारसँग कति सीमितता छ त त्यो त जान्नु पर्यो नि त। हामीलाई सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौँ, हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौँ, जे जति दिन सक्छौँ त्यति मात्र भन्छौँ, त्योभन्दा बढी भन्ने छैन।
0: रासायनिक मलको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता, कृषि मौसम सूचना प्रणाली प्राथमिकतामा पर्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घामले, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
18: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
19: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
18: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अहिले देशभर धान रोपाएको चटारो छ, तर कतै पर्याप्त वर्षा नहुँदा खेत बाँझै छन् भने कतै पानी भए पनि रासायनिक मलको अभावले किसानले समयमै रोपाई गर्न सकेका छैनन्। यस्तो अवस्थामा सरकारले मलको आपूर्ति र वितरणसँगै कृषि मौसम सूचना प्रणालीलाई कसरी व्यवस्थित गरिरहेको छ, यिनै विषयमा साथी लीलप्रकाश चन्दले कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ.
2: सबैभन्दा ठूलो कुरा चाहिँ मलको व्यवस्थापनमा म एकदमै धेरै मैले मेरो हाम्रो चाहिँ सबै पुरै संयन्त्र म मात्र होइन म एकदम सिरियस छौँ किसानका माग पुरा हुनुपर्छ. तर केही सीमितता छन् मैले फेरि पनि भने होइन हामीले मैले देखेको अहिलेसम्म मैले मलको बारेमा अध्ययन चाहिँ गरेँ त्यसमा चाहिँ के छ त भने एउटा कुरा चाहिँ हामी मल उत्पादन कति गर्न सक्ने के नगर्छ त्यो फिजिबिलिटी अध्ययन हुन्छ नि. त्यसमा चाहिँ अब दिगो समाधान गरिएन भने राज्यको कृषि मन्त्रालयले दिएको 50-60% बजेट ओभरअल बजेट चाहिँ हामी रासायनिक मल किन्दैछौँ, तर रासायनिक मल पछाडिको त्यो असर कसरी बुझाएको छैन क्या. त्यसैले म के भन्न चाहन्छु भने हामी यसपटक पूर्णतया हामी लागू गर्न सक्छौँ सक्दैनौँ थाहा छैन, तर हामी यसपटक केही रूपमा चाहिँ प्राङ्गारिक मलतिर पनि जान्छौँ. तर के हो त भन्दाखेरि ओभरअल हामी रासायनिक मल दिँदैनौँ भन्न खोज्दा होइन, हामी रासायनिक मलको लागि एकदम तयारी गर्दैछौँ. जनताले मल समयमै पाउनुहुन्छ भन्ने मैले त्यो कामको लागि म एकदम लागि.
3: अनि अर्को चाहिँ जस्तो विगतमा विभिन्न मौसमी विपदको कारणले गर्दाखेरि किसानहरू मर्कामा पर्ने गर्छन्, अझ कतिपय किसान त सायद सरकारको पहुँचमै पुग्दैन. जसको क्षति पुग्छ अलिकति जाने सुनेको बुझेकोले कहीँ लाज यस्तो हुँदैछ भनेर गर्यो भने बिग्रिक हुँदैन, नत्र भने सामान्य किसानले सरकारले के सूचना माग्दैछ के भन्दैछ भन्ने पनि थाहा हुँदैन. तपाईँको केही अनुभव छ, त्यो अनुभवका आधारमा तपाईँले अब निर्णय प्रक्रिया जस्तो कुनै बाली लगाएको थियो क्षति भएको थियो तर क्षतिको त्यो मूल्याङ्कन प्रक्रियामा सहभागी नै हुन नपाएको, अझ विशेष त विभिन्न आदिवासी जनजाति समुदायका किसानहरू अझ सूचनाबाट पछाडि छन्, त्यसमा केही नयाँ अभ्यास हुन्छ तपाईँको पालामा?
2: सबैभन्दा सजिलो कुरा चाहिँ यसमा प्रविधि हो. हामीले एउटा त बिमा छ होइन, कृषि बिमा हामी गर्छौँ, किसानहरूलाई कतिको थाहा छ हामीले कृषि बिमा गर्छौँ. पहिले नै क्रस रोप्नुभन्दा अगाडि नै अथवा कृषि बिमा गरेर राख्नलाई म अनुरोध गर्दछु. त्यसमा क्षति भयो भने बिमा पाउनुहुन्छ. अर्को कुरा चाहिँ के छ भने सूचना प्रविधिहरू प्रयोग गर्ने, सूचना प्रविधिहरू प्रयोग गरेर हामीले चाहिँ तपाईँको बात कस्तो खालको मौसम आउँदैछ त यो यसपालिको मौसम यस्तो हुन्छ, मौसम प्रेडिक्सनको कुरा हुन्छ,
3: पूर्वानुमानको
2: कुरा. अनि अर्को कुरा चाहिँ हामीले के गर्न खोजिरहेछौँ भने कुन कुन बालीमा कस्तो कस्तो रोग आउन सक्छ त, अब यसपालिको इन्भाइरोमेन्टको त्यो वातावरण परिवर्तन भएपछि के हुन सक्छ त भन्ने त्यस्तो खालको जानकारीको कुराहरू पनि हामीले यी यावत कुराहरू चाहिँ
3: एसएमएसबाट पनि त्यो त्यस्तो सूचनाहरू जान्छ अब किसानलाई
2: जाने भनेर चाहिँ हामीले त्यो प्रविधिहरू डेभलप चाहिँ गर्न खोज्छ.
3: तर अब सबै किसानमा त्यो पुगोस् भन्नको लागि अघि तपाईँले जसरी सुविधा एउटा हुने खानेले अथवा पहुँचवालाले पायो, सूचना साँच्चीकै किसानसम्म त्यो पुग्नै पर्छ अथवा पुगोस् भन्नको लागि थप तपाईँले दिएको निर्देशन अथवा अहिले भइराखेको छलफल कस्तो छ?
2: सर्वप्रथम त तपाईँको हामीले भनेको सबै तहका सबै ठाउँका जनताहरूलाई हेरेर बनाउनु पर्नेछ. हामीसँग सूचना भनेको एसएमएस प्रविधि मात्र छैन, रेडियो छ, टेलिभिजन छ, अनि धेरै कुराहरू छ. त्यो सबै संयन्त्रहरू प्रयोग गरेर हामीले सूचना पुर्याउने कोसिस गर्नेछ.
3: विगतमा कस्तो भयो भने डुबान भयो अथवा कहीँ भयो तर त्यो बारेमा अध्ययन अनुसन्धान गर्न भनेर समिति सरकारले बनायो तर त्यो समितिको सिफारिस अनुसार कार्यान्वयन प्रक्रियामा गएन. त्यतिखेर जसले क्षति भोगेको थियो ती किसानले पनि अब नयाँ सरकार अब अलिक शक्तिशाली सरकार आयो अब मैले के पाउँछु कि भनेर त्यो अपेक्षा गर्न मिल्छ कि अथवा विगतको कुरा विगतै भयो अबको कुरा मात्रै अबको सरकार अबको मन्त्रीले हेर्नुहुन्छ?
2: अब सर्वप्रथम त हामी आइसकेपछि गर्ने भनेको विगतको कुराहरू साँच्चै अन्याय भएको छ भने त्यसमा हामी रिभ्यू गर्ने कुरा हुन्छ, त्यसमा पुनरावलोकन गर्ने नै छौँ. तर अब हामीले दिने हामी आइसकेपछि दिने भनेको एउटा कुरामा चाहिँ कम्प्रोमाइज हुँदैन, डेली भरमा कम्प्रोमाइज कति दिन सक्छौँ हामी सत्य बोल्नेछौँ, यति दिन सक्छौँ सरकारको सीमित यति, किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि हाम्रो सरकारसँग कति क्षमता छ त त्यो त जान्नु पर्यो नि त। हाम्रा सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौँ, हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौँ, जे जति दिन सक्छौँ त्यति मात्र भन्छौँ, त्योभन्दा बढी भन्ने छैन। मैले यति कुरा
3: खेत खन्ने जोत्ने सबै जोत्नु पनि जोत्नु भयो
2: जोत्छु
3: जोत्नु ट्र्याक्टरले जोत्नुहुन्छ कि त्यो लगाएर
2: ट्र्याक्टरसम्म चाहिँ अलिकति मेरो हाम्रो घरमा चाहिँ फेरि छोराछोरीले यो काम गर्नुहुन्न भन्ने चाहिँ होइन, सबै काम सबैले गर्नुपर्छ भन्ने थियो। म हलो जोत्न आउँछु मलाई
3: आउँछ राँगा लगाएर
2: सबै आउँछ
3: जोत्नु भयो। अब तपाईँले जो कुरा हिजो गर्नुभयो नि अब तपाईँले मन्त्रालयमा आइसकेपछि चाहिँ तपाईँले कृषि क्षेत्रको यो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने एकदम हुटुपट्टी हुन्छ त धेरै गर्नुपर्ने धेरै हुनसक्छ जिम्मेवारीको हिसाबले, तर तपाईँले त्यो म चाहिँ गरेरै छाड्छु अथवा म त्यो व्यवस्था गरेरै छोड्छु भन्ने खालको चाहिँ के छ त्यहाँ त्यो पनि छैन।
2: सबैभन्दा ठुलो कुरा चाहिँ आजको आधुनिक युगमा हेर्नु भने अबको यो परिवर्तित समयमा हेर्नु भने अब सबैभन्दा बढी कोही सक्षम छ कोही मान्छेहरू चाहिँ इन्डिपेन्डेन्ट छ भने किसान जोसँग उत्पादन छ होइन, तर हामीले के गर्यौँ भने जसले उत्पादन गर्छ त्यो मान्छेलाई कहिले पनि त्यो अप्पर लेभलमा राख्नु, जस्तै आजको दिनमा कुनै पनि बच्चाले मेरो बुवा किसान हो है भनेर गर्वका साथ भन्न सक्ने ठाउँ छैन,
3: अथवा बुवाले छोराले मेरो किसानी गर्छ
2: मेरो घरमा सबैजनाले मेरो घरमा धेरैजनाले एग्रिकल्चर पढ्नु भएको छ तर उहाँहरू किसानी खेती गर्न चाहनुहुन्न, किन चाहनुहुन्न त्यो गर्व गर्ने लायक बनाउन मन छ क्या मलाई।
3: कसरी गर्व गर्ने लायक बन्छ त अब तपाईँको कार्यकालमा?
2: अब सबैभन्दा ठुलो कुरा परिवर्तन आजको भोलि रेकर्ड साइन्स होइन, परिवर्तन हुँदैन, केही कुरा संयन्त्रहरू हामी बुझ्दैछौँ। मैले यसपटक चाहिँ एउटा कुरा मात्र के गर्दैछ भने कहीँ पनि जाल जेल भएको छ, कुनै पनि मान्छेले चाहिँ बिचमा घुसेर केही काम गर्न खोज्छ भने त्यो कुरा म यसपटक चाहिँ रोक्छु।
3: त्यो भने कस्तो
2: भनेको कस्तो भन्दाखेरि किसानमाथि साँच्चीकै किसानले त पाएको छ कि छैन त्यो कुरा त म हेर्दैछु नि त होइन, यताबाट सरकारले चाहिँ दिइराखेको छ होइन, तर के छ त भन्दा किसानसँग पुग्दासम्म के हुन्छ त त्यसको कुरा, त्यो बिचको जुन फेरबदल गर्ने प्रवृत्ति छ त्यो कुरा चाहिँ हामी चिर्छौँ यसबाट।
1: पेट्रोलियम पदार्थको मूल्य घटेपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्। अनुगमन गरेर कार्यवाही गरिने सरकारको भनाई छ। इन्धन सस्तिएसँगै हवाई भाड़ा घट्यो, सार्वजनिक यातायातको भाड़ा पनि घटाउने तयारी गरिएको छ। पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रूपियाँले बढ़ेको छ। तोकिएको समयमै नगरसभा वा गाउँसभामा बजेट पेश नगर्ने 23 स्थानीय सरकारसँग सरकारले जवाब माग गरेको छ। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। र फिफा विश्वकपमा आज इंल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि असार 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोर्नी, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: 18 वर्ष भन्दा कम उमेरका व्यक्तिहरू पार्टीको सदस्य नरहेको रासोपाको प्रष्टीकरण, ई पासपोर्ट छपाई बारे जर्मनीको प्रष्टीकरण, मलमा कालोबजारी भए उजुरी गर्न मन्त्रालयको आग्रह,
0: तोकिएको समयमा बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय सरकारद्वारा जवाब माग, 3 दिनभित्र पेश गर्नुपर्ने,
1: प्रतिनिधि सभाको भोलिको बैठकबाट 4 विधेयक पारित गर्ने तयारी, राष्ट्रिय सभामा आज 2 मन्त्रीको जवाब,
0: लेबनानमा हिजबुल्लाह निशस्त्र नभएसम्म सेना फिर्ता नहुने इजरायलको अडान, इरानलाई पूर्ण बल प्रहारको चेतावनी,
1: र फिफा विश्वकपमा आज राति 2 खेल हुँदै भोलि बिहान अमेरिका र बोस्निया भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो सांगठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कका बारेमा स्पष्टीकरण दिँदै 18 वर्षभन्दा कम उमेरका व्यक्तिहरू पार्टीको सदस्य नरहेको प्रष्ट पारेको छ। पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य रहेको भने संचार माध्यममा आएका समाचार प्रति ध्यान आकर्षण भएको जनाउँदै रासोपाले यसबारे प्राविधिक र प्रशासनिक प्रष्टीकरण दिएको हो। रासोपाका अनुसार डिजिटल प्रणालीमा सदस्यताका लागि जो कोहीले आवेदन दिन सक्ने खुला व्यवस्था भए पनि त्यस्तो आवेदन स्वत सदस्यतामा परिणत नहुने जनाएको छ। नागरिकता वा आधिकारिक प्रमाणका आधारमा प्रमाणीकरण भएपछि मात्र सदस्यता स्वीकृत हुने वैधानिक व्यवस्था रहेको पार्टीको तर्क छ। 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको विषयमा राष्ट्रिय मानवाधिकार आयोगले चासो देखाएपछि उत्कृष्ट जवाब दिएको हो। राष्ट्रपाको केन्द्रीय कार्यालयलाई पत्राचार गरी आयोगले सो सम्बन्धमा सत्य तथ्य बुझ्न जानकारी माग गरेको थियो। आयोगको उक्त पत्रप्रति पार्टीले प्रष्टीकरण दिएको छ।
1: अदालती परीक्षणको विषय बनेको विद्युतीय राहदानी ई पासपोर्ट छपाई बारे जर्मनीले प्रष्टीकरण दिएको छ। आज 3 बुधे स्पष्टीकरण सार्वजनिक गर्दै नेपाल स्थित जर्मन दूतावासले पासपोर्ट खरिद प्रकरणका कुनै सम्भावित परिणाम र कार्यवाही बारे नेपालले कुनै चेतावनी नदिएको जनाएको छ। बर्लिन स्थित नेपाली कार्यवाहक राजदूत सागर प्रसाद भुयालाई जर्मनीको संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको तर स्पष्टीकरण माग्न नबोलाइएको प्रश्न पारेको हो। उक्त भेटका क्रममा नेपाल पक्षलाई कुनै विरोध पत्र वा अन्य कुनै आधिकारिक दस्तावेज हस्तान्तरण नगरिएको पनि दूतावासले जनाएको छ। जर्मनीले आफ्नो संविधानले न्यायपालिकाको स्वतन्त्रतालाई सुनिश्चित गरेको उल्लेख गर्दै न्यायिक प्रक्रियाप्रति पूर्ण सम्मान रहेको जनाएको छ। केही संचार माध्यमहरूमा जर्मन सरकारले नेपालको ढातानी छाप्ने ठेक्का पाएका 2 जर्मन कम्पनीहरू भेरोडोस र म्यूल बाउअर आईडी सर्विसेस विरूद्ध बिना प्रमाण भ्रष्टाचारको मुद्दा चलाइएको भन्दै गम्भीर आपत्ति जनाएको समाचार सम्प्रेषण भएका थिए। ती समाचारहरूमा जर्मन विदेश मन्त्रालयले नेपाली कार्यवाहक राजदूतलाई बोलाएर लिखित विरोध पत्र बुझाएको, कम्पनीको प्रतिष्ठामा आँच पुर्याएको भन्दै विरोध गरेको र सम्झौता रद्द गरिए क्षतिपूर्तिको कानूनी तथा आर्थिक कार्यवाही अघि बढ़ाउने चेतावनी दिएको दावी गरिएको थियो। दूतावासले यसको खण्डन गरेको हो। यसअघि नेपालस्थित जर्मनका राजदूतलाई समेत सिंहदरबारमा बोलाएर हक्कीदक्की गरेको विषय बाहिर आएका थिए। यद्यपि स्वयं राजदूत उडो युजेन भोल्सले यो विषयको खण्डन गर्नुभएको थियो।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको कालोबजारी भएको पाइएमा उजुरी गर्न भनेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता भएको पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म हटलाइन नम्बर 97000913 तथा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको छ। मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्राउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको हो। सरकार जी2जी सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय टेण्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीपीए र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। मन्त्रालयले मध्य पूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुने गरी मल आपूर्ति गर्न लागेको र यस वर्ष मन्त्रालयले हालसम्मकै बढ़ी रासायनिक मल आयात गर्ने लक्ष्य लिएको जनाएको छ।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको समयभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याउन नसकेका 23 वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्र मार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानूनले तोकेको समयसीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण माग गरेको जनाएको छ। पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेश गर्न नसक्नुको कारण के हो तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सो समेत खुलाएर पत्र प्राप्त भएको मितिले 3 दिनभित्र जानकारी गराउन भनिएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ। आज हामीले बजेट ल्याउन नसकेका मध्ये एक रौतहटको गरूडा नगरपालिकाका नगर प्रमुख कन्थन मणि प्रसाद कलवारसँग कुराकानी गरेका छौं।
3: हाम्रो प्रशासकीय अधिको कारणले गरूडा नगरपालिकाको परिषद भएन। हामी बारम्बार उहाँलाई गर्दै पनि उहाँ अधिकृत रूपमा उहाँ जानुभएको अवस्था छैन। उहाँ राजनीति गर्न जानुभएको हामीहरूलाई जनप्रतिनिधिसँग झगडा झुगडी गराउने, अफिसमा नबस्ने, खुवाउने, कहिले काहीँ आउँदाखेरि कर्मचारीलाई थाक थम्की देखाउने त्यो अवस्था बनाइदिएको छ गौरा नगरपालिका अधिकृत ज्यूले।
4: अब यो एउटा पालिकाको प्रमुखले आन्तरिक प्रशासनलाई चलाउन नसक्नु त उहाँकै कमजोरी होइन र भन्नुहोला, के भन्नुहुन्छ यस विषयमा? तपाईँप्रति नै प्रश्न आउन थाल्यो भने
3: हाम्रो जनताले पहिला हेरिराखेको छ उहाँको गतिविधि। अफिसमा नआउने, 20 किलोमिटर टाढामा उहाँ डेरामा बस्ने, दुई चारजना गुट बनाएर उहाँको काम गर्ने, अफिसमा नआउने, त्यस्तो अवस्था बन्न भएको। त्यो उहाँले गर्दा हाम्रो 10 महिना उहाँको गयो नगरपालिकामा। उहाँको
4: कार्य सम्पादन ठिक थिएन भने यो असार 10 कै मिति चाहिँ बुझार्नका लागि भन्दा पनि अलि पहिला नै उहाँमाथि चाहिँ एउटा कारवाहीका लागि अर्थात उहाँको कार्य सम्पादन ठिक भएन भनेर रिपोर्ट गर्ने हजुरहरूसँग समय थियो, यसो किन गर्न नसक्नु भएको?
3: अब म फागुन 21 गतेको जुन चुनाव थियो नि देशमा, हाम्रो संघीय चुनियो, त्यहाँभन्दा त्योभन्दा अगाडि पनि म उहाँलाई सर्वे गर्नको लागि म पल लागि थिए। फागुन 21 गते बिचमा आचार संहिता लाग्यो।
4: हजुर, एउटा कुरा चाहिँ जस्तो जनप्रतिनिधि र प्रशासकीय अधिकृत बीचमा कुनै लेनदेनको त्यस्तो खिचातानीले स्थिति आएको त होइन नि, होइन त
3: लेनदेन गराउ हामी जुन हाम्रो नेपाल सरकारको ऐन नियम कानुन जुन छ हाम्रो त्यो त्यो हिसाब काम गर्नु पर्यो नि। हाम्रो केही लेनदेन हुन्छ, हाम्रो केही लेनदेनको कुरै छैन।
4: यो यो गतिरोध तत्काल अन्त्य गरेर नगरलाई निकास दिनका लागि तपाईँको ठोस र स्पष्ट योजना के छ बताइदिनुहोस् न।
3: अब उहाँको निकास दिनको लागि देशभरिमा 753 पालिका छ, मात्र गौरे नगरपालिका एउटा छैन नि त्यो प्रशासकीय अधिकृत पठाउनको लागि। हाम्रो देशमा यति नगरपालिका छ सबै प्रशासकीय अधिकृत हाकिम त्यो चेन्ज भइरहेछ सर्व भइरहेछ, तर गौरे नगरपालिकामा किन यस्तो भइरहेछ? अरू हाकिम छैन उहाँ भन्दा पनि बढी पावर बढी जानकारी नियम कानुन जान्ने व्यक्ति जाओस् न, तर त्यो नगरपालिकालाई वञ्चित बनाएर त्यो गौरे नगरपालिका प्रशासकीय अधिकृतले त्यहाँ राजनीति
4: अन्त्यमा संघीय यो मामिला मन्त्रालयले तीन दिनभित्र बजेट आउन नसक्नुको स्पष्टीकरण माग गरेको रहेछ, त्यसमा त यहाँले अब प्रश्नै खुलाएर पठाउनुहुन्छ होला होइन त?
3: जुन छ नि हामी एक हप्ता जिल्लाधिकारी मन्त्रालयमा सतर्कता केन्द्रमा त्यो हाम्रो सम्बन्धित मन्त्रालयमा सबै उहाँको जुन कार्यशैली जुन व्यवहार गर्नुभएको छ सबैमा उहाँलाई
0: नेपाल परिवेशमा इन्धनको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा घटेन लगायतका थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
2: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: मार्बलका सिपिभिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको छ। हवाई इन्धनको मूल्य घटेसँगै निगमले हवाई यातायातमा जोडिने फ्यूल सरचार्ज समायोजन गरी नयाँ मूल्य कायम गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र मार्फत जानकारी समेत गराएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ कटौती गरेको थियो। घटेको भाडा दर आजैबाट लागू हुने समेत प्राधिकरणले जनाएको छ। नयाँ दर अनुसार हवाई भाडामा फ्यूल सरचार्ज अधिकतम 2335 रूपियाँसम्म घटेको छ।
0: यातायात व्यवसायहरूले भने इन्धनको मूल्य घट्दा पनि वैज्ञानिक भाडा दर लागू नभएका कारण सार्वजनिक यातायातको भाडा समायोजन हुन नसकेको बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार वैज्ञानिक भाडा दर अनुसार इन्धनको मूल्य 5% भन्दा बढ़ीले घटबढ़ हुँदा मात्र भाडा समायोजन हुनुपर्ने व्यवस्था छ। महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले आज विज्ञप्ति जारी गर्दै स्वचालित प्रणाली बमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। महासंघका अध्यक्ष सिटौलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभएर सवारी साधनको संचालन खर्च, मर्मसम्हार, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाट पूर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो। महासंघका पूर्व अध्यक्ष विजय कुमार सुमारले विगतमा इन्धनको मूल्य प्रति लिटर 30 रूपियाँसम्म बढ़दा पनि सरकारले समयमै भाडा समायोजन नगरेका कारण अहिले इन्धनको मूल्य 20-30 रूपियाँले घट्दा करिब 13 रूपियाँ समायोजन हुन बाँकी नै देखिने बताउनुभयो। अहिलेको मूल्य घटाइले 1-2% मात्र भाडा घट्ने उहाँको भनाइ छ।
7: यो समायोजन हुँदाखेरि पनि लगभग 13 रूपियाँ चाहिँ अहिले पनि चाहिँ लाई त्यो भाडा समायोजन नभएको नै अवस्था यो घट्दाखेरि पनि त्यो हुनाले यो समायोजन गर्दाखेरि रफली त्यो भाडा घट्ने भनेको धेरै घट्दैन। विश्वको त्यो क्यालकुलेसन गरेर ल्याउँदाखेरि हार्डली 1-2% मात्र भाडा घट्ने देखिन्छ। त्यो हुनाले अब यो त सरकारले समायोजन गर्नुपर्ने हो। हामीले भनेको के भन्दा नागरिकले पनि सही सूचना पाउनु पर्यो र हाम्रा विधायकले पनि यो भएको चाहिँ वैज्ञानिक भाडा दर सरकारले लागू गरेका छ। यदि हाम्रो चाहिँ इन्धनबाट प्रभाव पर्ने जुन 35% भार हो त्यो भार अनुसार चाहिँ गरिदिनु पर्यो भने हो। त्यो उनीहरूले एक्चुअली सरकारलाई हामीले माग गरेको कुरा यो समायोजन गरिदेऊ भनेको कारण त्यही हो। तर त्योभन्दा बढी बढ्दाखेरि पनि समायोजन नभएको हुनाले यो समायोजन हो अब घट्दा घट्ने बढ्दा बढ्ने गरेर चाहिँ समायोजन हुने गर्दा विधि जुन चाहिँ 65 सालमा सरकार बसेर चाहिँ एउटा चाहिँ नीति निर्धारण गरिएको थियो र यो पनि हामी फेरि व्यवसायले बनाएको होइन।
1: प्रतिनिधि सभाको भोलिको बैठकबाट 4 विधेयक पारित गर्ने तयारी छ। 4 दिनपछि बस्न लागेको बैठकका लागि आज 15 कार्यसूची सार्वजनिक गरिएको छ। संसद सचिवालयका अनुसार सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 मनी लाउन्ड्रिङ सहकारी सम्बन्धी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि दफावार छलफल गरी निर्णयार्थ पेश गरिनेछ। बैठकको शुरूमा सभामुखले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ। राष्ट्रिय सभामा भने मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफल चलिरहेको छ। भोलि 9 मन्त्रालयको बजेट शीर्षकमा छलफलको कार्यसूची तोकिएको छ। आज प्रतिनिधि सभामा सरकारका 2 मन्त्रीले जवाफ दिएका थिए। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
8: प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि सभामुखले रूलिङ गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आज सरकारलाई संसदमा उठेका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दलका नेता कमला पन्तले संसदमा उठेका समसामयिक विषयबारे सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको थियो। त्यसपछि अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाब दिन भन्नुभएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाब नआएको भन्दै सभामा आवाज उठाउँदै आएको थियो। त्यसपछि कार्यसूची अनुसार नै परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले यसअघि उठेका प्रश्नको जवाब दिनुभएको हो। त्यसपछि रोस्टममा पुग्नुभएका परराष्ट्र मन्त्री खनालले छिमेकी मुलुकसँगको सीमा विवाद कूटनीतिक वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय भइरहेको, मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधार रहेको बताउनुभयो। भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको भन्दै उहाँले नियोजित एवं गलत मनसाय नरहेको बताउनुभयो। सांसद भुवन बहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाब दिँदै मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने हल्लामा सत्यता नभएको दावी गर्नुभयो।
9: मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु। यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छ। यस सम्बन्धमा केही डिजिटल मीडियामा गरिएका आधारहीन दावीको नेपाल सरकारका सम्बन्धित निकायले खण्डन समेत गरेका छन्।
8: परराष्ट्र मन्त्री खनालले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने गरी कुनै पनि देशसँग सम्झौता नगरिनेको
9: उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु। यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग

0: ले कालीकोट स्थित सुनथलारी विमानस्थलको नियमित उडान सञ्चालनबारे सरकारले के गरिरहेको छ भने राख्नुभएको जिज्ञासाको जवाफमा पर्यटन मन्त्री खड्गराज पौडेलले एयरलाइन्स र संचालकहरूसँग स्थानीय प्रतिनिधिहरूले गरेको सम्झौता अनुसार यात्रुको सुनिश्चितता हुन नसक्दा समस्या भएको बताउनुभयो। मन्त्री पौडेलले अहिले सरकारसँग आवश्यक जनशक्ति र उपकरण अभाव नरहेकाले यात्रु सुनिश्चितता भएको खण्डमा सरकार नियमित उडानका लागि तयार रहेको प्रतिक्रिया दिनुभयो।
1: न्यूनतम यात्रु संख्याको उपलब्धता भएको खण्डमा हामीले प्राविधिक जनशक्ति र उपकरणहरू त्यहाँ अवश्य पनि पठाउनेछौ र त्यसको हामीलाई कुनै प्रकारको कमी नरहेको क्यानमा उपकरण र जनशक्तिको कमी छैन। तर सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यत्तिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि जानकारी गर्नु चाहन्छु।
0: सभामा सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच गर्न आवश्यक नीतिगत कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धीको संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ।
2: सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्न प्रसाद शाहलाई गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले शाहलाई गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्ने विषय अदालतको फैसलाले सदर गरेको हो। अख्तियारले 2073 वैशाखमा दुग्ध विकास संस्थानका प्रबन्धक शत्रुघ्न प्रसाद शाह र उनकी पत्नी सुशीला कुमारी शाहले समेत 2,38,00,000 रूपियाँ गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो। विशेष अदालतले 2075 पुसमा उनीहरूलाई दोषी ठहर गरेको थियो। विशेष अदालतले उनलाई गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहराएको थियो। उनले 68,24,000 रूपियाँ गैर कानूनी रूपमा आर्जन गरेको निष्कर्षसहित विशेष अदालतले त्यति नै जरिवाना र 9 वर्ष कैद हुने फैसला समेत गरेको थियो। सर्वोच्चले साढे 7 वर्षपछि विशेष अदालतको फैसला सदर गरेको हो। संस्थानको टेक्निकल अफिसरदेखि प्रबन्धक पदमा रहँदासम्म 1,44,00,000 रूपियाँ आर्जन गरेकोमा शाहले 3,83,00,000 रूपियाँ सम्पत्ति जोड़ेको भन्दै अख्तियारले वैध आमदानीको तुलनामा अस्वाभाविक खर्च देखिएको दावी गरेको थियो।
3: गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुईजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पलापु खानेपानी लिफ्ट आयोजनाको 18,50,000 रूपियाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा अख्तियारले आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको। मुद्दा दायर गरिएकामा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र श्री कन्स्ट्रक्सनका संचालक प्रकाश श्रृंगराई रहेका छन्। अख्तियारका अनुसार गाउँपालिकाले उक्त निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरे पनि काम नगरेपछि ठेक्का रद्द गरी धरोटी रकम जफत गर्ने निर्णय गरेको थियो। तर सुविधिले कार्यपालिकाको उक्त निर्णयलाई लुकाएर ब्याङ्क ग्यारेन्टीको म्याच सकिएपछि मात्रै ब्याङ्कलाई पत्राचार गरेको अनुसन्धानबाट खुलेको छ। नियतवश म्याच गुजारेर सरकारी सम्पत्ति अनि नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले दुवै प्रतिवादीसँग झनै 18,50,000 रूपियाँ बिगो माग दावी गरेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: योगो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com पनि सुन्न सक्नुहुन्छ।
2: अब बाँकी समाचार। काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाईबाट लाग्ने डेंगू रोग नियन्त्रणका लागि लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ। पछिल्लो समय डेंगूका बिरामी बन्न थालेपछि यही अवस्थाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ। उक्त अभियानका लागि महानगरले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित संस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी गरेको महानगर महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषि प्रसाद भूषालले जानकारी दिनुभयो।
1: हुम्लाको सिमकोट गाउँपालिकाबाट च्याडा गाउँमा पहिलो पटक गाडी पुगेको छ। गाउँपालिकाले आर्थिक वर्ष 2022-83 च्याडा याङ्कु सड़क निर्माणमा 1,12,00,000 बजेट विनियोजन गरेपछि गाउँमै गाडी पुगेको। यसअघि सिमकोटका 7-8 वडामा यातायातका साधन पुगिसकेका छन्। दुर्गम गाउँमा पहिलो पटक यातायात पुगेपछि स्थानीयवासी खुशी भएका छन्। गाउँसम्म गाडी पुगेका दिन स्थानीयले फूलमाला, बाजागाजा र स्वागत कार्यक्रमको आयोजना गरेका थिए।
2: औषधि व्यवस्था विभागले देशमा रेबिज खोपको अभाव भएको विषयमा आधिकारिक जानकारी नआएको बताएको छ। विभागकी निमित्त महानिर्देशक शिवानी खड्केले सरकारी खरिद प्रक्रिया केही ढिलो हुँदा खोप आपूर्तिमा असर परेको हुन सक्ने बताउनुभयो।
1: आज शेयर बजार निफ्टी परिसूचक 44 अङ्कले बढेको छ। अघिल्लो 7 कारोबार दिनसम्म लगातार घटेको बजार आज बढेको हो। यो वृद्धिसँगै निफ्टी परिसूचक 2652 बिन्दुमा कायम भएको छ। आज कारोबार कम्पनी बढ्यो। हिजो 3.25 अर्ब को शेयर खरिद बिक्री भएको बजारमा आज 3.86 अर्ब को कारोबार भयो। आज 252 कम्पनीको मूल्य बढ्दा 17 कम्पनीको शेयर मूल्य घट्यो भने 6 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका रक्षा मन्त्री इजरायल कार्जले लेबनान, सिरिया र गाजामा स्थापित सोघोस्थित सुरक्षा क्षेत्रबाट तत्काल इजरायली सेना फिर्ता हुने कुनै समय सीमा नरहेको स्पष्ट पार्नु भएको छ। स्थानीय बासिन्दाहरूलाई जिहादीहरूको खतराबाट जोगाउनका लागि इजरायली रक्षा बल आईडीएफ ती क्षेत्रहरूमा अनिश्चितकालका लागि रहिरहने उहाँले बताउनु भएको हो। सन् 2006 युद्धमा मारिएका इजरायली सैनिकहरूको सम्मानमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै रक्षा मन्त्री कार्ट्सले सुरक्षा क्षेत्रबाट सेना पछि नहट्ने अडान दोहोर्याउनु भएको हो। सोही क्रममा उहाँले लेबनानमा भइरहेको सैन्य कार्यवाहीलाई लिएर इजरायलमाथि आक्रमण गरिए इरानमाथि पूर्ण बलका साथ प्रहार गर्ने चेतावनी समेत दिनुभएको छ। इजरायल र लेबनानले गत शुक्रबार मात्रै अमेरिकी मध्यस्थतामा एक सम्झौता हस्ताक्षर गरेका थिए। यद्यपि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायतका शीर्ष इजरायली अधिकारीहरूले दक्षिणी लेबनानबाट सेना फिर्ता लिन बारम्बार अस्वीकार गर्दै आएका छन्। दक्षिणी लेबनानमा अहिले पनि इजरायली सेना र हिजबुल्लाह लडाकुहरूबीच निरन्तर झडप भइरहेको छ। इजरायलले लेबनानमा हिजबुल्लाहलाई पूर्ण रूपमा निशस्त्र गरिसकेपछि मात्र सेना फिर्ती सम्भव हुने बताउँदै आएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार।
0: विश्वकप फुटबल विशेष।
3: फिफा विश्वकप 2026 अन्तर्गत आज राति दुई खेलहरू हुँदैछन्। जस अनुसार राति पाउने 10 बजे पहिलो पटक नकआउट चरणमा पुगेको डीआर कंगो र सन् 1966 को च्याम्पियन इंग्ल्याण्ड आम्ने सामने हुँदैछन्। अर्को खेलमा राति पाउने 2 बजे समूह जी को विजेता बेल्जियम र समूह आई को तेस्रो स्थानमा रहेको सेनेगल बीच पहिलो पटक ऐतिहासिक भिडन्त हुनेछ। भोलि बिहान पाउने 6 बजे आयोजक अमेरिकाले समूह बी को तेस्रो टोली बोस्निया एण्ड हर्जोगोविनाको सामना गर्नेछ, जसमा यसअघिका 3 मैत्रीपूर्ण भेटमध्ये 2 खेल अमेरिकाले जितेको र 1 खेल बराबरीमा टुङ्गिएको इतिहास छ। फिफा 2026 को प्री क्वार्टर फाइनलमा साबिक उपविजेता फ्रान्स र पाराग्वे तथा 5 पटकको च्याम्पियन ब्राजिल र नर्वे भिड्ने पक्का भएको छ। त्यस्तै क्यानाडा र मोरक्को पनि भिड्ने निश्चित भएको छ। गैराती भएको खेलमा स्वीडेनमाथि 3-0 को फराकिलो जीत दर्ता गर्दै फ्रान्स अन्तिम 16 पुगेको हो। फ्रान्सले अब पाराग्वेसँग खेल्नेछ। नकआउटकै अर्को खेलमा एर्लिङ हालान्डको निर्णायक गोलमा नर्वेले पहिलो पटक अन्तिम सोह्रमा स्थान बनाएको छ। नर्वेले क्वार्टर फाइनल पुग्न ब्राजिलको सामना गर्नेछ। आज बिहान भएको खेलमा इक्वेडरलाई 2-0 हराउँदै विश्वकप आयोजक टोली मेक्सिको पनि अन्तिम सोह्रमा पुगेको छ। मेक्सिकोले अब इङ्ल्याण्ड र डीआर कंगोबीचको खेलको विजेतासँग खेल्नेछ। यस विश्वकपमा 4 खेलमा 6 गोल गरेका फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनी कप्तान लियोनल मेस्सी समान 6 गोल सहित गोल्डेन बुटको दौड़मा शीर्ष स्थानमा छन् भने 5 गोल गरेका नर्वेका हालान्ड तथा समान 4-4 गोल गरेका फ्रान्सका ओस्माने डेम्बेले र ब्राजिलका भिनिसियस जुनियरले उनीहरूलाई पछ्याइरहेका छन्।
2: भारत र इङ्ल्याण्ड बीचको 5 खेलको T20 आई सिरिजको पहिलो खेल आज राति सभा 10 बजे शुरू हुँदैछ। खेल इङ्ल्याण्डको चेस्टर ले स्ट्रीट स्थित रिभर साइड ग्राउण्डमा हुनेछ। भारतीय टोली हालै सम्पन्न आयरल्याण्ड विरूद्धको सिरिज 2-0 गुमाएर दबावमा छ। कप्तान श्रेयस अय्यरको कप्तानीमा रहेको युवा भारतीय टोली आजको खेलमा शानदार कमब्याक गर्दै इङ्ल्याण्ड भ्रमणको सुखद शुरूआत गर्ने लक्ष्यमा रहनेछ। उता ह्यारी ब्रुकको कप्तानीमा रहेको इङ्ल्याण्ड घरेलु मैदानको फाइदा उठाउँदै भारतले हराउने रणनीतिका साथ मैदानमा उत्रिनेछ। हालसम्म भारत इङ्ल्याण्डले 30 T20 आईमा प्रतिस्पर्धा गरेका छन्, जसमा भारतले 18 तथा इङ्ल्याण्डले 12 म्याच जितेको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: 18 वर्षभन्दा कम उमेरका व्यक्तिहरू पार्टीको सदस्य नरहेको राजपाको प्रस्तीकरण, ई पासपोर्ट छपाईबारे जर्मनीको जवाफ, मलमा कालोबजारी भए उजुरी गर्न मन्त्रालयको आग्रह,
1: समयमै बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय सरकारले माग्यो कारण, 3 दिनभित्र जवाब दिन निर्देशन,
2: प्रतिनिधि सभाको भोलिको बैठकबाट 4 विधेयक पारित गर्ने तयारी, राष्ट्रिय सभामा आज 2 मन्त्रीको जवाब,
1: लेबनानमा हिजबुल्लाह निशस्त्र नभएसम्म सेना फिर्ता नहुने इजरायलको अडान, इरानलाई पूर्ण बल प्रहारको चेतावनी,
2: र फिफा विश्वकपमा आज राति 2 खेल हुँदै भोलि बिहान अमेरिका र बोस्निया भिड्ने।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
4: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
5: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
4: वरिष्ठ हाजुली तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोडीमा समस्या, हाड जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
4: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
5: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त सञ्चार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-079, 98-229-54555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त सञ्चार केन्द्र अगाडि दाङ।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी? उपप्रमुखलाई।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ। हतार नगरौ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
7: बाटो बन्छ, समयमै भन्छ, म अरू के भनौ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ। अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन हो।
10: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
11: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
12: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
11: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
12: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
11: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
5: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848851234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
11: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
13: देख्नु भएन, औषधि हालेको
11: लौ न। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
13: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
13: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
13: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
13: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
14: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
15: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
14: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
15: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
14: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
15: अनुहारको चाहे फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
14: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
15: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर डाँड
14: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाँड।
15: सम्पर्क मोबाइल 98578211105,
14: 98479802,
15: 98095826605
14: र 98103940।
16: मानसिक समस्याबाट बच्ने उपायहरू।
17: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
16: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
17: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
16: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
17: असल साथीहरूसँग मात्रै संगत गरौं।
16: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
17: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
16: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

आनन्दसहित मात्र रु 999 डिस्कउन्टको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस्कउन्टको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त जाबो, यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: महिलाहरूको आवाज, तपाईँको मनको आवाज, लोगो रेडियो चर्चिला 94.4 मेगाहर्ट्ज।
1: Standing Boat Resort, Psychological, Practical, Social and Academic Environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 01496623598510183.

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा मूल्य घटेसँगै कतिपय निजी पेट्रोल पम्पमा पाइएन इन्धन, के गर्दैछ विभागीय मन्त्रालय,
1: आर्थिक कार्यवाही गर्ने हिसाबले स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ, त्यो हिसाबले उहाँहरूलाई अलिक सतर्क गराएर अनुगमनलाई खटाउन भनेको छ।
0: 100 दिन पुग्दै गर्दा सरकारको कार्य सम्पादन कस्तो?
2: हामी एउटा रफ्तारमा छौं, नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं।
0: अर्थमन्त्री सोनी मुवागले र सत्तामा फर्किएको पहिलो वर्षमै ट्रम्पले गरे क्रिप्टोबाट $1 अर्ब भन्दा अधिक आमदानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघको बालबालिका हेर्ने निकाय युनिसेफले एक साता अघि भेनेजुएलामा गएका 2 शक्तिशाली भूकम्पका कारण बालबालिकामाथि हुने शोषण र मानव बेचबिखनको जोखिम झन बढ़ेको चेतावनी दिएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल पहिचान गरी आफन्तसँग पुनर्मिलन नगरिए यस्तो जोखिम अझ गम्भीर बन्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबी भन्छन्, अभियानकर्मीहरू ज्वेलाको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बालबालिकाका घटनालाई लक्षित गरी बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूपमा काम गर्न सक्ने नयाँ प्रणालीको आवश्यकता औल्याएका छन्। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबीको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको भन्ने विषय बाहिरिएपछि त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई ठग र लागू औषध कारोबारीहरूको स्वर्ग भनेका थिए, तर उनले पुनः निर्वाचित हुनु केही समय अघि मात्र यसको सम्भावनालाई अपनाएका थिए। त्यस यता उनले क्रिप्टो करेन्सी सम्बन्धी नियम कानूनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढ़ाएका छन्। दक्षिण अफ्रिकाको प्रहरीले मंगलबार देशव्यापी रूपमा भएको अवैध आप्रवासन विरूद्धको प्रदर्शनका क्रममा 900 जना भन्दा बढ़ी व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि लुटपाटदेखि सार्वजनिक हिंसा भड़काएको सम्मका आरोप लगाइएको छ। देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। दक्षिण अफ्रिकी सरकारको सहजीकरणमा हालसम्म 10,000 आप्रवासीले देश छाडिसकेका छन्। बेल्जियमको एन्टवर्प शहरस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। 10 तले उक्त भवनमा 200 भन्दा बढ़ी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारणबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ र स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जून महिनामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 2 गुणा भन्दा बढ़ी हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कार्यवाही कड़ा बनाउने विषयमा छलफल शुरू भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नियमित परिमाणको तुलनामा करिब आधा मात्र इन्धन खरिद गरेका थिए। त्यसको प्रभाव स्वरूप आज दिनभर काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका निजी पेट्रोल पम्पहरूमा इन्धन अभावको अवस्था देखिन पुग्यो। एक रिपोर्ट। इन्धन अभावका कारण पेट्रोल पम्पहरूमा उपभोक्ताको घुइँचो लागेसँगै अनुगमन तीव्र पारिएको मन्त्रालय र निगमका अधिकारीहरूले बताएका छन्। अनियमितता गर्ने व्यवसायीमाथि कार्यवाही कड़ा बनाउने विषयमा पनि छलफल शुरू भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए।
1: नियमावलीमा कार्यवाहीका विभिन्न क्याटेगोरीहरू छन्। अब हामीले यसमा पनि केही रिभिजन गर्नुपर्छ कि आफै कार्यवाही गर्ने हिसाबले अब त्यसमा अलिक स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। अनुगमन बढ़ेको छ यही विषयलाई लिएर। मिलेर पनि त्यो हुँदाखेरि मन तोडी गर्ने त्यस्तो खालको व्यवसायहरू ठिक ठाउँमा आउनुहुन्छ भन्ने सोध्छु मैले.
0: निगमले पेट्रोल पम्प संचालकहरूको माग अनुसार बजारमा इन्धन आपूर्ति गर्दै आएको छ. निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति नियमित अवस्थामा थियो, तर हिजो पेट्रोलियम व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा कम परिमाणमा इन्धन खरिद गरेपछि बजारमा अभावको स्थिति देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए.
4: दुई दिन बिदा थियो, त्यसपछि सोमबार डिपो खुल्यो. सोमबार पनि बजारमा दैनिक सेल्स जे छ घटे अवस्था छ, तर हिजो मंगलबार चाहिँ एभरेज सेल्स भन्दा कम डिमान्ड आएको थियो. हिजो काठमाडौँको टेरियामा दैनिक रूपमा 700 किलो लिटर चाहिँ पेट्रोल र त्यही हाराहारीमा डिजल बिक्री हुँदै गरेको छ. हिजो 20% हाराहारीमा थियो. हामीले सोद्धाखेरि उहाँहरूको विभिन्न समस्या चाहिँ हामी राख्नुहुन्छ, आर्थिकदेखि लिएर विभिन्न समस्या. तर हामीले नियमित रूपमा अनुगमन चाहिँ गर्ने गरेकै छौँ. हामी जहाँ फेरि कस्तो छ भने एक ट्याङ्कर तेलै निस्किनु पर्छ. 4000 मात्रै डिमान्ड गरेर पनि त्यो तेल हाम्रो डिपोबाट निस्किँदैन.
0: प्रवक्ता ठाकुरका अनुसार आज अबेरसम्म काठमाडौँका पम्पहरूमा 800 किलो लिटरको हाराहारीमा तेल गइसकेको छ. पेट्रोलियम व्यवसायीहरूले पनि बिहान एकैछिन असहज देखिए पनि क्रमशः आपूर्ति सहज हुँदै गएको दावी गरेका छन्. नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष विश्व अरियाल भन्छन्,
5: रोकिएपछि घट्छ भन्ने अनुमान त सबै व्यापारीले गरेकै हुनु, भोकाले नै गरेकै भन्दा होइन. सबै पम्पमा 10-20 लाइन हुनु भने काठमाडौँमा नर्मल हो कि, साँगुरो छ ठाउँ होइन, धेरै छ मोटरसाइकल होइन, धेरै थोरै कुरा दिनु किन्ने चिज दिनु बेच्ने चिज हो होइन. दैनिक कारोबार हुने चिज धेरै ल्याएर किन्दाखेरि थोरै ल्याएर पनि हुन्छ, त्यसलाई अहिले आपूर्ति चाहिँ सहज छ. यो
0: निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30-30 रूपियाँ तथा हवाई इन्धनमा 40 रूपियाँले घटाएको थियो. अब अर्को विषय, जेएनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सम्पन्न आम निर्वाचनबाट झण्डै 2/3 मतसहित गठन भएको सरकारले यसै सप्ताहन्तमा आफ्नो 100 दिन पूरा गर्दैछ. राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो गठनसँगै पहिलो 100 दिनभित्र सम्पन्न गर्ने कार्यसूची पनि सार्वजनिक गरेको थियो. यसबीच सरकारले आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिसकेको छ. यिनै विषयलाई केन्द्रमा राखेर हामीले सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनिम वाग्लेसँग कुराकानी गरेका छौं. र संवादको शुरूआतमा हामीले सरकारको 100 दिन पूरा हुने लाग्दा अर्थमन्त्रीका रूपमा उनको अनुभव बारे प्रश्न गरेका छौं.
2: हामी एउटा रफ्तारमा छौं. अभूतपूर्व जनादेश जुन प्राप्त गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले, यो दुर्लभ अवसर हो भन्ने हामीले मानेका छौं. त्यसलाई न्याय गर्नुपर्छ भन्ने त्यो मर्मलाई पूर्णतः ग्रहण गरेर हामी काम गरिराखेका छौं. यो भनेको सुशासनमा निर्म लामो समयदेखि थाती राखिएका आर्थिक र अन्य क्षेत्रगत सुधारहरूमा हामीले एकदम गति बढ़ाएका छौं. त्यसमै बजेट पनि पर्छ. र तेस्रो चाहिँ यो शासकीय संस्कार र संस्कृति होइन, 36 वर्षका प्रधानमन्त्री हुनुहुन्छ, आधा क्याबिनेट 30-35-40 वर्ष भन्दा मुनि छ, भनेपछि यो पुस्तान्तरण हो है भन्ने सन्देश पनि हामीले स्थापित गर्दै हाम्रो चाहिँ शासकीय शैली संस्कार संस्कृतिमा पनि परिवर्तन आओस् भन्ने रफ्तारमा काम गरिएको छ. नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन. तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं. शैलीगत कुराहरूमा चाहिँ हामी अब सुदृढ सुधार्दै पनि जान सक्छौ.
6: विगतमा अर्थमन्त्रीहरू हुँदा हामी नै बजेटका बेलामा तपाईँसँग प्रतिक्रिया लिन्थ्यौं, कस्तो लाग्यो बजेट भनेर. यो पालि त्यही नेतृत्वमा तपाईँ आएर आफै ल्याउनु भयो होइन, बाहिर बसेर प्रतिक्रिया दिन र आफै बसेर गर्दाखेरि कति फरक पर्दो रहेछ, किनकि तपाईँले ल्याउनु भएको बजेट पनि अलिअलि आलोचित भयो नि.
2: 5-6 बजेटलाई हामी रूपान्तरणकारी मान्न सक्छौ नेपालको इतिहासमा. ती रूपान्तरणकारी भनिएका बजेटहरू पनि ती ल्याइँदाखेरि चाहिँ खुबै आलोचित भएका थिए, किनकि तिनीहरूले एउटा स्थापित मानकलाई भत्काएर अर्थतन्त्रलाई नयाँ दिशामा लान खोजेका भएर नै उनीहरूले चाहिँ त्यो स्ट्याटसको यथास्थितिवादसँग रमिरहेकाहरूले आलोचना गर्ने नै भए. तर केही सब्सटान्टिभ कन्टेन्टमा त अब बहस गरेरै अगाडि जान सकिन्छ.
6: बजेटको एउटा कुरा चाहिँ प्रतिक्रिया मासँग लिँदाखेरि पनि यो चाहिँ मध्यमवर्गीयहरूलाई चाहिँ राम्रो भयो, तर गरीबलाई चाहिँ झन गरीब बनाउने पो हो कि अथवा उनीहरूलाई चाहिँ नसमेटेको हो कि भन्ने खालको पनि प्रतिक्रियाहरू आएको छन्.
2: सायद उहाँहरूले बजेट अब पढ्नु त भएकै छैन, त्यस्तो टिप्पणी गर्ने मानिसहरूले सुन्दा पनि राम्ररी सुन्नु भएन कि भन्ने मेरो आशंका. हाम्रो चाहिँ अब मैले अघि जनादेश जनादेश भनिराखेको छु, वाचापत्रमा जे जे गर्छौ भनेको थियो त्यही गरेर, र वाचापत्रमा हामीले गरेको करार नागरिकसँग गरेको करारमा 5 मुद्दा मध्येको पहिलो सुशासन भइहाल्यो, दोस्रो मध्यम वर्गको विस्तार. मध्यम वर्गको विस्तार कसरी हुन्छ, भुइँ मान्छे र निम्न आय भएकालाई माथि उकासेर हुन्छ विस्तार, माथिकालाई झारेर विस्तार गर्ने भनेको त होइन. दुईटा कुरा म राखेँ छोटकरीमा. भुइँ मान्छेका लागि वा गरिबका लागि भनेर यस अघिका सरकारले जे जे ल्याएका थिए नि उहाँहरूलाई श्रेय दिने हो भने एक सुका पनि कटौती गरेका छैन, यथावत छन्। हामीले बरु थप समृद्ध बनाएका छौँ, जस्तो मुलुकभरिका 3,13,000 दलित बाल बालिकाहरूको लागि होइन 1,000 रुपियाँसम्मको पौष्टिक आहारदेखि लिएर टुक्रा टुक्रा सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ थप गरेका छौँ, थप उन्नत बनाएका छौँ। तर हाम्रो धारणा चाहिँ के हो भने गरिबीको निदान भत्ता बाँडेर हुँदैन, गरिबीको व्यवस्थापन गर्ने होइन, हामी समृद्धिको सिर्जना गर्न चाहन्छौँ।
6: त्यो भनिरहँदाखेरि यो त जेएनजी आन्दोलन पछि चुनाव भएर आएको सरकार भयो, अहिले तपाईँले नै देख्नुहुन्छ कति जेएनजी भए अथवा अलिकति युवा अवस्थाका मान्छेहरू रोजगारी अथवा अध्ययनका लागि बाहिर जानु बाध्य छन्। त्यो कम गर्न चाहिँ तपाईँले अब कसरी आश्वासन दिनुहुन्छ?
2: त्यसको पहिलो खुट्केला हामीले चालेका छौँ, यो चाहिँ एउटा दूरदृष्टि सहित ल्याइएको बजेट, अर्थतन्त्रलाई यो दिशामा दौड़ाउनु पर्छ भनेर त्यो भिजनका साथ आएको। तर एउटा बजेटले त कायाकल्प हुने त सम्भावना छैन। हाम्रो ब्यान्डेड पनि 5 वर्ष छ र मैले भनेको छु यो पहिलो वर्ष हामी जग हाल्न चाहन्छौँ, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिन चाहन्छौँ र चौथो र पाँचौं वर्ष यो सुधार र यो मानक जुन हामी स्थापित गर्दैछौँ र नयाँ लय स्थापित गर्न खोज्दैछौँ त्योबाट आएको लाभ नेपाली जनताको लाभ लाभांशका रूपमा अनि हामी बाँड्न चाहन्छौँ भन्ने एउटा रोड म्याप नै छ। त्यसरी यो 5 बजेटको पहिलो किस्ता मात्रै हो, जग हालेका छौँ, सकिन्छ र अब साउन 1 गतेदेखि हामी यसको कार्यान्वयनलाई अगाडि लान्छौँ। यो पारित भइसकेपछि प्रतिनिधि सभाबाट त सबै पास भयो, अब राष्ट्रिय सभामा अलिकति बाँकी छ, त्यो भएपछि यो बजेटलाई जुन राष्ट्र ऋण उठाउने विनियोजन विधेयक र जुन कर सम्बन्धी विधेयक छ आर्थिक विधेयक त्यो सबै पास भएपछि समग्रमा बजेट पास भएको मानिन्छ र त्यसको अनि निर्मम कार्यान्वयनमा हामी लाग्छौँ। र योबाट कहीँ कमजोरी भएका रहेछन् कहीँ सुधार गर्नुपर्ने रहेछन् भने हामी आगामी बजेटमा पर्याप्त समय लिएर, यसपालि त 4-5 हप्तामा बनाएको बजेट हो, यत्रो ऐतिहासिक म्यान्डेटलाई न्याय पनि गर्नु छ, तर हामी आउँदा आउँदै सिलिङ त तोकिसकिएको थियो, 1,890 अर्बको सिलिङ त योजना आयोगले बाँडिसकेका थियो। हामी आएर थप सुधारहरू जुन गर्न सक्यौं त्यो वास्तवमा असाध्य मेहनत परेको छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्ले साथी विनिता दाहालसँग कुरा गर्दै वाग्लेसँगको विस्तृत अन्तर्वार्ता हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत प्रकाशित गरिनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको देखिएको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाँधिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सह संस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: 927 पृष्ठको वित्तीय प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेलिब्रेशन कोइन्स नामक संस्थाबाट 635 मिलियन अमेरिकी डलर रोयल्टी प्राप्त गरेको उल्लेख गरेका छन्। उनले आफ्नै छोराहरू तथा उनका विशेष दूत स्टीभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टो करेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि 500 मिलियन अमेरिकी डलर भन्दा बढ़ी आमदानी भएको विवरण दिएका छन्। यसका अतिरिक्त उनले घर जग्गा कारोबार व्यवसाय र ट्रम्प ब्राण्डका विभिन्न वस्तुहरूको बिक्रीबाट पनि करोड़ौं डलर आमदानी गरेको उल्लेख गरेका छन्। तर व्हाइट हाउसले भने उनले राष्ट्रपतिको पदको दुरूपयोग गरेर आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ। यसपटकको वित्तीय विवरण अनुसार ट्रम्पको कुल आमदानी कम्तीमा 2.2 अर्ब अमेरिकी डलर पुगेको देखिन्छ, जुन सन् 2024 अघिल्लो विवरणमा उल्लेख गरिएको 600 मिलियन अमेरिकी डलर भन्दा धेरै बढ़ी हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: क्यालेबर थुप्रो चार मेगाहर्ज जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोस्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 9865878232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
3: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्राउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई RADIO रेडियो JALJALA जलजला FM 96.4 मेगाहर्जको फेसबुक पेजबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ भने तपाईँले हामीलाई रेडियो जलजला मात्रै नभएर सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट पनि सुन्दै हुनुहुन्छ, जहाँबाट सुषमा मल्लाको साथ मिलिराखेको छ। रेडियो धनकुटा 106.2 मेगाहर्जबाट सञ्जिता लिम्बू अनि रेडियो हापुरी 89.4 मेगाहर्जबाट हामीलाई साथ दिइरहनु भएको छ। प्रविधि संयोजनका मित्र रीता बुढा मगरले आवाजमा म उपस्थित छु वीरेन्द्र गिरी। आज बुधबार हो क्यारे, बुधबार भन्ने बित्तिकै के गर्नुपर्छ भन्ने कुरा त तपाईँलाई मैले भनिरहनु नपर्ला होइन, तपाईँलाई थाहै छ होला। यद्यपि थाहा छैन भने पनि म तपाईँलाई जानकारी गराउँछु, किनभने जानकारी गराउनु मेरो कर्तव्य हो होइन। आज गीत रोज्न पाइन्छ, आज फोन गर्नुभयो भने तपाईँले गीत रोज्न पाउनुहुन्छ। 98 68 39 40 फोन डायल गर्नुहोला। 98 68 39 40 फोन गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए र गीत रोज्नका लागि आउन सक्नुहुन्छ भन्दै गर्दा कार्यक्रमको शुभारम्भ स्वरूप एउटा पुरानो लुक भएका मलाई असाध्यै मनपर्ने गायिका लक्ष्मी न्यौपानेले आवाज दिनुभएको लुक भाका बाट म गर्न चाहन्छु। त्यसपछि तपाईँको संसाथमा भनौँ न तपाईँको फोन कल लिन आउनेछु। तबसम्मको लागि तपाईँ 98 68 39 40 फोन डायल गर्दै गर्नुहोला। म भने गीत राख्छु, गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौ। तबसम्मका लागि यो गीत तपाईँको लागि।

0: आँसु पुछ्दै भन्थ्यो नि नरो नरो तिम्रो मै छु नि। यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। छौ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9868309940 को नम्बरमा फोन डायल गर्नुहोला। यति बेला पहिलो साथी हुनुहुन्छ भन्दै थिए, फोन आएको छैन क्यारे, होइन फटाफट फोन डायल गर्नुहोला 9868609940 को नम्बरमा। यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ पहिलो साथी हुनुहुन्छ है, कहाँदेखिको हुनुहुन्छ म स्वागत गरिहाल्छु। पहिलो साथी नमस्कार हजुर, नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो हजुर? के बुढा मगर भन्नुभयो? भूमिसारा बुढा मगर सल्यान कुन ठाउँबाट हजुर?
1: सल्यानको कालीमाटी,
0: कालीमाटीबाट बोल्नु भयो है
1: हजुर।
0: के छ कालीमाटीतिरको हालखबर?
1: ठिकै छ दादा, पानी पर्यो आज,
0: आज पानी पर्यो ठिकै छ भन्नुहुन्छ होइन? कति धेरै पानी पर्यो आज? यतातिर त पानी नै आएन त आज, किन हो? हाम्रो यतातिरको पानी चोरेर उतातिर लग्ने तपाईँ?
1: हजुर,
0: हाम्रो यतातिरको पानी चोरेर उतातिर लग्न पाइन्छ र भने?
1: खै मैले लगे होइन, आफै आएको दादा,
0: आफै आएको हो। मैले त तपाईँले चोरेर लग्नुभयो भन्ने सुनेको थिएँ त।
1: होइन त्यस्तो त।
0: ल आज कुन गीत रोजाइमा पार्नुहुन्छ तपाईँले?
1: आज लोकदेवी हो दादा रोज्ने,
0: जुनसुकै गीत पनि रोज्न पाइन्छ,
1: पाइन्छ र
0: पाइन्छ, मजाले पाइन्छ। कुन गीत भन्नुहोस् त?
1: आत्मासँग कसरी छुटु भन्ने गीत छ, त्यो बजाइदिनु।
0: आत्मासँग कसरी छुटु म यादै यादमा तन मन जल्छ भन्ने गीत हो। ल यादै यादमा तन मन जल्छ भन्ने गीत तपाईँको लागि राख्नु पर्यो होइन? हुन्छ, यो गीत तपाईँको लागि हामी राख्नेछौ। को कसलाई सम्झिनुहुन्छ होला भन्नुहोस्? धन्यवाद,
1: जन्मको हुन्छ त्यहाँलाई भन्न चाहन्छु।
0: हुन्छ नमस्ते, टेलिफोन सम्पर्कमा भूमिसारा बुढा आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868609940। मैले मिस कल गर्न भनेको छैन है, फोन गर्न भनिरहेको छु, मैले मिस कल गर्न भनेको छैन, फोन डायल गर्नुहोला 9868609940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँले गीत रोजाइमा पारिसक्नु भएको छ, तपाईँले सम्झना सहमति जनाउन पाउनुहुन्छ। र यति बेला अर्को साथी आउनु भएको छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर,
2: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट? कहाँबाट को बोल्नुभयो हजुर? नमुना त नमुनै हो होइन, अब बोल्नु भएन क्या अरे, ठिक छ। अनि कार्यक्रममा आइसकेपछि कृपया राम्रोसँग बोलिदिनु होला है। नमुना बनाइदियो भन्ने सुना गर्नु होला आइसकेपछि। प्राविधिक समस्या छ भने बरु तपाईँको आवाज आएन भन्नुहोस् होइन, तर फोन गरिसकेपछि बोल्नु होला है, बोल्नुपर्छ नि। अब बरु मेरो आवाज आएन भने हेलो दाई तपाईँको आवाज आएन भन्नुहोस्, म मिलाउँछु यहाँबाट, तर बोल्न चाहिँ नछोड्नुहोस्। बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्छन् होइन, त्यस्तै हुन्छ। यति बेला साथी नमस्कार हजुर, हेलो नमस्ते हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, फोन गर्दै नबोल्दै काट्दै गरिरहनु भएको छ, सायद उहाँको मोबाइलमा भोइस प्याक धेरै छ होला, त्यही भएर पनि होला होइन। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर, हेलो, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँ बोल्नु भएन। यो जानी जानी नबोलेको, यो मलाई थाहा छ होइन, जानी जानी नबोलेको हो यो। यस्ता साथीहरू पनि हुन्छन् होइन समाजमा, यस्तै साथीहरूले गर्दा समाज बिग्रिन्छ कि। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर,
2: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? कमलगिरी बोल्दैनुहुन्छ, प्युठान कुन ठाउँबाट? यति बेला के गरिदिनुहुन्छ हजुर? खाना खानुभयो?
2: हजुर खाना खाएँ,
0: मैले पनि खाएँ। के खानुभयो खानामा? माछा मासु खानुभयो?
2: हजुर भातै खाएको।
0: ए ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, एउटा गीत बजाउँदैछौँ, कसले सम्झिनुहुन्छ?
2: हजुर
0: एउटा गीत बजाउँदैछौ, कसले सम्झिनुहुन्छ? गुड नाइटको शब्दहरू राख्नुहोस् भनेको।
2: सर्वप्रथम हजुरलाई
0: धन्यवाद,
2: अनि त्यहाँ पर त्यहाँ बस्नु भएको
0: हुन्छ, कार्यक्रममा आउनु भएको थियो, मैले गुड नाइट राख्नुहोस् भनेको, फोनै काटेर भागिदिनु भयो, के गर्ने, गाह्रो छ। अब गीत राख्छौँ तपाईँको लागि, रामजी खान र टिकापुनको यादमा आवाजमा रहेको याद याद माता न मन जल्छ भन्ने गीत तपाईँको लागि राख्छौ, गीतपछि फेरि आउँछौ, यो गीत तपाईँको लागि

0: छुट्ने कुरा नगर निर्माया, तिमी छौ र यो मुटुको डुकडुकी चल्छ। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा रहिरहँदा तपाईँसँग हामी कुराकानी गर्नेछौ र कुराकानी गर्नका लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ। यति बेला साथी आइ पनि सक्नु भएको छ, म स्वागत गर्छु। कहाँदेखि को आउनु भएको छ? अघि नैदेखि टेलिफोनमा होल्डमा बसिरहनु भएको छ, उहाँसँग कुराकानी गर्छु मैले। र यति बेला साथी हुनुहुन्छ, म यहाँ अलिकति मिलाउँदैछु, अलिकति मिलाउनु पनि पर्छ क्या अरे, होइन नत्र त हुँदैन। र ल साथी आइसक्नु भएको छ, नमस्कार। हजुर
1: हेलो, नमस्ते।
0: नमस्ते, को बोल्नु भयो, कहाँबाट? धनकुटाबाट सोनु लिम्बु भन्नुभयो। सोनी लिम्बु होइन, एउटा सोनी कम्पनीको टिभी पनि पाइन्छ क्या? अनि सोनी कम्पनीको मोबाइल पनि पहिला पहिला पाइन्थ्यो, आज भोलि पाइन्न होइन? अनि त्यही सोनी लिम्बु हो क्या हो त भाइ? थाहा छैन नि। के गर्दै हुनुहुन्छ हौ? खाना खानु भयो कि खाना खानु भएको छैन? खाना खाएर कार्यक्रम सुन्दै बस्नु भएको छ होइन? धेरै खाना नखानुहोस् है, नत्र पेट भरिन्छ। हल्का खाँदाखेरि भोक लाग्छ क्या? ल कार्यक्रममा आउनु भएको छ, आज के छ गीत रोज्न त आउनु भयो होला नि? कुन गीत रोज्ने हो? कसले तपाईँलाई धोका दियो भन्नुहोस् त? धोकेबाज भाइ शिव परियार। धोकेबाज हौ तिमी त मेलिना राईको होइन? धोकेबाज हौ तिमी भन्ने मेलिना राईको होइन? ए शिव परियारले नि गाउनु भएको छ? या म ल ठिक छ भेट्यो होला। यो डाइलग सहितको रहेछ यो गीत होइन? ओके ल, अब गुड नाइटको शब्दहरू राख्नुहोस् ल, तपाईँको गीत भेट्यो।
1: गुड नाइटको शब्दहरू भन्नुपर्दाखेरि सर्वप्रथम

0: हजुरलाई हजुरलाई यो गीत सुनाउन चाहन्छु, गुड नाइट सुधा पनि भन्न चाहन्छु, अनि अन्जित पान्तवा खड्का सुब्बा बहिनी हुन्छ, लिम्बु आकृति पसला राज लिम्बु सम्पूर्ण गुड नाइट सुधा पनि भन्नलाई
1: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो सोनी लिम्बु, उहाँसँग कुराकानी गरिसकेका छु, पालो तपाईँको हो। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते, नमस्कार, को बोल्नु भयो, कहाँबाट? के फुलमाया मगर? ए फुल माया, ए फुल माया भन्ने हो?
0: हजुर हजुर त्यही हो।
1: तिमीलाई रातो स्कुटर तिमीलाई कसले किनिदियो, होइन?
0: हजुर हजुर।
1: तपाईँले मेकअपको सामान कसले किनिदिन्छ भन्नुहोस् त? तपाईँलाई तपाईँलाई त्यो राम्रा राम्रा कपडा कसले किनिदियो भन्नुहोस् त? तपाईँले राम्रा राम्रा कपडाहरू कसले किनिदियो भन्नुहोस् त? कसैले किन्दै छैन गफ त फेरि, होइन? तपाईँका गफ के होइन? गफ त खुब लगाउनुहुन्छ नि तपाईँले, हो कि नै भन्नुहोस् त? होइन, तपाईँको बुवा मम्मीले किनिदिनु भएको हो कि होइन भन्नुहोस् त? अनि बुवा मम्मीले किनिदिएको भन्नु क्या, कसले किनिदिएको भन्दाखेरि बुवा मम्मीले भन्ने, होइन? दिलमायाले कति, ए फुलमायाले कति क्लासमा पढ्नुहुन्छ? कक्षा आठमा पढ्ने मान्छेलाई राम्रा राम्रा कपडाहरू कसले किनिदिन्छ? बुवा मम्मीले त हो नि, होइन? अनि होला नि होइन कि हो भन्नुहोस्, अब होलाई त हो भन्नु पर्यो नि। किसानमा अरू कोही किनिदिने बनाउनु भएको छ नि भन्नुहोस् क्यारे? ल ठिक छ, कार्यक्रममा आउनुभयो, अनि खाना खानुभयो? ए अब खाने हो होइन? मैले त अब तपाईँले दिनुहुन्छ र खाम्ला भनेको थिएँ, अब दिनु भएन क्या रे?
0: ल ल, म पनि खाएको छैन, खाएपछि पठाइदिउँला।
1: ओहो है, के पाके छ?
0: भात तरकारी पाके छ कि?
1: भात तरकारी, के को तरकारी हो? ल ठिक छ, हुन्छ, कार्यक्रममा आउनुभयो, अब गुड नाइटको शब्दहरू राख्नुहोस्, त्यसपछि हामी तपाईँलाई विदा गर्छौँ है त?
0: गुड नाइट भन्न चाहे, अनि प्रविधिमा बस्नुभएका मित्रलाई, अनि साथीहरू हुनुहुन्छ अमिता मगर, अरुणा मगर, रिजा मगर, अनि मसँग हुनुहुन्छ मेरो मम्मी बुवाले पनि गुड नाइट भन्न चाहे, अनि त्यसरी समयमा सुनेर बस्नुभएको साथीहरूलाई गुड नाइट भनेर जान्छु। नमस्ते,
1: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, अब उहाँको विदाई सँगसँगै अब एउटा गीत राख्छौँ। धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी, के अनि साथीहरूले यस्तै रोजिहाल्नुभयो। धोका त कसैले पनि कसैले नदिनुहोस् है, नत्र फेरि गाह्रो पर्ला तै भरै, धोका त कसैले पनि कसैले दिन हुन्न क्या, होइन? धोका दियो भने त फेरि गाह्रो पर्ला क्या रे। लौ त अब गीत राख्छु, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: धोकेबाज हो तिमी, धोकेबाजलाई धोकेबाज नभनेर के भन्ने त होइन, धोकेबाजलाई धोकेबाजै भन्नुपर्छ नि भनेर हाम्रो प्राविधिक मित्रले गीत बजाउनु भएको हो। तर त्योभन्दा अगाडि हाम्रो प्युठान होइन धनकुटाको साथ त्यो साथीले गीत पनि रोज्नु भएको क्या अरे, त्यही भएर यो गीत बजायो हो होइन। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ, स्वागत त गर्नु पर्यो क्या। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
1: लक्ष्मण
0: सुनार। कुन ठाउँबाट? धुर्कुट गुल्मीबाट। के छ गुल्मीतिरको हाल खबर? आज मजाले पानी पर्यो उतातिर होइन, यतातिर त आज पानी खासै परेन। ठिकै ठिकै भइरहेछ यतातिर त। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ तपाईँले? खेम सेन्चुरीको कुन गीत भन्नुभयो? ए ठुली। यो गीतको बोल हो कि गीतको टुक्का हो? ठुली बाई खेम सेन्चुरी खोजिरहेछु मैले, खोजिरहेछु मैले है। भेट्यो भने बस्ला। यो मेरो बैंसा भन्ने गीत हो? यो मेरो बैंसा भन्ने गीत हो? यो मेरो बैंसा भन्ने गीत हो? तपाईँले दुई दुईटा गीत नरोज्नुहोस् न, एउटा गीत रोज्नुहोस् न। कहिले ठुली भन्नुहुन्छ, कहिले कामी दाईको छोरो भन्नुहुन्छ? म अब तपाईँको गीत बजाउन्न, अब कहिले कहिले घरि के भन्नुहुन्छ, घरि के भन्नुहुन्छ, म अब तपाईँको यहाँभन्दा म तपाईँलाई अगाडि बढाउन सक्दैन, किनभने एउटा मात्रै गीत भन्नुपर्छ कि। कहिले के गीत भन्नुहुन्छ, कहिले के, कहिले ठुली भन्नुहुन्छ, कहिले कामी दाईको छोरो भन्नुहुन्छ, होइन त्यो अलि भएन ग्यारे। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट?
2: म धनकुटाबाट प्रीति लिम्बू।
0: प्रीति लिम्बू धनकुटाबाट, के छ प्रीति खबर तपाईँको? ठिक छ, के गर्दै हुनुहुन्छ प्रीतिले? ए सुतिरहनु भएको, धेरै नसुत्नु ल, फेरि निन्द्रा लाग्छ। के भयो तपाईँलाई? अस्तिदेखि बिरामी हुनुहुन्छ नि? ला कार्यक्रममा आउनु भएको छ, आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
2: मलाई अन्जु गन्ताको एक्लै छु म, एक्लै छु म, एक्लै हुन देऊ मलाई भन्ने छ नि।
0: अन्जु पन्थाको कुन गीत भन्नुभयो?
2: एक्लै छु म, एक्लै हुन देऊ मलाई भन्ने छ नि। एक्लै छु म,
0: एक्लै छैन, एक्लै हुन देऊ मलाई, अन्जु पन्था।
2: एक्लै छु म, एक्लै हुन देऊ मलाई भन्ने छ नि सर।
0: ए एक्लै छु म, एक्लै हुन देऊ न देऊ मलाई,
2: एक्लै हुन देऊ मलाई भन्ने।
0: एक्लै छु म, एक्लै हुन देऊ मलाई, अन्जु पन्था।
2: हजुर
0: ल भेट्यो कि होइन, म यहाँ खोज्दैछु। एक्लै छु म, एक्लै हुन देऊ मलाई,
2: एक्लै छु म, एक्लै हुन देऊ मलाई, साथी
0: म यहाँ खोज्दैछु। अन्जु पन्थाको गीत भन्नुभयो होइन?
2: हजुर,
0: यो पुरानो गीत होइन?
2: हजुर, भेट्नु भएन भने त्यो बदलियो कि बदलियो छैन भने बदलिदिनु न अन्जु पन्थाको।
0: मैले तपाईँहरूले एउटा मात्रै गीत भन्न भनेको छु, मैले गीत भेटिसकेँ है।
2: अन्त भेट्नु भएन भने
0: होइन, त्यो विकल्प दिन पाइन्न नि, एउटा गीत रोज्ने, एउटा गीत रोज्ने हो होइन। ल ठिक छ, गुड नाइटको शब्दहरू राख्नुहोस्
2: सर्वप्रथम हजुरलाई।
0: हुन्छ नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। विकल्प दिन पाइन्न है गीतमा, हामीले तपाईँले रोजिसकेपछि तपाईँले गीतको बोल भन्नुभएको छ भने हामीले त्यो गीत खोजेरै छोड्छौँ। यदि तपाईँ टुक्का भन्नुभएको छ भने एउटा मात्र होइन चार पाँचवटा गीत भन्नुहोस्, हामीले भेटाउन सक्दैनौँ किनभने तपाईँले टुक्का भनिरहनु भएको हुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ, त्यसपछि गीत बजाउँला। नमस्कार हजुर।
3: हेलो नमस्कार,
0: को बोल्नु भयो कहाँबाट? रोल्पाबाट, रेडियो भन्दा अलिक टाढा गइदिनुहोस्। रोल्पाबाट नाम के भन्नुभयो?
3: भरत बस्नेत।
0: भरत बस्नेत, रेडियो भन्दा टाढा गइदिनुहोस् हजुर। भरतजी
3: हजुर,
0: अनि रोल्पामा त म पनि रोल्पा छु, तपाईँ पनि रोल्पा हुनुहुन्छ, रोल्पाको कुन ठाउँमा भन्नुहोस् त?
3: रोल्पाको जसपुर।
0: कुन ठाउँ भन्नुभयो?
3: रोल्पाको रुन्टीगढी गाउँपालिका जसपुर।
0: रुन्टीगढी गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ, ल ठिक छ। कार्यक्रममा आउनुभयो, खाना खानुभयो?
3: हजुर खाए, तपाईँ खानुभयो?
0: मैले पनि खाइसकेँ। ल अब दिनहरू कसरी बित्यो तपाईँको? दिनहरू त्यो तपाईँको?
3: म त स्कुल गएको थिएँ।
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, गुड नाइटको शब्दहरू राख्नुहोस् अनि एउटा गीत बजाउँछौँ है त।
3: सर्वप्रथम हजुरलाई अनि कार्यक्रम सबैलाई
0: हुन्छ, अहिलेको लागि तपाईँलाई विदा गर्छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब अन्जु पन्तको आवाजमा रहेको गीत तपाईँको लागि राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि स्वीकार्नुहोस्, यो गीत तपाईँको लागि।

0: कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँसँग हामी कुराकानी गर्नका लागि तयार अवस्थामा छौं। फोन डायल गर्न सक्नुहुन्छ भन्छु क्यारे होइन, फोन डायल गर्नुहोला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फटाफट फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: कहाँदेखिको बोल्नुभयो?
1: बागलुङको बडीगाडदेखि सागर छेत्री।
0: बागलुङको बडीगाडबाट सागर छेत्री
1: हजुर,
0: के छ सागरजी खबर तपाईँको?
1: ठिकै छ हजुर, यता त हजुर के छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ?
1: यति बेला कार्यक्रम सुनेर बसिरहेको।
0: कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन?
1: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
1: हजुर हजुर, आज गीत रोज्ने पालो होइन?
0: एकदम गीत रोज्ने पालो हो। कुन गीत रोजाइमा पार्नुहुन्छ तपाईँले?
1: बस्नु अलग भन्ने गीत बजाइदिनु न।
0: हजुर, सातपुटाको
1: हजुर हजुर,
0: बस्यो अलग्गै होइन?
1: हजुर हजुर।
0: अनि के छ, खाना खानुभयो?
1: हजुर खाना खाएको हजुरको नि भयो,
0: मेरो पनि भइसक्यो। भनेपछि तपाईँले बस्यो अलग्गै भाइ अर्जुन सापकोटा
1: हजुर शान्ति परिवार
0: ल सुन्न खोज्नुभयो। ल ठिक छ, आइहाल्यो। अहिलेको लागि साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्, गुड नाइट राख्नुहोस् भने कि
1: हजुर सर्वप्रथम त हजुरलाई अनि टेक्निकलमा बस्नुभएको साथी र यो रेडियो सुनेर बस्नुभएको सम्पूर्ण गुड नाइट भन्दै तपाईँ नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, त्यसपछि गीत राखौँला है। यति बेला साथी नमस्ते हजुर।
2: हजुर दर्शन नमस्ते, नमस्कार मेरो ठुल्दा।
0: नमस्ते हजुर, को बोल्नुभयो कहाँबाट?
2: धनराज सुवेदी भन्नुपर्छ है।
0: धनराज सुवेदी कहाँबाट?
2: गाउँपालिका गजलकोट काँग्रादेखि भन्नुपर्छ।
0: ए के छ धनराजजी खबर तपाईँको?
2: अनि सन्चै छ भन्नुपर्छ दादा, अनि दिनभरि काम गरेर अनि थकाइ मेट्नको लागि अनि कार्यक्रम सुन्दै बस्दै गइरहेको।
0: ओके ल ठिक छ, खाना त खानुभयो नि होइन?
2: हजुर खाना चाहिँ भइसक्यो भन्नुपर्छ।
0: ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, अब एउटा गीत बज्दैछ, कसलाई सम्झिनुहुन्छ?
2: अनि मैले एउटा मन पराएको गीत बजाइदिनुहुन्छ?
0: होइन, अब त रोज्न पाउनुहुन्न नि, रोज्न पाउनुहुन्न किनभने एकजना साथी रोजिसक्नु भएको छ, दोस्रो साथीले रोज्न पाइँदैन है।
2: हुन्छ
0: हुन्छ, साथीहरूलाई सम्झिनुहोस्।
2: मलाई अनि अब धनराज प्लस मानु भनेर सबैजनाले चिन्ने साथीहरूले सबैजनालाई गुड नाइट भन्नुपर्छ है।
0: हुन्छ, अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ, धनराज सुवेदी आउनु भएको थियो। अब गीत राख्छौ बस्यो अलग्गै, अर्जुन सापकोटाको आवाजमा रहेको गीत तपाईँको लागि राख्छौ, गीतपछि फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ भने के अरे होइन कार्यक्रम गुड नाइटमा छौ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र यति बेला साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु भन्दै थिए तर फोन काटिसक्नु भएको रहेछ, अर्को साथी हुनुहुन्छ, म स्वागत गरिहाल्छु। कहाँदेखि को हुनुहुन्छ? म स्वागत गर्छु हाम्रो कता भरिला यता छ यति बेला साथी। नमस्ते हजुर।
1: नमस्ते दाइ,
0: को बोल्नु भयो?
1: एलिना
0: खातुन। के छ एलिनाको खबर? ठिक छ। के गर्दैनुहुन्छ एलिनाले? कोठामा सुतिरहनु भएको छ एक्लै? किन हो एक्लै, डर लाग्दैन क्या हो? डर लाग्दैन होइन? ल त कार्यक्रममा आउनु भएको छ आज, एउटा गीत रोज्नु पर्ने भयो, कुन गीत रोजाइमा पार्नुहुन्छ? कुन गीत?
1: त्यो के भन्छन् चुरा रोप्यो भन्ने गीत छ एउटा, सिमरन परिवार।
0: ठ्याक्कै गीतको बोल भन्नुहोस् है, छोरा रोप्यो ल, मैले यहाँ खोज्छु, भेट्यो भने भेट्यो, भेटेन भने अर्को साथीले पालो पाउनुहुन्छ है। त
1: हुन्छ,
0: छोरा रोप्यो सिमरन परियार।

0: यहाँ भेट्यो भने भेट्यो, भेट्यो जस्तो छ होइन, एउटा गीत त भेट्यो ग्यारे होइन, ल एउटा गीत भेट्यो होला, धड्किन मुस्किल छ यही गीत हो, ओके ल यो भेट्यो भने भेट्यो ल। अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: तपाईँको लागि अनि मेरो घर फ्यामिलीको लागि भन्दै नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छु। पहिलो तपाईँको फोन गर्नुहोला 9867340 40 मा। अर्का सहभागी स्वागत गरे। नमस्ते हजुर।
2: नमस्कार।
0: को बोल्नु भयो कहाँबाट? लुङ्गरी गाउँपालिका वार्ड नम्बर 4 बाट। नाम के भन्नुभयो?
2: पवित्र थापा।
0: पवित्र थापा। पवित्र थापाको के छ खबर?
2: ठिकै छ हजुर। पनि
0: ठिक छ। कति क्लासमा पढ्ने पवित्रले?
2: कक्षा 5 मा।
0: कक्षा 5 मा पढ्नुहुन्छ नि?
2: हजुर।
0: कक्षा 5 मा पढ्ने मान्छेले खाना खानुभयो कि खानु भएको छैन? ए मलाई त अब तपाईँले दिनुहुन्न क्या रे, त्यही भएर नखाएको हो र। म आएपछि त को मान्छे आयो हाम्रो घर भन्दै लखेट्नुहुन्छ होला। हो र, कहिले आऊँ भन्नुहोस् त? भोलि आउने। तपाईँको घरमा को को हुनुहुन्छ?
2: बाबा, मम्मी, म, फुपा, दाई, दिदी।
0: हो र। तपाईँको मम्मी बाबाले लखेट्नु भयो भने? तपाईँको मम्मी बाबाले मलाई भगाउनु भयो भने? भगाउनुहुन्न। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, एउटा गीत बज्दैछ, कसलाई सम्झिनुहुन्छ?
2: सर्वप्रथम त हजुरलाई, दिदीलाई, मेरो बाबालाई, मेरो मम्मीलाई, अनि मेरो छोरालाई, मेरो पवित्रलाई, सबैलाई गुड नाइट क्या शब्द रेडियोबाट चाहन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा पवित्र आउनु भएको थियो, कस्तो राम्रो बोल्ने मान्छे होइन, असाध्यै राम्रोसँग बोलेर कुरा गरेर गइसक्नु भएको छ। अब एउटा गीत राख्छौ क्या रे, 52 मिनट गइसकेको छ। एकजना साथीको कल अरू लिन्छौ, त्यसपछि त्यही गीत राखेर बिदा हुनु पर्ला है। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
3: नमस्ते हजुर।
0: को बोल्नुभयो कहाँबाट?
3: रोल्पा नगरपालिका खुमेलबाट अमृत पुन बोल्दैछु सर।
0: अमृत पुन, के छ अमृतजी खबर तपाईँको?
3: एकदम ठिकठाक छ सर।
0: के गर्दै हुनुहुन्छ अहिले?
3: यतिखेर खाना खाएर अब प्रोग्राम सुन्दैछु सर।
0: ए, कार्यक्रम सुनेर बसिरहनु भएको छ। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, तपाईँ कार्यक्रमको अन्तिम सहभागी हुनुभयो होइन?
3: हजुर।
0: अहिलेको लागि अब गुड नाइटका शब्दहरू राख्नुहोस् ल।
3: हजुर। सर्वप्रथम हजुरलाई, प्राविधिकमा हुनुहुन्छ, प्राविधिकमा रहनुहुने दिदीलाई, त्यसपछि मेरो बुवा, दाजु, भाउजू र विदेशमा रहने भाइ, मेरो परिवारहरू, मेरो श्रीमती, मेरो बच्चा बच्चीहरूलाई गुड नाइटको शब्द बोल्दै बिदा हुन्छु सर।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। अब कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, 54 मिनट गइसकेको छ। जाँदा जाँदै म के भन्छु भने, तपाईँहरूलाई घर बाहिर कुनै सामान राख्नु भएको थियो होला, अहिले भित्र ल्याउनु पर्ला भनेर, घरभित्र ल्याउनु भयो कि ल्याउनु भएन, लुगा धोएर कपडा धोएर सुकाउनु भएको थियो होला, सुकिसकेर भित्र ल्याउनु भयो कि ल्याउनु भएको छैन, बिर्सनु पो भयो कि होइन, अनि खाना पकाइसकेपछि आगोलाई राम्रोसँग निभाउनु भयो, ग्यास चुलो राम्रोसँग बन्द गर्नुभयो, यदि गर्नु भएको छैन भने गर्नु होला भन्छु। अनि तपाईँ औषधि खानुपर्ने बिरामी मान्छे औषधि खानुभयो त, यदि खानु भएको छैन भने खानु होला। अनि कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ लौ न, मलाई पनि बताउनु पर्यो, कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ होइन। मलाई बताउनको लागि मलाई फोन गर्नुहोला, मेरो नम्बर हो। हामी यस्तो हो कि अब तपाईँ टाढा हुनुहुन्छ, म टाढा छु, होइन, हामी तपाईँ बीच भिडियोको माध्यमबाट हामी चिनाजानी छौँ, चिनजानमा छौँ, तर हामी तपाईँले मलाई भनौँ न कार्यक्रम यो ठाउँबाट सुन्दैछु भनेर जानकारी दिनुभयो, फोन गर्नुभयो, म्यासेज गर्नुभयो भने तपाईँले कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ भन्ने कुरा मलाई थाहा हुन्छ, अनि थाहा भइसकेपछि मलाई फोन गर्नुभयो भने हाम्रो चिनजानी हुन्छ, अनि चिनजान भइसकेपछि भनौँ न अब तपाईँको कुरा, तपाईँका वरपरका कुरा अनि हाम्रा कुरा, होइन, सबै कुरा भनौँ न तपाईँहरूलाई थाहा हुन्छ, होइन, त्यो कारणले गर्दाखेरि सकेसम्म चिना परिचय गर्नु एकदमै राम्रो कुरा हो। त्यो कारणले गर्दाखेरि हामी रेडियोको माध्यमबाट चिन्नेकै छौँ, तर पनि तपाईँले कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ त्यो पनि जानकारी गराइदिनु भयो भने हामी झन परिचित हुन्छौँ, तपाईँ कहाँ हुनुहुन्छ भन्ने पनि मलाई थाहा हुन्छ, म कहाँ छु तपाईँलाई थाहा छ तर तपाईँ कहाँ हुनुहुन्छ मलाई थाहा छैन नि त। जसका लागि मेरो आफ्नै मोबाइल नम्बर हो 98644 17298 98644 17298 10 बजे पछि बल्ल फोन लाग्छ है, अहिले गर्नुभयो भने मोबाइल स्विच अफ भन्न सक्छ, किनभने मोबाइल कार्यक्रममा डिस्टर्ब हुन्छ भने म फ्लाइट मोडमा राखिदिएको छु, होइन। हौ त, आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

हार्दिक नमस्कार, प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, छिरबिर छिरबिर छिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदी नाला एवं चहरा छङ्गाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्यतामा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्गरूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा

प्रिय सज्जन, संसारमा भगवानको अस्तित्व छ कि छैन, ईश्वर छन् कि छैनन् भन्ने सन्दर्भमा हजारौँ वर्षदेखि बहस हुँदै आएको छ। अहिले पनि त्यो बहस जारी छ र हजारौँ वर्षसम्म यो बहस जारी रहनेछ। अर्थात् ईश्वर छन् कि छैनन् भन्ने जुन बहस छ, त्यो बहस कहिल्यै नटुङ्गिने बहस हो। समुद्रको गहिराई नापेर नसके जस्तै हो प्रिय सज्जन। ईश्वर भनेको पनि त्यही समुद्रको नाम हो, त्यो सागरको नाम हो, जसलाई कहिल्यै पनि नापेर सकिँदैन, जसको गहिराई, जसको आयाम नाप्न निकै कठिन हुन्छ, सम्भवै छैन। ईश्वर भनेको पनि, परमात्मा भनेको पनि त्यही शक्तिको नाम हो, जसको कुनै परिभाषा छैन, अर्थात् जसका धेरै परिभाषाहरू छन्, जसको निश्चित स्वरूप छैन, अर्थात् जसका अनेकन स्वरूपहरू छन्, त्यो चिन्मय, त्यो दिव्य, त्यो अपार रहस्यले भरिएको जुन विश्व शक्ति छ, त्यो शक्तिको नाम नै परमात्मा हो। हजारौँ वर्षदेखि ईश्वर छन् कि छैनन् भनेर मानिसले तर्क र बहस गर्दै आजसम्म आइपुगेको छ र यो अझ सकिएको छैन, निरन्तर जारी रहनेवाला छ। संसारमा यस्तो कुनै पनि मनुष्य छैन जो जीवनको अन्तिम अवस्थासम्म पनि ईश्वरको अस्तित्वलाई नकारेर प्राण त्यागेको होस्। हाम्रै आफ्ना महाकवि लक्ष्मीप्रसाद देवकोटा हामी सबैले जानेका छौँ, बुझेका छौँ। जीवनभर उहाँले जुन भगवानको चिन्तन गर्नुपर्ने हो, अर्थात् जुन किसिमको ईश्वरको कल्पना गर्नुपर्ने हो, त्यो चिन्तन र त्यो कल्पनाबाट उहाँ मुक्त हुनुभयो। उहाँले कुनै पनि ईश्वरको अस्तित्वलाई, भगवानको अस्तित्वलाई सहजताका साथ स्वीकार गर्नुभएन, तर जीवनको अन्तिम क्षणमा उहाँले त्यो सत्यलाई स्वीकार गर्नुभएको थियो। न ज्ञान भक्ति नभो विवेक, आखिर श्री कृष्ण रहेछ एक। कृष्ण नै वास्तवमा रहेछ सम्पूर्ण शक्तिहरूको पनि शक्ति। बाँचुन्जेल यो बोध भएन, यो ज्ञान भएन, मर्ने बेलामा यो सत्यको बोध गर्दैछु, महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको थियो। अर्थात् हामीले आफूभित्रको अहङ्कार बाँकी रहँदासम्म, शरीरमा शक्ति रहँदासम्म, मैले केही गर्न सक्छु भन्ने अवस्था रहँदासम्म ईश्वरीय अस्तित्वलाई स्वीकार्न निकै गाह्रो मान्दछ। जब सबै शक्तिहरूले हामीलाई छोडिदिन्छन्, सम्पूर्ण अवस्थाहरूबाट हामी मुक्त हुनुपर्ने समय आउँछ, त्यतिखेर हामीलाई ईश्वरको अस्तित्वप्रति बल्ल विश्वास हुन्छ। प्रिय सज्जन, त्यतिखेर निकै ढिलो भइसकेको हुन्छ। त्यसैले ईश्वरको जुन चिन्तन छ, ईश्वरको जुन मनन छ, ईश्वरको जुन भक्ति छ, त्यो समयमै गर्नुपर्छ भनेर भनिएको। ईश्वरीय चिन्तन यस्तो चिन्तन हो जो हरेक मनुष्यका लागि जीवन सुन्दर पार्नका निमित्त आवश्यक छ। ईश्वरीय चिन्तन भनेको सद्वृत्तिको चिन्तन, सकारात्मकताको चिन्तन। यो सारा ब्रह्माण्ड ईश्वरीय त्यही ऊर्जाले व्याप्त छ। संसारमा किट पतङ्गदेखि पशु पक्षीसम्म सबैमा ईश्वरको दिव्यतम अस्तित्व विद्यमान छ। प्रिय सज्जन, आखिर हामी आस्तिक हुनु त छँदैछ, ईश्वर भक्त हुनु त छँदैछ, ईश्वरको अस्तित्वलाई स्वीकार्नु त छँदैछ। प्रिय सज्जन, त्यसैले समय छँदै, जीवन छँदै ईश्वरको अस्तित्वलाई किन अस्वीकार गर्ने, किन परमात्माको अस्तित्वलाई स्वीकार नगर्ने?